0: र दुई प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहित बुद्ध सिंह मार्गको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुग्नुपर्ने बेला पत्र जस्तै बनेको छ। सम्झौता अनुसार काम सम्पन्न हुन अब मात्र एक साता समय बाँकी रहँदा भौतिक प्रगति भने मात्र 40% देखिएको छ। पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार आगामी जेठ 12 गते यो ठेक्काको म्याद सकिँदैछ, तर 60% काम अझै बाँकी रहँदा आयोजनाको भविष्य अन्यमा परेको हो। सफल महिना चोली जेबीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमोली बस पार्कदेखि सूर्यको पुलसम्मको 10 किलोमिटर खण्ड 7 मिटर चौडा कालो पत्रे गर्नुपर्ने जिम्मेवारीको पाएको निर्माण कम्पनीले हालसम्म कटिङ नाला र टेवा पर्खाल लगाउने काममै अल्झिएको छ। बुद्ध सिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त थापा मगरले काम कछुवा गतिमा हुँदा स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको शास्ति खेप्नु परेको बताउनुभयो। अहिले पटक पटक सम्बन्धित निकायको ध्यानकर्षण गर्दा पनि सुनाई नभएको गुनासो गर्नुभयो। गलकोटको नगरपालिका 10 पाण्डवखानीको रमुवामा भीर महुरीको मह शिकार गरिएको छ। स्थानीय कला संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रमुवामा आयोजित मह महोत्सवमा भीर महुरीको मह शिकार गरिएको हो। शनिबारदेखि शुरू भई 3 दिनसम्म चलेको महोत्सवमा रमुवाका सामुदायिक वनमा भीर महुरीको मह शिकार गरिएको हो। महोत्सवको मुख्य आकर्षकको रूपमा रहेको मह शिकार कार्यक्रममा रमुवाका तारेभीरमा रहेका महुरीका गोलाबाट मह शिकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी 12 वडा सभापतिमा टुकबहादुर गुरूङ चयन भएका छन्। गुरूङको नेतृत्वमा मंगलबार 11 सदस्य कार्य समिति सर्वसम्मत चयन गरेको हो। उपसभापतिमा दीपक सुनार, सचिवमा शेष बहादुर गुरूङ विशान, सदस्यहरूमा नवल गुरूङ, पवन गुरूङ, खिम माया भुजेल, रीना र दिलास गुरूङ रहेका छन्। पृथ्वी राजमार्गका होटल तथा पसलहरूमा म्याद नागेका र खाद्य वस्तु मिसावट गरिएका खाद्य सामग्रीहरू बिक्री हुँदै आएको पाइएको छ। तनहुँका बुखरीमा परेका दुई एकले फाँटमा सञ्चालित होटल रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा सोमबारदेखि शुरू गरिएको बजार अनुगमनका क्रममा यो तथ्य फेला परेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय दमौली, आबु खैरेनी गाउँपालिका इलाका प्रहरी कार्यालय आबु खैरेनी र उद्योग वाणिज्य संघ 1700 बजार इकाईको संयुक्त टोलीले पृथ्वी राजमार्ग क्षेत्र यस क्षेत्रका होटल तथा पसलहरूको निरीक्षण गरेको थियो। अनुगमन टोलीले 11 होटल र 2 किराना पसल गरी 13 व्यवसायहरूको अनुगमन गर्दा सबैमा कमजोरी फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो। अनुगमनका क्रममा मिठाई बिक्रीका उत्पादन कुकिज र जुसहरू बरामद गरिएको छ। आचार्यका अनुसार म्याद नागेका र खाद्य वस्तु बिक्री गर्नेहरूलाई प्रचलित कानून अनुसार कार्यवाही गरिनेछ। व्यवसायहरूलाई सफाई र स्वच्छता खाद्य स्वच्छता सुधार गर्न 7 दिनको म्याद दिएको छ। अनुगमनका क्रममा केमिकल रसायन मिसाएको 40 लिटर चुक अमिलो नियन्त्रणमा लिएर नष्ट गरिएको छ। स्वास्थ्यलाई गम्भीर असर पार्ने यस्तो चुक अमिलो केही समय अघि दमौलीमा नष्ट गरिएकोमा एउटा गिरोहले पुनः आगोखैरिनी ल्याएर बिक्री गर्ने गरेको पाएको प्रमुख आचार्यले जानकारी दिनुभयो। अनुगमनकर्ताले नियन्त्रणमा लिएर नष्ट गरेका म्याद नागेका खाद्य वस्तुहरूको बजार मूल्य 18,500 रूपियाँ बराबर रहेको छ। अनुगमन कार्यलाई आगामी दिनमा निरन्तरता दिने टोलीले जनाएको छ। साहित्यकार एवं राजनीतिज्ञ मोहन विक्रम सिंहलाई 2082 सालको गोकुल वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ। गण्डकी साहित्य संगमले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद 40,000 र सम्मान पत्र रहेको छ। जेठ 9 गते शनिबार 97 औं गोकुल जयन्तीको अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने संस्थाका सचिव नारायण मरासेनीले जानकारी दिनुभयो। विक्रम सन् 1992 प्युठानको ओखर बोर्डमा जन्मनुभएका सिंहका कविता काव्य समालोचना र आख्यान गरी 12 कृति प्रकाशित छन्। समाजवादी यथार्थपरक धारामा साधना गर्ने श्रेष्ठलाई प्रोत्साहन गर्न 2052 पुरस्कार प्रदान थालिएको हो। संगमका कार्यकारी सदस्य शुभकान्त गौडेलको संयोजकत्वमा गठित डाक्टर कृष्णराज अधिकारी डाक्टर यदुनन्द उपाध्याय रहेको सदस्य रहेको 3 सदस्यीय समितिले गरेको सिफारिस सिंहलाई पुरस्कृत गर्न लागि हो। 6 दशकदेखि प्रगतिवादी साहित्यमा क्रियाशील छन्। गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापाका, मोहन वैद्य, चैत्य आनन्ददेव भट्ट, घनश्याम ढकाल, मोद नाथ आश्रित, हरिहर खनाल, जीवन शर्मा र डाक्टर ऋषिराज बराल र ईश्वर चन्द्र गेवाली पुरस्कृत भइसक्नु भएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्काल स्थगित गर्ने दावी गर्नुभएको छ। उहाँले कतार, साउदी अरब, युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गर्नत कामहरू नगर्न चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिका सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए, जवाफमा इरानले खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायल र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। सुकुम्बासीलाई बसोबास व्यवसाय आफै गर्न प्रोत्साहन रकम उपलब्ध गराउने सरकारी निर्णय, प्रधान न्यायाधीश मनोज शर्माद्वारा शपथ ग्रहण, सर्वोच्च अदालत देवदम्पतिसँग छलफल गर्ने, हिजो उपक्रम परेका दुर्गा प्रसाई थप 3 दिन प्रहरी नियन्त्रणमा रहने, फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च 4,96,00,000 गण्डकीको भौतिक मन्त्रालयमाथि बहुवर्षीय योजनाको 10,13,00,000 दायित्व, गण्डकी प्रदेश सभाको बजेट अधिवेशन 11 गतेबाट, पोखराबाट भारतका लागि पहिलो मेडिकल चार्टर उडान, अमर सिंह चौरका टहरा गयो र इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको ट्रम्पको दावी। हवस्तामलाई 3 बजेसम्म स्वयं साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
7: विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143178, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
8: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
9: एकान्छी
10: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680 98235527763।
12: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
9: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
12: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
9: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
13: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
14: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
15: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
16: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
16: पुराना गरगहनासँग नयाँ साथ फेर,
18: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62099।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 6 गते बुधबार, सन् 2026 मे 20 तारीक अधिक जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
0: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण, पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
4: नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्, पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्, उपभोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ भविष्य राम्रो छ।
0: रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सी बीच आज भेटवार्ता हुँदै, विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
1: र आर्सेनललाई प्रिमियर लीगको उपाधि, आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कहिरनमा अब खबरको सिलसिला। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभयो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरे पछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 साल वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 89 असार 4 रहनेछ।
3: यसैबीच प्रधान न्यायाधीशमा नियुक्त डाक्टर मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उहाँको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा झण्डै 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगममा पुर्याउने जिम्मेवारीमा शर्मा पुग्नु भएको छ। उहाँले आफ्नो कार्ययोजनामा न्यायिक काम कार्यवाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जनआस्था अभिवृद्धि हुने उल्लेख गर्नु भएको छ। तर उहाँले भने जस्तै न्यायालयमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन। यसअघिका हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर उनीहरूले प्रतिबद्धता अनुसारको काम देखाउन सकेनन्। शर्मालाई सबैभन्दा बढ़ी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेन्च र बारबीच हुने द्वन्द्व व्यवस्थापनमा हुनेछ। उहाँ नियुक्त हुनुअघि नै बारले असहयोग गर्ने संकेत देखाएको छ। प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा, नागरिक दैनिकमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया प्यासिफिक समूह एपीजीको टोलीले नेपालको सरकारवाला अधिकारीहरूलाई भेट गरी ग्रेलिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रेलिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औंल्याइदिएका छन्। एपीजीका उप कार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानन सहितको 2 सदस्यीय टोलीले अर्थमन्त्री सोरिम वाग्ले तथा मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रको समीक्षा गर्दै काम गर्न नसकेका विषयहरूलाई औंल्याइदिएको हो। बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसूर, घर जग्गा कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर छली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिन्छ। टोलीले हिजो बिहानैदेखि विभिन्न सरकारवाला निकायसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रेलिस्टबाट निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकोले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ। ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गर्नुपर्ने मुख्य कामहरूको सूचीसहित आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनी वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानी अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सबै खालका उपाय अवलम्बन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा भएको एशिया प्यासिफिक ग्रुप अफ मनी लाउण्डरिङ एपीजीको इन्टरनेशनल कोअपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा वहाँले यस्तो कुरा बताउनु भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: विद्यार्थी संकटले कक्षा रेतिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाड्ने योजना बनाएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय पहाड़ी र हिमाली जिल्लाका हुन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यस क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ। शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ़ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
2: फेरि पनि शिक्षाकै प्रसंग, 2073 सालमा कक्षा एकमा भर्ना भएका बाल बालिका गएको चैतमा संचालित कक्षा 10 को एसईमा सहभागी भए। त्यति बेला कक्षा एकमा 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बाल बालिकाले बीचमै कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखिएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 सम्मको पढ़ाई पूरा गरे। यसै परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 मा भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 देखि पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा आठसम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा आठ पूरा नगरेको देखाउँछ। विद्यार्थीले विद्यालय छाड्नुका कारणहरू विद्यालयको तह अनुसार विद्यार्थी पिक्से फरक फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद संवेदन कोइराला बताउनुहुन्छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग
5: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि घर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। छौ। मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
5: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564414411। मोबाइल 9556228938 र 9908822938।
2: लिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता। सामुदायिक तर्फ विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। नेपालका प्राकृतिक स्रोतहरू मध्ये खर्क क्षेत्र पनि एउटा अत्यन्तै महत्वपूर्ण भूभाग हो। उच्च पहाड़ी तथा हिमाली भेगमा रहेका फाटफुट रूख, झाड़ी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झण्डै 22% हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र नभई यो प्राकृतिक र सामाजिक प्रणालीको एक मिश्रित रूप हो। वनस्पति, वन्यजन्तु लगायत खर्कमा चरिचरण गर्ने घरपालुवा वस्तु तथा गोठालाहरू बीचको अन्तर्सम्बन्धले खर्कको अस्तित्वलाई जोगाइरहेको हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालका खर्कहरूमा पशुपालन हराउँदै गएको छ। खर्कबाट लिन सकिने आर्थिक लाभ र व्यवस्थापनका उपायहरू के हुन् त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
11: नेपालका खर्कहरू बहुमूल्य जड़ीबुटी, घाँसे प्रजाति, दुर्लभ वन्यजन्तु र घरपालुवा जनावरहरूको वासस्थान हुन्। जैविक विविधताका प्रमुख भण्डारका रूपमा रहेका खर्कहरू पानीका मुहान संरक्षण गर्ने आधारसँगै धार्मिक पर्यटकीय दृष्टिबाट पनि महत्वपूर्ण रहेका खर्कका बारेमा अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
12: यो चाहिँ जैविक विविधताको खानी हो। त्यो बाहेक धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को खर्कमा चरीचरण पनि हुने भएकोले मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यही भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व यो धार्मिक पर्यटकीय महत्व पनि हो। मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ, जैविक विविधता, पर्यावरणीय महत्वको साथै।
11: देशको झण्डै 6.09% जनसंख्याको बसोबास रहेको हिमाली क्षेत्रको पुर्खौली पिसा याक, चौरी, पहाड़ी गाई तथा भेडा पालन हो। अहिले पनि त्यहाँ पशुपालन प्रमुख आधारका रूपमा रहेको छ, अनि पशुपालन र खर्क बीच गहिरो अन्तर्सम्बन्ध पनि रहेको छ।
12: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको पशुपालन र जड़ीबुटी चाहिँ खर्कबाट आउँछ। सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। ठिक्क चरण भएन भने, चरीचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन। त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरीचरण हुनु हो।
11: पशुपालन घट्दै गए पनि अझै उच्च पहाड़ी तथा हिमाली क्षेत्रका खर्कहरू अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका छन्। नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि खर्ककै उत्पादनले समेटेका डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
12: अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्छ। पछिल्लो समयमा पूर्वी नेपालतिरबाट लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, त्यो लगायत जड़ीबुटीहरू। अनि अर्को भनेको च्याङ्राको उनबाट हामीले पश्मिना बनाउँछौ, अनि त्यस्तै भेडाको

0: वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
1: खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले उन्कातिराखेको देख्न सकिन्छ कि, सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड़ दिन थाल्यौं भने चाहिँ, र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ खर्कलाई उपभोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
0: वातावरण विज्ञ एवं खर्क बारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौं।
3: सरकारले काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको प्रधानमन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अरणीको राजमार्गको मरमत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
0: फेरि पनि सुकुम्बासी बस्तीकै प्रसंग, बागमती मनोहरा र धविखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ भत्काइएका घरका कंक्रीट र भत्केका घरका अवशेषका ठूला साना थुप्रा। विस्थापित सुकुम्बासी व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ, भत्केका संरचनाका अवशेषले निम्त्याउने वातावरणीय प्रदूषण। फोहोर व्यवस्थापन विज्ञ आशिष खनाल उचित वर्गीकरण, पुनः प्रयोग र व्यवस्थापन प्रणाली विनै भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम रहेको बताउनुहुन्छ। सरकारी योजना अस्पष्ट र त्रुटिपूर्ण देखिएको भन्दै वातावरणविदहरूले मनसून अघि नै भग्नावशेष व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडिपट्टि।
5: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680878 98235 5273।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै कुरासँग

0: र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
1: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम डेलिगौडा त नहुँ
0: प्रोपाइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 0765709704 मोबाइल नम्बर 98460261268
2: 98560260268
3: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
3: हजुर हजुर सेलिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडिपट्टि
4: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
5: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
3: होटल टाइटेनिक गोमगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461680 98235 52763

0: यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान शुरू गर्नुभयो। गाउँका बालबालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। तलब न तलब थियो न सरकारी सहयोग, तर शिक्षाप्रतिको भरोसा। लगातार दुई वर्षसम्म उहाँले 82 जना बालबालिकाहरूलाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना आजको गोर्खा पत्रमा खबर छ।
1: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुग्नु भएको छ। पुटिनले आज चिनिया समकक्षी शी जिनपिङसँग उच्च स्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। यो भेटवार्ता अमेरिका चीन सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा संकट, विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो। विश्लेषकहरूको अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25 वार्षिक उत्सवसँग पनि जोड़िएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढ़ेको छ। अहिले चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रूसको अर्थतन्त्र युद्ध केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रूसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रूसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
0: अब केही खेल खबर। इंग्लिस प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो, तर खेलको 39 मिनटमा एली जुनियर क्रुफीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौड़को समीकरण बदलियो। खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन। त्यसअघिको खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो।
1: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो। जितसँगै राजस्थान 14 अंकसहित तालिकाको लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ भने राजस्थानले जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन जोड़े। आईपीएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल बेलुका 7:45 इडेन गार्डन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
0: कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
1: सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ़दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमालाई पुनर्संरचना गर्दै अनावश्यक दावीको नियन्त्रण, दर रेट पुनरावलोकन र कानूनी कड़ाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
0: पूर्वी नेपालको काकरभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटक भारतीय अवरूद्धले झापा र इलामका उद्योगीले मे 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। बनाउन भन्दा भत्काउन सजिलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
1: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
0: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण, पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
1: रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
0: र आर्सेनललाई प्रिमियर लीगको उपाधि, आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बीपी कोइराला जस्तै देखिने नेताको तस्विर छ, त्यसमाथि नेपाली कांग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति भयो नि यो गुट बनेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191974888 र 98448400।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9460-26617 र 9161-38981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए थिमिपो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर शोरूम।
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर शोरूम, दुलीगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965 मोबाइल नम्बर 98460-61268
11: 98560-61268।
13: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
14: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
13: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
15: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू
0: पाइन्छ।
16: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा, नगरपालिकाबाट 10 घर माथि,
16: पोखरा जाने बाटोतिर।
17: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
16: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
18: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
19: एसईई 2082 4GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा विशेषताहरू:
19: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
18: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
19: पर्याप्त खेल मैदानको व्यवस्था,
18: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
19: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
18: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
19: उचित पुस्तकालयको व्यवस्था।
18: थप जानकारीको लागि सम्पर्क
19: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
18: सम्पर्क नम्बर
19: 0655711195, मोबाइल 9650621122 र 9846018171।
20: प्रसन्न, होमवर्क देखाउ त।
21: हस् टीचर।
20: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
21: टीचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
20: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
22: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 0656414484, मोबाइल 9560633484 र 9560667988।
23: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
18: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
23: पढाइ हुने विषयहरू
18: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
23: फारम बुझाउने अंतिम मिति
18: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
23: अन्य जानकारीको लागि
18: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 0615827988 र 5835057। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
24: हाम्रो मोबाइल पसल दुलीगौड़ामा
25: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
24: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
26: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
24: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4, दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 9856556996।
1: हाम्रो मोबाइल पसल दुलीगौडामा
25: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा Samsung, Redmi, Poco, MI, Vivo, Realme, Oppo, Benko ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेंटी
26: साथ ही 0% ब्याज दर में सभी कंपनी का मोबाइल किस्ताबंदी में पाइन्छ
1: प्रोपाइटर संतोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्लागंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98560 56996
2: With mission into the future of learning.
3: Diamond Mavi, Talsukku Varna Sambandhi Suchana.
2: Ekaison Satabdi Sapekhya Shikshan Vidhi ra Pravidhi ko prayog gari. Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsukma Shaikshik Satra 2083-84 ka lagi Vigyan, Computer, Byavasthapan ra Hotel Byavasthapan Bishayama Kaksha 11 ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
3: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ
2: कम वान्स भिजिट द डिफरेंट
3: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0161563146 98560 63152
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
5: तर महँगो होला नि
4: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
6: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा
6: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
7: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414111 मोबाइल 98562938 र 98028222938
27: ह्याप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
28: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
27: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि
28: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
27: पुराना गरगहना सँग नयाँ साथ फेर
28: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
27: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98562068099
29: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
30: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
29: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
30: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
29: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
31: कता हिँडेको हो आइफोन हातमा लिएर
32: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
31: लौ तँलाई थाहा छैन दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
32: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
31: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
32: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
0: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
32: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
0: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
30: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
31: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
30: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206630।
0: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: बाल विद्या मन्दिर मावि BBM, शुक्ला गण्डकी 4, दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
8: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
9: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 98560534497 र 98560348085 सम्पर्क गर्नुहोस्।
30: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM, शुक्ला गण्डकी 4, दुलेगौंडा।
10: शुक्ला गण्डकी FM 97.6।

0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
8: SEE 2082 को परीक्षा मा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
7: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधि को माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिंग स्कूल मा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीट मा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
8: हाम्रा विशेषताहरू:
7: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
8: पुस्तकालयको व्यवस्था,
7: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
8: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
7: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
8: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
7: थप जानकारीको लागि ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेरा टोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
10: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
9: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
10: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन,
10: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
9: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
10: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
10: र मोबाइल नम्बर 98560308385।
11: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
12: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र SEE 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
11: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0665702039, मोबाइल 98560-63636।
13: इट्स न्यू गैलेक्सी टाइम।
8: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
7: संस्थाका विशेषताहरू:
8: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट,
7: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
8: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याब। लाभहरू।
7: हिसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
8: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
7: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
8: पढ़ाई तथा खेलकूदमा जेहिन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
7: विस्तृत जानकारीका लागि
8: न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
7: नदीपुर पोखरा,
8: फोन 0615702110 र 5853307।
13: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

पूर्वी नेपालको काँक्राभेट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुको रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटकको भारतको अवरोधले झापा र इलामका उद्योगीले मे 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। मेची भन्सारकारले काँक्राभेट्टाबाट चिया निर्यात नभएको 3 साता हुन लाग्यो। मे 1 तारीकदेखि नै उद्योगीहरूले चिया निर्यातको घोषणा गर्न भन्सार आइपुगेका छैनन्। भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वर कुमार मगाईले भन्नुभयो, नेपालको कानूनले रोकिएको होइन, भारततर्फ नै समस्या देखिएकाले रोकिएको हो। भारततर्फको पानी ट्याङ्की बढाउन तयारी चियाको विषादी परीक्षण गर्ने ल्याब नभएकोले समस्या उत्पन्न भएको भारतीय कस्टम अफिसले जानकारी दिएको बताउँदै सूचना अधिकारी मगाईले भन्नुभयो, यहाँबाट छाडिएका हरेक ट्रकबाट चियाको विषादी परीक्षण गर्नु पनि, त्यसको खर्च पनि स्वयं उद्योगीले तिर्नुपर्ने, कम्तीमा 15 दिन समय लाग्ने र त्यसो गर्दा खर्च पनि बढ़ी लाग्ने भएकाले चिया निकासीमा समस्या उत्पन्न भएको बुझिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धेरैका लागि जीवनमा एकपटक पुग्ने सपनाको अन्तिम बिन्दु हो, तर नेपाली शेर्पाहरूका लागि यो एउटा यस्तो अनौपचारिक घर जस्तै बनेको छ जहाँ उनीहरू हरेक वसन्त ऋतुमा आफ्नै कीर्तिमानहरूको पाना नवीकरण गर्न पुग्छन्। 8000 मिटरभन्दा माथिको मृत्यु क्षेत्र जहाँ मानिसलाई सास फेर्न समय धौधौ पर्छ, त्यहाँ नेपाली आरोहीहरू विश्व पर्वतारोहण इतिहासको बलियो जग बनाउँदैछन्। यस वर्षको मे महिनाले सगरमाथाको इतिहासमा एउटा स्वर्णिम र अभूतपूर्व अध्याय थपेको छ। पुरूषतर्फ कामिराता र पासाङ डाबा बीचको रोमाञ्चक एभरेस्ट रेस उत्कर्षमा पुग्दा, महिलातर्फ ल्वाक्पा शेर्पा संसारकै कुनै पनि महिलाले कल्पना समेत गर्न नसकेको अपराजित यात्रालाई नयाँ उचाइमा पुर्याउनु भएको छ। यो केवल कसले कति पटक चढ़े भन्ने तथ्याङ्क मात्र होइन, बरू सगरमाथाको शिखरमा नेपाली शेर्पा समुदायको निर्विकल्प र अनन्त साम्राज्यको जिउँदो प्रमाण भएको पर्यटन व्यवसायी तथा हिमाल आरोही आङ बाबु शेर्पाको भनाइ छ। यो ऐतिहासिक साताको शुरूआत गत आइतबार एउटा ठूलो उत्सवको साथ थियो। सोही दिन पुरूष र महिला दुवैतर्फ विश्वकै सर्वोत्कृष्ट रेकर्डरहरू सगरमाथाको छातीमा कोरिए। एकातिर 56 वर्षीय बेस्टम्यान कामिरिता शेर्पाले 32 पटक सगरमाथाको चुचुरमा पाइला टेकेर आफ्नो 31 पटकको विश्व कीर्तिमानलाई थप परिष्कृत गर्नुभयो। सन् 1994 शुरू भएको यो यात्राले उहाँलाई इतिहासकै सबभन्दा बढ़ी पटक सगरमाथा चढ़ने महामानव बनाएको छ। ठिक त्यही दिन कामिरिताकै पाइला पछ्याउँदै साहसी महिला आरोही लाक्पा शेर्पाले 11 पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान रचिनुभयो। विश्वका अन्य कुनै पनि महिला आरोही लाक्पाकै यो अपराजित कीर्तिमानको ओरपर समेत छैनन्। अमेरिकाकै एक सुपर मार्केटमा काम गर्दै एकल आमाको रूपमा दुई छोरीहरू हुर्काइरहेकी लाक्पाले कुनै ठूलो कर्पोरेट प्रायोजक विनै आफ्नो दृढ़ इच्छा शक्तिको भरमा 11 पटक सगरमाथा जितेर महिला शक्तिको विश्वव्यापी बिम्ब बन्नु भएको छ। यो शेर्पा समुदायको मात्र नभई नेपाली महिलाको हिमालमा कायम भएको ऐतिहासिक कीर्तिमान भएको सगरमाथा आरोही माउन्टेन लिडर डिकी शेर्पा बताउनुहुन्छ। कामिरिता र लाक्पाले आइतबार इतिहास रचिरहँदा सगरमाथाको फेदीमा अर्का महानायक आफ्नो पालो पर्खिरहनु भएको थियो। कामिरिताले रेकर्ड बनाएको 24 घण्टा बित्न नपाउँदै सोमबार बिहान सोलुखुम्बुको पाङ बेचेका रैथाने पासाङ डावा शेर्पा 30 पटक सगरमाथाको शिखरमा उभिनुभयो।

नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज शर्माले कार्यभार सम्हाल्ने क्रममा मंगलबार साँझ सर्वोच्च अदालतमा स्वागतसँगै बधाई ज्ञापन गरियो। बधाई र स्वागतका लागि न्यायाधीश मुख्य रजिस्ट्रार सहितका उच्च पदस्थ कर्मचारी एवं अन्य कर्मचारी सर्वोच्चमा उपस्थित भएका थिए। शर्मालाई गेटदेखि कार्यकक्षसम्म फूलमाला र खादाले स्वागत गरिएको थियो। पद बहालीपछि शर्माले एउटा निर्णयमा हस्ताक्षर समेत गर्नुभयो। संचारकर्मीलाई सम्बोधन गर्ने क्रममा दायाँतर्फ न्यायाधीश कुमार रेग्मी हुनुहुन्थ्यो भने बायाँतर्फ न्यायाधीश हरि फुयाल हुनुहुन्थ्यो। त्यसपछि कुर्सीको एउटै आसनमा क्रमशः न्यायाधीश डाक्टर नवकुल सुवेदी र न्यायाधीश विनोद शर्मा हुनुहुन्थ्यो। साथमा अन्य न्यायाधीश कर्मचारी र पत्रकार पनि थिए। कतिपय उपत्यका जिल्ला र उच्चका न्यायाधीश पनि स्वागतमा सर्वोच्च पुगेका थिए। तर स्वागतमा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने उपस्थित हुनुभएन। मल्लले वरिष्ठताक्रम मिचेको तीव्र असन्तुष्टि जनाउँदै आउनु भएको छ। नवनियुक्त प्रधान न्यायाधीशको शपथ एवं स्वागतमा नेपाल बार एसोसिएशनका अध्यक्ष सहितका पदाधिकारी पनि उपस्थित भएनन्। बारका एक पदाधिकारीले उक्त अनुपस्थितिलाई सांकेतिक विरोधको रूपमा अर्थ्याएको जनाइएको छ। रोल क्रम मिचेर आउनुभएको कारण हाम्रो विरोध जारी छ। हामीलाई रोल क्रम मिचेर आउनेले पनि परामर्श गरेनन्। बारका ती पदाधिकारीले भने रोल क्रम मिचेर ल्याउनेवाला सिफारिसकर्ताले पनि समन्वय र परामर्श नगरी बारलाई बाहिर राख्ने काम भयो। यसकारण यो पनि हाम्रो एउटा सांकेतिक विरोध नै थियो। बारले अध्यादेश र सिफारिस लगायतका विवादमा परेका रिट निवेदन र दरपीट विरूद्धका निवेदन दर्ता नगरीको विषयमा न्याय र विवेकको खोजी गर्ने भन्दै दिउँसै लालटिन बालेर विरोध समेत जनाएको थियो। मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती शुरू गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसुमले मुस्ताङका उच्च लेख खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न शुरू गरिएको जनाएको छ। मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र डकुमेन्ट्री फिल्म र चाडपर्व लगायत सभ्य दृश्यहरू छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो। यहाँको कठिन भूगोल र यहाँका उच्च स्थानका न्यून मानव बस्ती रहेको स्थानमा वन अनुगमन गर्नका लागि पहिलोपटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो। मेग्दी मुस्ताङ बागलुङ र पर्वतकार क्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोम मार्फत फलफूल बालीको रोग किरा नियन्त्रणमा विषादीको विकल्पमा जैविक झोल प्रयोग गर्न थालिएको छ। स्थानीय जड़ीबुटी र घाँसको मिश्रणबाट तयार पारिएको जैविक झोललाई परियोजनाले इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया नामकरण गरेको छ। परियोजनाका प्रमुख भरतराज गौतमले कार्यालयको स्याउ बगैँचामा गत वर्ष परीक्षण गरिएको जैविक झोल यसपालिदेखि मुस्ताङका किसानको स्याउ बगैँचामा प्रयोग गर्न थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार 50% तितेपातीमा बाँकी कोते झिम्सी र राई घाँसलाई मिसाई ओखलमा कोटेपछि निचोरेर बनाएको झोललाई 3 दिनसम्म 30 डिग्री सेल्सियस तापक्रममा राखेपछि अमिलिन्छ। 1 केजी घाँसबाट 3 लिटरसम्म झोल निकाल्न सकिन्छ। 1 बोतल झोललाई 40 लिटर सफा पानीमा मिसाएर बिरूवामा छर्कन सकिन्छ। पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलोपटक भारतको झोपाल लागि मेडिकल रेस्क्यू चार्टर उडान गरिएको छ। उक्त उडान भारतको राजा भोज विमानस्थलका लागि गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडान मार्फत भोपाल पठाइएको हो। भोपालबाट तीर्थयात्राका लागि नेपाल पुगेका श्रीवास्तव मुक्तिनाथ क्षेत्रबाट फर्किँदा बिरामी भएपछि उहाँलाई जोमसमबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा 5 दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको विमानस्थलले जनाएको छ। चार्टर उडानमा बिरामीका 2 छोरा चरक अस्पतालका चिकित्सक र नर्ससहित 3 जना स्वास्थ्यकर्मी सहभागी रहनु भएको थियो। उक्त विमान हिजो काठमाडौँबाट पोखरा आएको थियो। बिरामीलाई भोपाल पुर्याएपछि विमान पुनः पोखरा फर्किनेछ। पोखराबाट भारतको लागि यो पहिलो डिपार्चर चार्टर उडान हो। महाप्रबन्धक निरोलाले भन्नुभयो, यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आइपुगेको थियो, तर फर्कने उडान बंगलादेश गएको थियो। उहाँका अनुसार यसअघि पोखराबाट चीनको लासा, छेन्दु, भूटान र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन्। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ 11 गते सोमबारबाट शुरू हुने भएको छ। मन्त्री परिषदको सिफारिशमा प्रदेश प्रमुख दिल्लीराज भट्टले हिजो अधिवेशन आह्वान गर्नुभएको हो। जेठ 11 गते अपरान्ह 2 बजीबाट अधिवेशन आह्वान गरिएको हो।
जेएनजी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेश सभा सचिवालय ध्वस्त भएपछि यस पटक अधिवेशन पोखराको मालीपाटन स्थित कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहालमा हुनेछ। प्रदेश सभा सचिवालय रामघाट स्थित तत्कालीन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सारिए पनि त्यहाँ सभाहाल तयार भएको छैन। प्रदेश सभाका सचिव गोविन्द पौडेलले संरचना अभावका कारण अस्थायी व्यवस्थापन गरी बैठक सञ्चालन गर्न लागिएको बताउनुभयो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा बहुवर्षीय ठेक्का लागेका योजनाहरूको दायित्व 10 अर्ब 13 करोड़ रूपियाँ पुगेको छ। मन्त्रालयले आगामी आर्थिक वर्ष 83-84 बजेटका विषयमा प्रदेश सभा सदस्यहरूसँग गरेको छलफलमा मन्त्रालयका सचिव नवराज शर्माले यस्तो जानकारी दिनुभएको हो। सचिव शर्माका अनुसार हालसम्म प्रदेशका 11 जिल्लामा 398 योजनाहरू बहुवर्षीय स्रोत सुनिश्चितता पाएर सञ्चालनमा छन्। चालू आर्थिक वर्ष 82-83 मात्रै 5 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका 19 र 5 करोड़ रूपियाँ भन्दा कम लागतका 68 गरी 87 नयाँ योजनामा बहुवर्षीय स्रोत सुनिश्चितता गरिएको छ। यी 87 योजनाको मात्रै 4 अर्ब 86 करोड़ रूपियाँ दायित्व सिर्जना भएको सचिव शर्माले बताउनुभयो। अघिल्लो आर्थिक वर्ष 79-80 दायित्व 11 अर्ब 28 करोड़ रूपियाँ रहेकोमा चालू आर्थिक वर्षमा विनियोजित 5 अर्ब 81 करोड़ रूपियाँ खर्च गरेपछि पनि अझै 5 अर्ब 27 करोड़ रूपियाँ बाँकी रहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयको बजेट विनियोजनको अवस्था हेर्दा सबभन्दा धेरै 81% बजेट सड़क क्षेत्रमा खर्च हुने देखिएको छ। यसैगरी सड़क पुलतर्फ 13.5%, झोलुङ्गे पुलमा 1.17%, भवनमा तथा शहरी विकासमा 2.67% र परामर्श तथा प्राविधिक सहयोगमा 0.60% बजेट विनियोजन भएको सचिव शर्माले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ। निर्वाचन आयोगले गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। मंगलबार आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हो। 4 अर्ब 96 करोड़ 78 लाख 39 हजार 45 रूपियाँमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ। निर्वाचनका लागि सरकारले आयोगले 6 अर्ब 71 करोड़ 92 लाख 27 हजार 200 रूपियाँ उपलब्ध गराएको थियो। पोखरा महानगरपालिका 12 स्थित अमरसिंह चौरका टहरा हिजो बिहान डोजर लगाएर हटाइएको छ। त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीले आफै अधिकांश टहरा हटाए पनि बाँकी संरचना हिजो बिहान डोजर प्रयोग गरी हटाइएको हो। अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेल मैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोड़िएको करिब 6 रोपनी क्षेत्रफलमा 52 टहरा रहेका थिए। शहरी सौन्दर्यकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो। टहरा हटाइएसँगै व्यवसायहरूले महानगरपालिकाको शहरी सौन्दर्यकरण अभियानमा सहयोग गरेको हुँदै नगर प्रमुख धनराज आचार्यले धन्यवाद दिनुभयो। 2035 सालदेखि व्यवसायले सो क्षेत्रमा टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए। नारायणघाट मोगलिन सड़क खण्डमा उच्च जोखिम न्यूनीकरणको लागि पहिरो नियन्त्रण काम गरिने भएको छ। डिभिजन सड़क कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढ़ाएको छ। सो सड़क खण्डका नाम्सी खोला, काली खोला र तुइन खोलामा पहिरो नियन्त्रण काम गर्न लागि हो। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सी खोलाको दुवैतर्फको भित्तोमा पहिरो रोकथामको काम गरिँदैछ। नारायणघाटबाट 32.1 किलोमिटर मुगलिनतर्फ खोलो छ, जसको नारायणघाटतर्फको डाँडोको उचाइ 120 मिटर र मुगलिनतर्फको उचाइ 90 मिटर छ। यसैगरी काली खोलाको दायाँ बायाँको भित्तोको पहिरो रोकथामको काम गरिनेछ। नाम्सी खोलाबाट 500 मिटर मुगलिनतर्फ पर्ने नारायणघाटतर्फको भित्ताको उचाइ 60 मिटर र मुगलिनतर्फको उचाइ 50 मिटर छ। सोही सड़कको तुइन खोलामा नारायणघाटतर्फ रहेको 105 मिटर अग्लो भित्तोको पहिरो रोकथामको कार्य अगाडि बढ़ाइने जनाइएको छ। यो ठाउँ नारायणघाटबाट 33.9 किलोमिटर पर छ। अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोर्खाका एक वडा सदस्यसहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका 2 का वडा सदस्य लक्ष्मण लामिछाने, सिरन्चोक गाउँपालिका 7 का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका 4 की कोपिला लामिछाने हुनुहुन्छ। रौतहटको चन्द्र निगापुर 2 निवासी रेनुमाया थिङको जारीका आधारमा उहाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पीड़ित थिङले चिट्टा परेको भन्दै विभिन्न बहाना बनाएर आफूबाट करिब 70 लाख रूपियाँ ठगी गरिएको आरोप लगाउनु भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समय सापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड़ दिनुभएको छ। पोखराको छिनेडाँडा स्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज सोमबारदेखि आयोजित 5 दिने विशेष ट्रेन द ट्रेनर बेसिक 5 दिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले

0: 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमौली बस पार्कदेखि सुँडेको पुलसम्मको 10 किलोमिटर खण्ड 7 मिटर चौडा कालोपत्री गर्नुपर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी हालसम्म कटिङ नाला र टेवा पर्खाल लगाउने काममै अल्झिएको छ। बुद्धसिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त थापा मगरले कामका स्वगतिमा हुँदा स्थानीयले वर्षामा हिलो र हिउँदमा धूलोको शास्ति खेप्नु परेको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी 12 को वडा सभापतिमा टुकबहादुर गुरूङ चयन हुनुभएको छ। गुरूङको नेतृत्वमा हिजो 11 सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। उपसभापतिमा दीपक सुनार, सचिवमा शेष बहादुर गुरूङ विशान, सदस्यहरूमा नवल गुरूङ, पवन गुरूङ, किमाया भुजेल रिना र दिलास गुरूङ रहनु भएको छ। पृथ्वी राजमार्गका होटल तथा पसलहरूमा म्याद नागेका र अखाद्य वस्तु मिसावट गरिएका खाद्य सामग्रीहरू बिक्री हुँदै आएको पाइएको छ। तनहुँको आम्बुखेरी गाउँपालिका 2 एक्ले फाँटमा सञ्चालित होटल रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा सोमबारदेखि शुरू गरिएको बजार अनुगमनका क्रममा यो तथ्य फेला परेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली, आम्बुखेरी गाउँपालिका, इलाका प्रहरी कार्यालय आम्बुखेरी, उद्योग वाणिज्य संघ 1700 बजार इकाईको संयुक्त टोलीले पृथ्वी राजमार्गको यस क्षेत्रका होटल तथा पसलहरूको निरीक्षण गरेको थियो। अनुगमन टोलीले 11 होटल र 2 किराना पसल गरी 13 व्यवसायको अनुगमन गर्दा सबैमा कमजोरी फेला पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो। साहित्यकार एवं राजनीतिज्ञ मोहन विक्रम सिंहलाई 2082 सालको गोकुल बाङ्मय पुरस्कार प्रदान गरिने भएको छ। गण्डकी साहित्य संगमले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद 40,000 र सम्मान पत्र छ। जेठ 9 गते शनिबार 17 गोकुल जयन्तीको अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने संस्थाका सचिव नारायण मरासिनीले जानकारी दिनुभयो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98060-13425।
7: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सीटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। छौ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ।

0: पञ्चमुनि देव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका चार दोलेगौड़ा तनहु। थप जानकारीको लागि सम्पर्क 0654141184 98562210 र 98562345।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141194, मोबाइल 98560206030।
4: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: मोबाइल 98560055770।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने
10: अत्याधुनिक प्रयोगशाला
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444, 543333।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333, मोबाइल 98678168।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
13: मोबाइल 9856043952 र 9806656586।
15: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
16: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
15: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नु भएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
16: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
15: दुलेगौंडा बजारमै छ नि, तनहु सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यहीँ लगेर भर्ना गर्नुहोस्। ल फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
13: फोन 0654140056, मोबाइल 9856063412 र 9860806615।
14: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
17: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसीमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था,
15: ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने,
17: आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने। त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
18: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
7: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
6: पढाइ हुने विषयहरू
7: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
6: फारम बुझाउने अन्तिम मिति
7: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
6: अन्य जानकारीको लागि
7: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 0615827 98 र 5835057। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
8: घरमा त बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864435031।
11: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तित करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
15: नमस्ते, नमस्ते, नमस्ते। साथीना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
16: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
17: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्निचर पसल
18: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98563388, 98416568।
19: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचन का अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 98560231128 र 98462417726।
22: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
23: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
22: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
23: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
22: सम्पर्क
23: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
22: फोन नम्बर 0161578053 र 525715।
24: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
25: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
26: सम्पर्क 0654142121, मोबाइल 98560535921।
25: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
27: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
28: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
27: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
28: हाम्रा विशेषताहरू
27: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
28: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
27: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
28: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
27: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0665714479 र 98560262565।

0: शुक्लागन्ध केएफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुख बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राखेको तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल जेठ महिनाको 6 गते बुधबार, स्पेसम्म 2026 मे 20 तारिक सम्म 1948 सम्म 1146 सूर्यदेव बिहान 5:13 पावन साँझ 6:49 हुनेछ। आज अध्यक्ष ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि। कार्यक्रम शुरू गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय जनसंघीय विभिन्न मंगलहरू सुन्नुभयो। 5:25 समयदेखि संगीतहरू, 5:25 देखि 5:50 शुक्ल गण्डकी समाचार, 6:00 बजेदेखि 36 काया कैरन, 36 देखि 7 बजेसम्म नेपाली भाव, 7 बजेदेखि 7:20 शुक्ल गण्डकी समाचार, 7:30 देखि 7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 देखि 8 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15 देखि 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15 देखि 10 बजेसम्म ग्रामदेशीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15 देखि 12 बजेसम्म अहिले शुक्ला गण्डकी, 12:15 नेपाल खबर, 12:15 देखि 1 बजेसम्म गीत संगीतहरू, 1 बजे 2 बजेसम्म लोकगीत संगीत, 2 बजे 3 बजेसम्म गीत संगीतहरू, 3:15 नेपाल खबर, 3:15 देखि 4 बजेसम्म फिल्मी गीत संगीतहरू, 4:00 बजेदेखि 5 बजेसम्म आधुनिक गीत संगीतहरू, 5:00 बजेदेखि 5:15 शुक्ला गण्डकी समाचार, 5:15 देखि 6 बजेसम्म लोक चौतारी, 6 बजे 6:30 नेपाल तर्फ, 6:30 देखि 7 बजेसम्म विभिन्न भाषाभाषी गीत संगीतहरू, 7:00 बजेदेखि 7:30 शुक्ला गण्डकी समाचार, 7:30 देखि 8 बजेसम्म गीत संगीतहरू, 8:00 बजेदेखि 8:30 गीत संगीतहरूमा कार्यक्रम स्तरीय, 7:00 बजेदेखि 9 बजेसम्म विश्व नेपाली सभाको साँझ भग, 9:00 बजेदेखि 10 बजेसम्म गीत संगीतहरू, 10:00 बजेदेखि 10 बजेसम्म शुक्ला गण्डकी समाचार, राति 10 बजेको शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यो त त्यहाँ दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारी, यो जानकारी पश्चात पनि अगाडि रहेको छ तपाईँहरूको राशिफलको। राशिफल सुरुवात गरौँ मेष राशिबाट। मेष राशि कर्मयोग नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नयाँ नाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ भने मेहनतको नाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगहरू जुत्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। वृष राशि, वृष राशिमा मार्छ इभीओ बापी बुबेको तार्किक क्षमता बनेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सकिनेछ। भोलि र विचारमा सम्पर्कहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धारा आर्जन हुनेछ भने सानो पर्यटनले ठूलो कामहरू गर्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काममा पनि सम्पादन हुनेछ। मेहनतले नाम राम र इनाम हासिल सफल भइनेछ। मिथुन राशि, मिथुन राशिमा आक्षय कार्तिकको गङ्गा सकेको रमाइलो दिन छ। रचनात्मक काम गर्ने समय छ भने सहयोग राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पहिले थप काम गर्न हौसला प्रदान गर्नेछ भने विश्वका प्रदर्शनसँग भेटघाट हुनेछ भने पहिलेका कमजोरी सुधार गर्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर अवसरका लागि यी वस्तुहरू केही चुनौतीहरू देखा पर्नेछ। कर्कट राशि, कर्कट राशिमा मार्गी जुटेरो आकस्मिक खर्च बनेछ भने आमदानीका स्रोतहरू कमजोर हुने समय सबैका पछिका लागि लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। फाइदाको लागि दोहोऱ्याउने प्रयत्न गर्नु पर्ला। खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बने देखिएकाले उसका साथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नु पर्नेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। सिंह राशि, सिंह राशि उनीहरूको अनामा अक्षर मामी मुमे मोटा टिटुटे परत गर्दा स्रोतहरू बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकमहरू हुनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ। राम्रै फाइदा भए पनि काममा अनुमान भन्दा बढी लगानी र समय लाग्नेछ। भौतिक सुविधाले खर्च निम्ताउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु होला। केही रकम बाहिरिने समय छ। कन्या राशि, कन्या राशिमा अक्षय टोप पिपो र ठपेको नयाँ कामले नाम
र दान दिनुहुनेछ। कर्म क्षेत्रमा गरिएको साधन सिद्ध हुनेछ। मेरो नाते सजिलो लक्ष्यमा पुर्याउनेछ भने प्रति छित नदी जाने उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा सर्वसम्म अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने व्यवसाय पनि फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउनेछ। तुलराशि तुलराशिमा अक्षर हरि रुले ताती रुते चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउन पर्ने हुन सक्छ। पहिलेको कमजोरीहरू बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर हुनाले सोचेको उपलब्धि तत्काल नभए पनि आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयता विशेष ध्यान पुर्याउनु होला। सामाजिक कामको जिम्मेवारी पर्ने प्राप्त हुने समय छ। वृश्चिक राशि वृश्चिक राशिमा अक्षय त नानी नो नेनो या यो स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त तत्काल प्राप्त नहुन सक्ला। कामभित्र नै भएको छ। तामिस स्वास्थ्यका लागि व्यायाम तथा ध्यानमा ध्यान पुर्याउनु होला। पहिलेको समस्या दुरी ध्यान सक्छ। सानो घरेलु काम र अल्झाउन सक्छन्। आलोचकहरू बनेछन् भने वाद विवाद समस्या निम्तान सक्छ। लेनदेन सम्बन्धी हिसाबमा सजग रहनुहोला। धनुराशि धनराशिमा अक्षय विभू तथा डबे परिजनको साथले नयाँ आश जगाउनेछ भने मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनअघि आमदानी दिलाउनेछ। विभिन्न सहयोग रूपहरू हात लागि हुने समय छ। रमाइलो यात्रा गर्ने साइज जुनेछ भने अतिथिको रूपमा मान सम्मान प्राप्त होला। प्रेम मित्रताको बन्धन कसिने समय छ। टाढिएका साथीभाइहरू नजिकिन सक्छन्। मकर राशि मकर राशिमा अक्षय भोज जेखेको खेको गागे सहयोग जुटे पनि आँटे लक्ष्यमा पुर्याउनेछ। ईर्षा गर्नेहरूले स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो सम्हाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछ भने समस्या पञ्चायत अधिकार स्थापित गर्न सकिनेछ। दिगो काममा जगपसाउने मौका छ। रूपका शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़ समेत जित हासिल गर्न सकिनेछ। कुम्भ राशि कुम्भ राशिमा अक्षय गोगे गोसा शिशु शेषो र कामको मेसो नमिल्दा पछि परिनेछ। अन्त्यमा त्यति ध्यान केन्द्रित नहुन सक्छ। प्रतिष्ठा नतिजा कमजोर देखिनाले कामहरू दोहोर्याउनु पर्ने पर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ भने समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस्। घरले साथ दिनेछन् भने लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। चिताएको कामहरू बिस्तारै भए पनि सम्पादन हुनेछ। अन्तिममा मिन्द सिंह मिन्द चुनावमा आएको छ। दिदु थ जन्य दिदु चाची छातीको समस्याले छातीको समस्याले कमजोर स्वास्थ्य कमजोर हुनेछ भने अतारको निर्णयले अप्ठ्यारो पर्ने हुन सक्दछ। रहनुहोला समयमा जोजन्न सक्दा आफ्नो कामहरू रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ भने विश्वमा दीर्घ वचनले अप्ठ्यारो पर्न सक्छ। आदेशको व्यवहार र सानो असमझदारीले आफन्त टाढिन सक्छन्। रोकिएका काममा धोएर प्रयत्न गर्नुपर्ने देखिन्छ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कर विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि भने पालो रहेको छ। तपाईँको जन्मदिनको शुभकामना।

आज मिति 2083 साल जेठ महिनाको 6 गते बुधबार आज जन्मदिन परेको छ। तीर्थराज खनालजीको जन्मदिन भएको छ। उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तन्त प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारतर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँको जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटी जानेको र तपाईँले चाहे काम पुरा गरोस्, तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

केटा तपाईँ जसको जन्मदिन परेको छ तपाईँ जसको जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मङ्गल शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दिदी अभिनन्दन प्रगतिको हार्दिक मङ्गल शुभकामना व्यक्त गर्छ। सम्प्रेरण परिएको तपाईँलाई व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मङ्गल शुभकामना व्यक्त गर्दछ। दाजुभाइ साथी सङ्गी आफ्ना आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले कार्यक्रममा माफ प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले पन्ध्र जन्मदिनको शुभकामना तपाईँको गाउँमा हुँदै गरेका कार्यक्रमहरूका सुझाव टिपाउन सक्नुहुन्छ। 0','4134 98 ','98 ','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134','3134† जन्मदिनको शुभकामना तपाईँको गाउँमा हुँदै गरेका कार्यक्रमहरूका सुझाव टिपाउनु भयो भने हामीले कार्यक्रम माफ प्रसङ्ग गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो मिताली समय सकिएको छ। भोलि बिहान पुनः एकै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछौँ। दिनहरूसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिराउँछु। तपाईँहरूको बिहान तपाईँको दिन शुभ शुभ समय सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
16: प्रसन्न, होमवर्क देखाऊ त।
17: हस् टिचर।
16: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
17: टिचर। मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
16: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0765414484, मोबाइल 9850603384 र 9850607988।
19: कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
20: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
19: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
21: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
19: प्रोप्राइटर रोशनी श्रेष्ठ।
21: मोबाइल नम्बर 9827109066 र 9840694543।
22: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
23: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
24: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
22: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856026।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पुले गौरा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-34-93 र 98-62-38-73
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपीबीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-65-22-938 र 98-028-22-938
6: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98-65-33-398 र 98-465-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
8: कहाँ छ पुन मोबाइल
7: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 98-191-74-888 र 98-448-48-000
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0-65-570-052 मोबाइल 98-560-28-587
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
13: त्यो
3: त्यसपछि हामीले यसको कारण चाहिँ के हुन सक्छ त, जलवायु परिवर्तन हो कि वा अन्य मानव जन्य जस्तै अति चरीचरण हुन सक्छ, मिचा प्रजाति हुन सक्छ, के रहेछ भनेर हेर्दाखेरि के पायौं भने त्यसमा पनि मुख्य रूपमा जलवायु परिवर्तनको कारणले वा जलवायुको कारणले भनौं न थर्कमा हरियोपन बढ्दै गएको भेटियो। 6000 जति हेक्टर मात्रै खर्क मानवजन्य भनौँ न अत्यधिक चरीचरण वा त्यहाँ रोड बनाएर वा विभिन्न कारणले तपाईँले भन्नुभयो जस्तै बिग्रेको जस्तो, तर फेरि खर्क बिग्रिने भनेको त्यो हरियोपन, हामीले सेटेलाइटबाट हेर्दा हरियोपन बढेको देखियो, तर हरियोपन बढ्नलाई चाहिँ के पनि हुनसक्छ भने त्यहाँ साँच्चै घाँस बढेको पनि हुनसक्छ वा पशुवस्तुले खाने घाँस नभइकन झाडीदार चुत्रो अनि हलहले च्याउले लगायतका यो ठूला झाडीदार वनस्पतिहरू बढ्न थालेको पनि हुनसक्छ। हरियोपन घट्नु भनेको पनि खर्क बिग्रिनु हो, अनि पशुवस्तुले खाने घाँसको सट्टा झाडीदार वनस्पतिहरू फैलिनु भनेको पनि खर्क बिग्रिनु हो। तर हाम्रो अध्ययनले चाहिँ के देखायो भने अघि नै भने लगभग 18% 2000 मिटर भन्दा माथिका खर्कहरूमा चाहिँ हरियालीपन चाहिँ बढेको छ। यो चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित छ।
13: खर्कमा आएका समस्याहरूमा अहिले फेरि हामी यो विषय जोड्छौं पनि, यदि खर्कमा समस्या आयो भनेदेखि त्यसले तल्लो भेगसम्मको अर्थतन्त्र अथवा तल्लो भेगसम्मको जीविकामा चाहिँ कस्तो असर गर्छ होला?
3: अब यसमा मैले चाहिँ खर्कलाई हामीले त्यो चरणभूमि मात्रै भनेर एउटा त्यसको पर्यावरणीय पक्ष मात्रै हेर्नु हुँदैन। खर्कलाई चाहिँ एउटा सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क, हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। त्यसमा चरण पनि छ, गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। चरण भएन भने खर्क बिग्रिन्छ कि, अघि हजुरले भन्नु त्यो ठिक्क चरण भएन भने चरीचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन, त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरीचरण हुनु हो। अब तपाईँले आर्थिक पाटो यसले के गर्ला भनेर भन्दा म खर्कको एक दुईटा उदाहरण दिन्छु। यसले चाहिँ नेपालको अर्थतन्त्रमा वा स्थानीय जनजीविकाको त हामीले कुरा गरिसक्यौं, अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। त्यस्तै तपाईँको अहिले पछिल्लो समयमा यता पूर्वी नेपालतिरबाट छुर्पी निर्यात गर्छौं विदेशमा, त्यो पनि लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक होइन करिब। त्यो लगायत जडीबुटीहरू मैले अघि नै नाम लिइसके। अनि अर्को भनेको च्याङ्राको उनबाट हामीले पश्मिना बनाउँछौं होइन, अब भले कि त्यो नेपालमा त्यो उन च्याङ्राको जुन पश्मिना बनाउने नेपालको नभएर बाहिरको पनि आउँछ, अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेशन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेछौं। भनेपछि नेपालको अधिकांश वस्तु गलैँचा होइन, अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको त्यो चाहिँ खर्कको प्रडक्ट हो कि। मलाई यो मान्छेहरूले चाहिँ अलिकता हामीले त्यसलाई अलि विस्तृत रूपमा नहेरेर हो, अनि त्यो भएर यसको आर्थिक एकदमै महत्व छ। अब माथिल्लो कसले तल्लोलाई के असर पार्ला भन्ने जुन हजुरको प्रश्नमा आउँदाखेरि चाहिँ अब ठ्याक्कै त्यो बिग्रियो र अब मान्छेहरूले पशुपालन नै गर्न छोडेको चाहिँ छैन, तर मलाई चाहिँ के लाग्छ भने छोडेर बिग्रिया हो। उहाँहरूले किन पशुपालन छोड्नु भयो भन्ने कुरा चाहिँ फेरि त्यसको अर्कै आर्थिक सामाजिक पाटो छ।
13: त्यस विषयमा नि हामी यसमा छलफल गर्छौं। हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। बदलिँदो नेपालमा खर्क बिग्रिएको भन्नेका जस्तै खालका समस्या र चुनौतीहरूको कुरा गर्दा चाहिँ अहिले नेपालका हिमाली खर्कहरूको समग्र अवस्था तपाईँले भनिहाल्नुभयो, तथ्याङ्कै रूपमा हरियाली बढेको छ अथवा यी कुराहरू भयो, सुधारका प्रयास भइरहेको कतिको पाउनु भएको छ?
3: अब अलि पहिला लगभग 30-35 वर्ष अगाडि चाहिँ नेपालको खर्कहरूमा अत्यधिक चरीचरण हुन्थ्यो। अलि पहिला पहिला हिमाली भेगमा गरेको रिसर्चहरू हेर्दाखेरि तपाईँको लिमी ढालीमै मैले चाहिँ 7000 याक भएको डकुमेन्ट मैले पढाएको थिएँ कि एउटा होइन, त्यो भएर एकदम चरीचरणको भार अत्याधिक थियो। तर पछिल्लो समयमा चाहिँ अब मान्छेहरूले यो पशुपालनतिर धेरै विकर्षण हुँदै जानुभएको छ, अब युवा पुस्ता त एकदमै कम छ होइन, अनि त्यो भएको भएर अब यो पशु पाल्ने मान्छे पनि र संख्या पनि घट्दो छ अहिले, अनि त्यो भएर खर्कहरू चाहिँ हरियाली बढ्नमा त्यो कारण छ कि। त्यो एउटा भयो। अब अर्को भनेको चाहिँ जस्तै पशुपालन र

0: हजुर, मैले यसमै जोडे, कुनै पालिकाहरूले सुधारको लागि गरेका प्रयासहरू केही देख्नु भएको छ?
1: मैले यसमा चाहिँ अलिक पहिला त्यही अलिकता पूर्व कुरा गर्दाखेरि अलिक पहिला नेपाल सरकारले मलाई लाग्छ विश्व ब्याङ्कबाटै पैसा लिएर होला जस्तो लाग्छ, होइन, उनीहरूले यो खर्कमा हेलिकप्टरबाट घाँसे बिउहरू छर्ने काम पनि गरेका थियो। त्यो चाहिँ अलि पहिले हो, अर्ली 90s त्यो पनि गरेका थियो। एउटा अलि ठुलै प्रोजेक्ट पनि लागू भएको थियो। त्यसमा चाहिँ अब त्यस्तो एकदमै धेरै काम त भएको छैन, जस्तै तपाईँको केही उद्योगहरू स्थापना गर्ने होइन, अनि अलिकता उन्नत जातका घाँसहरूको बिउहरू किसानलाई दिने, छर्न लाउने होइन, अनि अत्याधिक चरीचरण छ भने त्यसलाई चाहिँ कम गराउने, त्यस्तो प्रयासहरू भएको छ। तर अब ठ्याक्क पालिकाले त्यस्तो गरेको हामीले थाहा पाएको छैनौ। तर एउटा भर्खरै हामी यो डोल्पा र यता जुम्लाको सिमानामा एउटा जगदुल्ला भन्ने डोल्पाकै चाहिँ पालिका हो, त्यहाँ चाहिँ लगभग 800 चौरीहरूको फार्म नै त्यो त्यसमा पालिकाको प्रदेश सरकारको सबैको सहयोग गरेर एउटा चाहिँ ठुलो कमर्सियल एउटा याक फार्म त्यहाँ देख्यौं। अनि यता फालेलुङ पालिकाले पनि वर्षेनी तपाईँको चाहिँ याक फेस्टिभलहरू गर्छ होइन, त्यहाँ किसानहरूलाई चाहिँ अनुदान दिने लगायतका कामहरू गर्छन्। त्यस्तै कर्णाली प्रदेश सरकारले गोठाला भत्ता भनेर अहिले चाहिँ उहाँहरूले नाम परिवर्तन गर्नुभएको छ होइन, अनि त्यस्तो उहाँहरूलाई प्रोत्साहन स्वरूप त्यस्तो दिनुभएको छ। त्यो बाहेक ठ्याक्कै यो खर्क केन्द्रित भनेर अन्य त मैले त्यति धेरै थाहा छैन।
0: पछिल्लो समयमा जलवायु परिवर्तनको कुरा त एकदमै जता पनि जोड्छौं, भनेको पछिल्लो 2.5 दशकदेखि नेपालमा जलवायु परिवर्तनको मुद्दा एकदमै उठिरहेको छ, अहिले त हामी समस्या भोगिरहेका छौं भन्छौं। यसो भन्दै गर्दाखेरि खर्कहरूको पारिस्थितिकीय प्रणालीमा चाहिँ जलवायु परिवर्तनको असर कतिको देख्नु भएको छ तपाईँले पछिल्लो समयमा?
1: एकदमै अब हामीले कर्णालीको कुरामा र समग्र नेपालमा पनि त्यो मिल्दो जुल्दो छ। त्यो जहाँ खर्क जुन उचाइमा खर्कको मात्रा बढी छ नि नेपालमा, त्यो उचाइमा लगभग 3000 देखि 4000 मिटरको उचाइमा, त्यो उचाइमा चाहिँ बढी तापमान वृद्धि भइरहेको छ र अनि 4000 मिटरदेखि 5000 मिटरमा पनि होइन, अनि त्यो भएको भएर अब खर्क र जलवायु परिवर्तनको कुरा गर्दा तापमान वृद्धि चाहिँ खर्कमा अन्य भूभागको तुलनामा अत्यधिक छ। तर हामीलाई चाहिँ के लाग्छ भने तापमान वृद्धिले अहिले तत्काललाई चाहिँ खर्कलाई नकारात्मक भन्दा पनि सकारात्मक असर पारे हो कि जस्तो लाग्छ। मैले अघि हजुरलाई जुन 18% नेपालको खर्कहरूमा हरियोपन बढेको छ भनेर भनेको थिएँ नि, त्यो त्यसको एउटा कारण चाहिँ जलवायु परिवर्तन। जलवायु परिवर्तन हुँदा चाहिँ दुई कुरा, एउटा चाहिँ कार्बन डाइअक्साइड बढ्छ अनि अर्को चाहिँ जमिनको तातोपन बढ्छ, अनि विशेष गरेर उच्च हिमाली क्षेत्रहरूमा चाहिँ तातोपन बढेपछि त्यहाँको त्यो कोल्ड स्ट्रेस हुन्छ, जाडोले गर्दा बिरुवाहरू मान्छे मात्रै होइन बिरुवा नि कठाङ्ग्रिन्छ कि, बढ्न सक्दैन, तर तातो भएपछि उनीहरू बढ्छ कि। एउटा कारण चाहिँ हरियाली बढ्नको कारण त्यो हो कि, अनि अर्को चाहिँ लामो समय छ त्यो हिउँ चाँडै पग्लेपछि उनीहरू बिरुवाहरू चाँडै हरियो हुने भयो कि, अनि लामो समय तातो भएपछि त्यो लामो समय त्यसमा तात रहिराख्ने भयो, त्यो भइरहेछ नेपालको खर्कमा। त्यो भएर जलवायु परिवर्तनले अहिलेसम्मको, तर जलवायु परिवर्तनसँगै खडेरी पनि होइन, तापमान त बढ्यो र उनीहरूले पर्याप्त पानी पनि पाएको भएर, यदि भोलि पानीको मात्रा चाहिँ एकदमै कम भयो, एकदम लामो सुक्खा भयो, लामो खडेरी भयो भने चाहिँ फेरि यो सबै मरुभूमिकरण हुने समस्या हुन सक्छ।
0: त्यसँगै नेपालको तल्लो क्षेत्रहरूमा मिचाहा प्रजातिको वनस्पति फैलिएको कुरा त हामीले विभिन्न अध्ययनहरूबाट अथवा प्रत्यक्ष आँखाले पनि देखिरहेका छौं, अन्यत्रबाट आएका वनस्पतिहरू फैलिएको कुरा, जलवायु परिवर्तनले तापक्रम पनि बढ़यो भनेपछि हिमाली क्षेत्रका माथिल्लो क्षेत्रका खर्कहरूमा पनि मिचाहा वनस्पति फैलने जोखिम कतिको छ अथवा यो क्रम देखिएको छ कि छैन?
1: अहिले जसरी अब यो लाङखुट्टे हिमाल चढ्न थाल्यो भन्छौ हामी होइन, जलवायु परिवर्तनको कारणले अन्य वनस्पति जीव जन्तु तल पाउने माथि सर्न थाल्यो भन्छौ, सर्पहरू पनि, अनि त्यस्तै गरेर यो मिचा बाह्य मिचा प्रजातिहरू जुन चाहिँ नेपालका रैथाने होइनन्, बाहिरबाट आएको, त्यो चाहिँ एकदमै फैलिने हुन्छ। बनमासा होइन, निलो गन्दे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन्, अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ। तर त्यो सँगै खर्कमा अर्को

0: एउटा भनेको चाहिँ ठ्याक्कै मिछा चाहिँ होइन, होइन बाह्य मिछा चाहिँ होइन, तर एकदम चाँडै द्रुत गतिमा फैलिने र पशु वस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ। हामीले किसानहरूसित कुरा गर्दा त्यहीँ पनि अब्जर्भेसन गर्दा जस्तै मैले एउटा भने हल हले भन्ने, अनि त्यो झार चाहिँ एकदमै बढेको छ होइन, जस्तै चाउले भन्ने होइन त्यो, अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि, त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि, अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जान्छ, किनभने अरू घाँस चाहिँ गाईबस्तुले खानी भयो, त्यो चाहिँ नखानी भयो, अरू घाँसलाई झन् बढी प्रेसर भयो, अनि त्यो चाहिँ फैलेको फैले गर्ने भयो कि, त्यस्तो हुने रहेछ, अनि त्यो भइरहेछ अहिले।
1: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अति चरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो, पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्रित हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यसले खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला?
0: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई हिमाली भेगको। तपाईँले आजको दिनमा धेरै मान्छेहरू हामीले गोठालाहरूसित कुरा गर्दाखेरि त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने युवाहरू विशेष गरेर अलिकता पढे लेखेका स्कूल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालु हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ र त्यो वास्तविकता पनि हो होइन, अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन, अब त्यहाँ चाहिँ तीन चार महिना माथि नै गएर बस्नुपर्ने अनि त्यसपछि अब आय आर्जन पनि त्यति नहुने होइन, अब सबै समाजसँग पनि कटेर परिवारसँग बस्नुपर्ने भएर युवा पुस्ताको चाहिँ खर्कमा वा त्यो पशुपालन व्यवसायप्रति नै हामीले अलिकता सकारात्मक धारणा पाएनौ होइन, त्यो भएर उहाँहरूले अहिले चाहिँ तपाईँको खर्कमा नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौ न एउटा हुन्छ नि त अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई, अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन, अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो तीसवटा चालिसवटा भेडा पालेर पनि अब भेडालाई त चराउन त लानु पर्यो माथि, त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन, तपाईँको चाहिँ जस्तै तीसवटा पाल्नुको जता 300-500 भेडा पाल्ने हो भने त त्यहाँ तीन चारजना राख्न सकिन्थ्यो नि। अहिले मैले त्यो जगदुल्ला फार्मको उदाहरण दिएँ, त्यसमा चाहिँ तपाईँको चाहिँ चारवटा परिवार 8 श्रीमान श्रीमती मजाले उहाँहरू बस्नुहुन्छ त्यहाँ, एउटा चाहिँ सबै होइन पालै पालो गरेर एउटा कमर्सियल हिसाबमा गरिराख्नु भएको छ। सम्भवतः अब हामीले त्यो परम्परागत एउटा जीविका उपार्जन गर्ने भन्दा पनि एउटा कमर्सियल हिसाबले जहाँ गयो भने चाहिँ तपाईँले भन्नुभएको जस्तै अलिकता यो युवाहरू त्यसमा अरुचि हुनेलाई चाहिँ कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ।
1: के गर्न सकिन्छ भन्ने विषयमा अहिले फेरि हामी अलिकति छलफल गर्छौं। पानीको पर्वत विशेष बलिउड नेपालमा अहिले हामी हिमाली खर्क यसको महत्व अवस्था समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: एक वर्षदेखि 5 सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
5: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधि थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिमाली खर्क यसको महत्व अवस्था समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ बितेको 3 वर्षदेखि खर्कहरूको बारेमा अध्ययन गर्दै हुनुहुन्छ। कार्यक्रममा अवश्य अलिकति खर्कमा देखिएका द्वन्द्वहरूको बारेमा पनि चर्चा गरौं। खर्कमा चाहिँ कतै सीमाको द्वन्द कतै अन्य किसिमका द्वन्दहरूको चर्चा बेला बखत उठ्ने गर्दछ। खर्क व्यवस्थापनमा स्थानीय समुदाय सरकार संरक्षण संस्था बीच पनि कता कुरा नमिलेको हो कि द्वन्द छ भनिन्छ, कतै राष्ट्रिय निकुञ्जसँग होला कतै स्थानीय सरकारसँग होला। तपाईँहरूले अध्ययनको क्रममा चाहिँ यो स्वामित्व उपयोग लगायतको विषयमा केही द्वन्दहरू भेट्नु भएको छ कि छैन?
2: धेरै ठाउँमा तपाईँले भन्नुभयो जस्तै संरक्षण क्षेत्र र स्थानीय मान्छेहरूको सामुदायिक वन र स्थानीय बीचको होइन र दुईटा गाउँहरू बीचको त्यस्तो किसिमको द्वन्द बहुआयामिक द्वन्दहरूको देखिया छ होइन। र नेपालकै सन्दर्भमा भन्दा पनि तपाईँको पहिला यो राष्ट्रिय निकुञ्ज स्थापना भइसकेपछि चरीचरण त्यो भित्र गर्न नपाइने भनेर ल्याइयो, तर त्यो हिमाली भेगमा त चरीचरण त्यहाँ नगरेर त कहाँ गर्ने? अनि त्यसपछि त्यहाँको स्थानीयहरूले ठूलो विरोध भइसकेपछि हिमाली भेगको जुन राष्ट्रिय निकुञ्जहरूको लागि छुट्टै नियम छ के, अनि त्यहाँ चाहिँ चरीचरण बन्देज छैन होइन, तल्लो जस्तो एउटा त्यो भयो। अनि अर्को भनेको तथापि जस्तै रारामा होस् या सेफोक्सन्डो तथापि चाहिँ तपाईँको चाहिँ त्यहाँ अब चरीचरण गर्न जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन त्यस्तो किसिमको द्वन्द पनि छ। अब त्यहाँ फेरि अब कोहीले चरीचरण पनि गर्न नदिने अब भनौँ न त्यो छ। र अर्को एउटा सबैभन्दा ठूलो द्वन्द हामीले भेटेको चाहिँ सामुदायिक वन, नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरीचरण बन्द गर्न थालियो। अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाड़ी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उदौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो, अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन। अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेडा पाख्रा घट्नको एउटा कारण त्यो पनि हो। अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको संख्या भनेर यति भेडा बराबर एक सिजन चराको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कोही 10 रुपियाँ कोही कति लिनुहुन्छ पैसीको पनि होइन त्यो। अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरीचरण मात्रै थियो, अनि चरीचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो, उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो। माथिको मान्छे तल आउने, तलको वनमा आउने, वनको भएको गाउँको मान्छे माथि चरणमा जाने, यो एउटा सहसम्बन्ध थियो। अब अहिले यार्सा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चराउन आउँदा तिमीहरूले यार्सा पनि टिप्छौ भनेर त्यो ठूलो द्वन्द छ। अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ। अब कहिलेकाहीँ चाहिँ त्यो द्वन्द एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छु।
1: त्यो भयो सरकार अथवा संरक्षणको कुरा अथवा भनौँ तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बीचको द्वन्द भयो। त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगायतको समस्या त छँदैछ होइन, वन्यजन्तुबाट गर्ने खेती र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बीच कतिको द्वन्द सृजना गरेको पाउनु?
2: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द भनेर होइन विशेष गरेर अब तपाईँको यो डोल्पामा मुगु होइन हुम्लातिर अहिले अब ठूलो संख्यामा तपाईँको चाहिँ यो हिमचितुवा विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन त्यसको संख्या बढेको छ। अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरूलाई शिकार गर्ने त्यस्तो गर्छन् होइन, अनि त्यसलाई नै हामीले द्वन्द भनिराखेका छौँ। तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि म हुम्लामा एक अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने मलाई मेरो 100-150 भेडा छ कहिलेकाहीँ एउटा खान्छ त्यसले त्यसलाई पनि त खानु पर्यो उसको पनि भोक लाग्छ पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि। मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो, तर तर वास्तवमा भनेको उहाँहरूकोले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन. अब हामी यही भेगमा जन्मेका छौँ, यही भेगमा हुर्का छौँ, हिजो पनि थियो त्यो होइन, किनभने बाघले त खान्थ्यो त होइन, अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरो भन्दा 1% भन्दा कम खान्छ ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन, अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौ यो दिन्छौ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द्व झनै ठूलो भयो कि जस्तो नि लाग्छ मलाई. कता कता
1: तपाईँले भन्नुभएको कुरामा जस्तो एउटा दुईटा गोठमा दुईटा चार वर्षमा खायो भने स्वीकार गर्ने एउटा पाटो होला, तर कतिपय ठाउँमा चाहिँ गोठे रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन्. त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुन सक्ला अथवा संघीय सरकारले कस्ता किसिमको व्यवस्थापन गरिदियो भने चाहिँ द्वन्द्व अलिकति कम होला.
2: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्द्वमा पनि काम गरेका छौँ होइन. तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ. त्यो चाहिँ यो बाघले नहाने त्यो तार जाली भएको खोर होइन, त्यसले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशु वस्तुलाई जोगाएको भएको छौँ होइन. कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ, जस्तै यो बफर जोनहरू मध्यवर्ती क्षेत्रहरूमा त्यहीँ पनि त्यस्तो कोरलहरू बाँड्ने होइन, यो लाइटहरूले चाहिँ धपाउने त्यस्तो त्यस्तो पनि भएको छ होइन. तर तपाईँले भन्नुभएको जस्तै अब कतिपय ठाउँमा त एक दुईवटा मात्रै होइन कि अब ठूलै संख्यामा मारिदिने होइन, त्यो देखिएको पनि छ, त्यो समस्याकै रूपमा पनि छ.
1: त्यो सँगसँगै अर्को कुरा जस्तो पर्यटन पनि है, तपाईँले सुरुमै भन्नुभयो हाम्रो ठूलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको पद मार्गहरू हुन्, खर्क हुँदै नै छ, खर्कको प्रयोग भएको छ. खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बीच चाहिँ कुनै किसिमको द्वन्द्वहरू तपाईँले देख्नु भएको छ कि छैन?
2: त्यस्तो द्वन्द्व मैले अहिलेसम्म थाहा पाएको छैन, तर अघि तपाईँले भन्नुभयो जस्तै एउटा प्रयास चाहिँ यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ गोठ स्टे होइन, अब माथि माथि लेकमा त गोठमा बस्ने हो होइन, अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि टिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि होइन, खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खा आममा त, अनि त्यस्तो हेर्ने त्यस्तो किसिमको गोठ स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने अनि यता सैलुङतिर होइन त्यस्तो ठाउँमा केही पालिकाहरूले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ, तर त्यो बाहेक मैले द्वन्द्व नै त्यस्तो थाहा पाएको छैन.
1: भनेको जसले पशुपालन गर्दै गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडेर झन् बढी फाइदा कुरा नै,
2: उनीहरूले दुध खान पाउने भए, दही खान पाउने भए, चिजहरू बनाउन सक्ने भए होइन, अनि त्यहीँ बसेर सबै हेर्ने छुर्पी ऊ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त.
1: त्यो सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द्व केही समस्या कुरा गरौँ, तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्व कता कता ओझेल्न परेको हो कि भन्ने कुराहरू पनि छ. अब समाधानका अथवा त्यहाँका फाइदा लिने बारेमा चर्चा गरौं, त्यसको शुरूआतमा चाहिँ केही दिन अगाडि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो, डीडीसीको चीज खाँदै गरेको चीज देखाएको एक किसिमको चाहिँ विज्ञापन जस्तो देखिन्छ, तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि?
2: एकदमै अब हाम्रो खर्कको मैले अघि नै पनि भने यसको बहुआयामिक महत्व छ र आर्थिक हिसाबले भन्दा पनि एकदमै सम्भावना, नेपालको लगभग 20-22% भूमि त त्यही नै हो नि त होइन, अनि तपाईँको त्यत्रो भूमिलाई हामीले उपयोग राम्रोसँग गर्ने भने त आर्थिक सम्भावना त एकदमै छ. अब त्यो चिजकै कुराहरू भए होइन, अब तपाईँको मासु हुन सक्थ्यो, भेडाहरू हामीले राम्रो उन्नत जातका भेडाहरू होइन, अब तपाईँको चौरी गाईको मासु चौरी को मासु होइन पनि अब हुन त बन्देज छ के भन्छन् होइन, तर त्यो एक लेभलको व्यापार पनि हुन्छ, त्यो एकदम महँगोमा हुन्छ होइन, अनि त्यो पनि अब बाहिर एक्सपोर्ट गर्न सकिन्थ्यो कि त्यो पनि सम्भावना छ। अनि अर्को भनेको चाहिँ सबै अब तपाईँको उनकै भनौँ होइन, अब हामीले जुम्लामा काम गर्दा प्रत्येक घरमा अब बोराका बोरा उन छ कि त्यहाँ होइन, त्यो नबिकेर राखेको भन्नुहुन्छ होइन, अनि त्यो भएर अब राज्यले अब प्रधानमन्त्रीज्यूले त्यो गर्नुभयो त्यो एकदम राम्रो हो, तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन, अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको छन् कि होइन, त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै अझ राम्रो बनाउँदै अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो। उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो, अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन, तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ चर्चा छ होइन, अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा कुनै कार्यशालाहरूमा गोठालाहरूलाई पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ रे भनेर उहाँहरू त्यो के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो ऊ गर्नुहुन्थ्यो कि। त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन, तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाड़ी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है।
1: अनि तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जसो सामानहरू हेर्यौं भनेदेखि हिमाली अथवा उच्च पहाड़ी खर्कहरूमा जोडिएका छन्, चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा यस्ता गुम्बाको कुरा किन नहोस्, यी धेरै कुराहरू गलैँचा पसिना लगायतको कुराहरू पनि तपाईँले अघि जुन किसिमको कुराहरू भन्नुभयो यी सबै कुराहरूलाई चाहिँ हामीले यदि सम्भावना खोज्यौं भने हाम्रा उच्च पहाड़ी र हिमाली क्षेत्रका खर्कहरूले कतिको आमदानी दिन्छन् जस्तो लाग्छ तपाईँलाई हामीले व्यवस्थापन राम्रो गर्यौं भनेदेखि चाहिँ?
2: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु, न्युजिल्यान्डको होइन अस्ट्रेलियाको त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठूलो उद्यम उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन, अनि त्यो हो। अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ हो केही हो, अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौ नि, अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्ने भने उन पनि भयो मासु पनि भयो होइन, अनि त्यसपछि अब चिजहरू होइन अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन, त्यो सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन, त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको निस प्रडक्ट टाइपको हो। विशेष गरेर अब पछिल्लो समयमा युरोपियन देशहरूमा चाहिँ तपाईँको चाहिँ यो फार्ममा पालेको जनावरहरूबाट पशु वस्तुहरूबाट मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन् र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि। त्यस्तो कुराहरूको सम्भावना को ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन,
1: जस्तो हामीले निर्यात मात्रै नभएर हाम्रै बजारको कुरा गर्यौं भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा भोट देखिन्छ, त्यो सँगसँगै स्वाद अलिकति फरक छ क्यारे होइन, माथिल्लो क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दुध होस् अथवा छुर्पी जे होस् कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी चाहिँ कतिको पाउनुहुन्छ तपाईँले?
2: सम्भावना एकदमै छ तपाईँको, मैले अब जुम्लामै तपाईँको तलबाट दुध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन, अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन, अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि, आवश्यक छ नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि, किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ, तर धेरै जसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्वपूर्ण ठानिएको क्षेत्र हो कि.
1: हजुर, अनि तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय मैले हेरेँ भनेर, त्यो सँगसँगै विश्वमा यस्ता खड्क अथवा यस्ता घाँसे मैदान अथवा यी चरिचरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमुनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो?
2: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठूलो छ, तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन, त्यो घाँसे मैदानमा जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि, त्यो भएर त्यसलाई चाहिँ व्यवस्थापन गर्न जरुरी छ क्या. त्यो सम्भावनासँगै त्यो चुनौतीलाई, जस्तै त्यो घाँसलाई हामीले चाहिँ तपाईँको पराल बनाउने हो कि वा साइलेज बनाउने हो कि होइन, वा चाहिँ तपाईँको विभिन्न विधिहरू मार्फत चाहिँ स्टोर गरेर अनि तपाईँको चाहिँ जाडोमा खुवाउने गऱ्यौँ भने चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो. नत्र त कस्तो छ भने तपाईँको गर्मीमा चाहिँ टन्न घाँस खाने भएर एकदम ठुलो साइजको बढ्छ, अनि फेरि अर्को सालमा त त्यो खाउटे भइसकेका हुन्छ कि, खानै नपाएर उहाँको हामीले देखा पनि छौँ, उहाँहरूले भन्नु पनि हुन्छ कि. अनि त्यो भएको भएर यसलाई चाहिँ त्यो चुनौतीलाई हामीले हल गर्ने, अब त्यसमा अन्नहरू पनि खुवाउने कुराहरू होला, दानाहरू खुवाउने कुराहरू होइन, त्यो सबैलाई अलिकता हेर्ने भने चाहिँ यो सम्भावनालाई चाहिँ त्यो चुनौतीलाई कम गरेर हामीले सम्भावना चाहिँ बनाउन सकिन्छ. तर एउटा कुरा चाहिँ हामी त्यो जुन एउटा निर्वाहमुखी पशुपालनबाट कम्तीमा चाहिँ एउटा मध्यम स्तरको उद्यमी पशुपालनतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ.
1: त्यो सँगै खर्क व्यवस्थापनको कुरा गर्दा चाहिँ परम्परागत ज्ञानको कुरा पनि जोडिन्छ. सोलुखुम्बुको खुम्बु क्षेत्रमा म जाँदाखेरि त्यहाँनिर एउटा नावा भन्ने पद्धति रहेछ शेर्पाहरूको, उहाँहरूको चाहिँ त्यसमा नावा जो तोकिन्छ उसले चाहिँ यो दिन उम्बुतिरको खर्क छोड्ने, यो दिन बन्द गर्ने, यो दिन घाँस ल्याउन पाउने, यो दिन काठ ल्याउन पाउने, त्यो कुरा गर्नुहुन्छ भनेको हामीले परम्परागत रूपमा पनि एउटा प्रणाली थियो. त्यो प्रणाली र अहिलेको आधुनिक संरक्षणको विधि अथवा पालिकाहरूको ऐन नियम यो कसरी समन्वय गरेर गयो भने चाहिँ हाम्रो खर्कहरू अलिकति बढी दिगो बन्ला?
2: तपाईँले भन्नुभयो एकदमै ठिक हो होइन, यो कर्णालीका पनि विभिन्न भेगमा त्यस्तै किसिमका परम्परागत संस्थाहरूले बनाएका नियममा आधारित भएर खर्कको चरिचरण व्यवस्थापन भइरहेका हुन्छ. कुन परिवार कहाँ जाने यो वर्ष होइन, कति बेला जाने भन्ने निर्णय उहाँहरूले सामूहिक रूपमा गर्नुहुन्छ. त्यो परम्परागत अभ्यास र विधि छ त्यहाँ त्यहाँ पनि. धेरै जसो खर्कहरू अहिले पनि त्यो परम्परागत मान्यता, त्यो अभ्यास र विधिबाट चलेका छन् होइन. तर हाम्रो दुःख एउटा चाहिँ के छ भने हाम्रो अहिलेको जुन नीतिहरू छन्, नियमहरूले चाहिँ त्यो परम्परागत अभ्यासहरूलाई त्यसलाई चाहिँ रेकग्नाइज गर्दैन, त्यसलाई पहिचान गर्दैन होइन. त्यो भएर तपाईँको चाहिँ कतिपय अवस्थामा हाम्रो यो नीतिहरू कार्यान्वयन नहुनुको एउटा कारण त्यो हो. त्यो भएर जब हामीले खर्क व्यवस्थापन गर्छौँ, यसको एकदम यो परम्परागत विधि भनेर कस्टमरी प्र्याक्टिसेसहरू वा इन्डिजिनस प्र्याक्टिसेसहरूलाई चाहिँ हामीले चाहिँ त्यो टपमै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ. त्यो उनीहरूलाई, उनीहरूको ज्ञानलाई, उनीहरूको अभ्यासलाई हामीले चाहिँ बाइपास गरेर हामीले खर्कको व्यवस्थापन गर्न सक्दैनौँ.
1: यही कुरामा जोड्दै गर्दा तपाईँ जस्तो तीन वर्षदेखि खर्कको अध्ययन गर्दै गर्दाखेरि परिवर्तन गर्नुपर्ने, सुधार गर्नुपर्ने अथवा बनाउनुपर्ने ऐन अथवा नियमहरूमा चाहिँ कुनै त्यस्तो समस्याहरू देख्नु भएको छ कि छैन तपाईँले?
2: अब एकदमै ठूलो समस्या भनेको नेपालमा अब खर्कको त्यो भूमि हुन्छ नि, भूमि कसले हेर्छ भन्दा वनले हेर्छ. अहिले अब प्रदेश वन मन्त्रालयको डिभिजन वनहरूले त्यो भूमिलाई हेर्छ कतिपय ठाउँमा. त्यो भएर सामुदायिक खर्क मात्रै छ, तर सामुदायिक वनले त्यसलाई चाहिँ दर्ता गरेर राखेको छ कि. अनि तर पशुपालन फेरि कहाँ हेर्छ, यता चाहिँ तपाईँको चाहिँ अर्को मन्त्रालयले वा अर्को निकायले हेर्छ होइन. अनि नेपालकै सन्दर्भमा राष्ट्रिय जुन खर्क नीति 2067 ल्यायो त्यो चाहिँ, र अहिले नयाँ खर्क नीति भन्दैछ, त्यो चाहिँ पशु मन्त्रालयतिरबाट आइरहेको छ. त्यो भएको भएर एउटा चाहिँ त्यहाँ चाहिँ दुईटा मन्त्रालय बीचमा समन्वयको एउटा अभाव छ. अब फेरि अर्को स्थानीय सरकार जुन सञ्चालनहीन छ त्यसले पनि के भनेको छ भने स्थानीय खर्कहरूको चाहिँ त्यसलाई व्यवस्थापन यताउता चरिचरणको कुराहरू स्थानीय निकायले गर्न सक्ने भनेर भनेको छ. अब त्यो स्थानीय निकायभित्र फेरि त्यो सार्वजनिक हो भने यो वनको क्षेत्र भनेर वनले भन्छ होइन, त्यो किसिमको एउटा नीतिगत अस्पष्टता छ क्या हाम्रोमा सबभन्दा ठुलो कुरा होइन। अनि त्यो नीतिगत अस्पष्टताले गर्दा यसको व्यवस्थापन गर्ने बीचमा पनि त्यो राम्रो समन्वय हुन सकेको छैन। अनि अर्को भनेको तपाईँले भन्नुभयो जस्तै यो अब खर्कको नक्साङ्कन होइन, त्यसमा कसको कुन समूहको जसरी अहिले वन उपभोक्ताहरू भएको छ होइन, यो वन मेरो हो भन्ने उपभोक्ताहरू टाढाको नजिकको उपभोक्ताहरू छन् सामुदायिक वनमा, त्यस्तै खर्कहरूमा परम्परागत उपभोक्ता त छ तर उनीहरूको पहिचान छैन कि, अनि त्यो भएर पनि अब द्वन्द हुने होइन, अनि कसले व्यवस्थापन गर्ने उसैले गर्छ भन्ने किसिमको यो अपनत्व नभएको अवस्था छ। त्यही भएर हामीले अहिले चाहिँ कर्णाली प्रदेशको जुन खड्क रणनीति तथा कार्ययोजनामा होइन त्यो जुन बनाउने मैले पनि एउटा त्यसको त्यो कामको नेतृत्व गर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ यो दुईटा निकायको समन्वयकारी भूमिका खेल्न अर्को निकाय बनाउने र जसरी सामुदायिक वन उपभोक्ताहरू हुनुहुन्छ त्यसरी नै खर्क उपभोक्ता समूहहरू गठन गरेर उहाँहरूलाई नै स्थानीय रूपमा खर्क व्यवस्थापन गर्न जिम्मेवारी दिने भन्ने कुराहरू छ। अहिले त्यो काम पनि एउटा नयाँ अभ्यासको रूपमा हुँदैछ।
1: हजुर, हामी वातावरण विज्ञान एवं खर्क सम्बन्धी अधिकारी डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेछौँ। अवश्य हामी अन्तिम चरणमा आएका छौँ, अलिकति तपाईँको सन्देश र के गर्न सकिन्छ भन्ने सुझावलाई लिएर कुराकानी गरौं। तपाईँले अनुसन्धान क्रममा चाहिँ खर्कको बारेमा केही त्यस्तो प्रेरणादायी अथवा मार्मिक कुराहरू केही देख्नु भएको छ?
2: मलाई अलिकता जस्तै प्रेरणा अब आर्थिक हिसाबले लागेको चाहिँ अब त्यो एउटा याक फार्मको मैले कुरा गरेँ होइन, त्यस्तो टाइपको चाहिँ मोडल हुनसक्छ, एउटा सामूहिक पनि छ त्यो, अनि त्यो चाहिँ निजी साझेदारी निजी र के अरे पीपीई भन्छ नि त्यो पीपी मोडल त्यो अनुसारको छ। अब अर्को भनेको तपाईँको यो मुस्ताङ मनाङ मुस्ताङतिर विशेष गरेर एकदम ठूलो संख्यामा पशुपालन हुन्छ, त्यो पनि एउटा चाहिँ प्रेरणादायी हो होइन। तर सँगै हामीले खर्कको जुन संवेदनशीलता छ नि त्यसलाई चाहिँ ख्याल नगरेको जस्तो लाग्छ कि, अब यति राम्रो यति सुन्दर ठाउँ हुन्छ होइन, तर त्यहाँ ड्याङ्ग त्यो सुन्दरताको ख्यालै नगरी डोजर खनिदिएको छ होइन, त्यो हेर्दै कुरूप लाग्दो होइन, त्यो माटोको संवेदनशीलता हामीले बुझ्न सकेका छैनौँ, त्यो भएर त्यो चाहिँ एकदम दिक्क लाग्ने छ होइन। तर अब अहिले अब फेरि यस्तो पनि हो, अब तपाईँको चाहिँ हामीसित बुझाइ स्रोत साधन सबै कुराहरूको समस्या हो नि त, अनि त्यो भएर हामीले त्यसको जुन एउटा बहुआयामिक महत्व र एउटा अवसर छ नि त्यो चाहिँ अलिकता लिन नसकेको जस्तो लाग्छ मलाई चाहिँ।
1: पछिल्लो समयमा जस्तो तपाईँहरू पनि 3 वर्षदेखि अध्ययनमा हुनुहुन्छ, अध्ययनमा आधारित केही लेखहरू हामी मूलधारका सञ्चार माध्यममा पनि पढ्न थालिएका छौँ, पढ्न पाएका छौँ। सँगै कर्णालीमा खर्क नीति बनाउनको लागि व्यवस्थापन नीति बनाउनलाई तपाईँले नेतृत्व गर्नुभयो, त्यो एक किसिमले कार्यान्वयनको चरणमा गएको छ। यी किसिमका राम्रा कुराहरूबाट अथवा प्रयासहरूबाट भनौँ न, यी किसिमका प्रयासहरूबाट कस्तो अपेक्षा गर्न सकिन्छ? अब खर्कको बारेमा अलिकति केही राम्रो गर्न सकिन्छ हुन्छ कि भन्ने
2: मलाई चाहिँ अब खुसी चाहिँ के मानेमा लागेको छ भने, अब विगत 3-4 वर्ष यतादेखि हुन त मैले अब सन् 1911 यार्सा गुम्बामा काम गरे, खर्कमै काम गरे हो होइन, अनि त्यो हेर्दाखेरि अब चाहिँ बिस्तारै खर्कको बारेमा मान्छेले सुन्न थालेको होइन, अलिकता मूलधारे मिडियाहरूले पनि त्यसलाई ल्याउन थालेको र अन्य यो चाहिँ निकायहरू ले पनि त्यसको महत्व महसुस गरेको चाहिँ हामीले चाहिँ त्यो महसुस गरेका छु मैले होइन। त्यो भएको भएर अब जस्तै कर्णालीले बनाउनु भयो, अब कोशीतिर पनि कुरै हुँदैछ होइन, त्यो भएको भएर अब सुदूरपश्चिममा पनि होला होइन, त्यो भयो भने चाहिँ अलिकता यसको व्यवस्थापन उचित व्यवस्थापन संरक्षण र उपभोग मा हाम्रो अहिले भन्दा अझ राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई।
1: अब अन्तमा जाँदै गर्दाखेरि आजको कार्यक्रमको अन्तिममा मैले दुईटा प्रश्न तपाईँलाई एकैपटक भने, जस्तो आउँदो 10-20 वर्षमा अथवा 2-3 दशकमा चाहिँ नेपालका हिमाली खर्कहरूको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ अहिलेकै अवस्थाहरूले गर्दा? र अर्को कुरा चाहिँ नीति निर्माता युवा स्थानीय समुदाय जो हुनुहुन्छ, खर्कको अवस्था खर्कको सुधारलाई लिएर के अपील गर्न चाहनुहुन्छ?
2: अब त्यो आगामी 10 वर्ष कस्तो गर्छौ भन्ने कुरा चाहिँ अबको 3-4 वर्ष हामीले के गर्छौमा पक्कै त्यसले निर्धारण गर्छ जस्तो लाग्छ। हामीले अब त्यही सरकै प्रश्नमा मैले जोड्दाखेरि चाहिँ हामीले खर्कलाई त्यसको संवेदनशीलता बुझ्यौं भने त्यसको लिमिटेसन्सहरू बुझ्यौं भने र के गर्ने भन्दा पनि के गर्न नहुने भन्ने बुझ्यौं भने चाहिँ खर्कलाई हामीले राम्रोसँग गर्न सकिन्छ। त्यसको लागि स्थानीय निकायहरूले के गर्न सक्छन् भने सिम्पल आफ्नो खर्कहरूको अलिकता नक्साङ्कन गर्ने, खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई अलिकता सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने तपाईँको हाम्रो अझै पनि त्यो हातले उन्कातिराखेको देख्न सकिन्छ कि होइन, सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उन्कात त्यो काट्ने पनि हँस्याले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू होइन, केही राम्रा अभ्यासहरू र अलिकता अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौं भने चाहिँ र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ संरक्षण, खर्कलाई सँगै उपभोग सँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
1: हुन्छ, त एकदम महत्वपूर्ण समय दिनुभयो र धेरैमा चासो हुने देख्ने तर धेरैले त्यति व्यवस्था गर्दैन यो विषयमा एकछिनका कुराहरूलाई पनि राम्रोसँग श्रोताहरूलाई बुझाइदिनु भयो। यहाँलाई उज्याला तर्फ धेरै धन्यवाद,
2: धेरै धेरै धन्यवाद मेरो आफ्नो कुराहरू राख्ने अवसर दिनुभएको।
1: उहाँ हुनुहुन्थ्यो वातावरण विधि एवं खड्ग सम्बन्धी अधिता डाक्टर उत्तम बाबु श्रेष्ठ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोला।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
12: ओमकार।
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
13: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।
14: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनीटार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
16: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
17: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
16: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
17: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
16: ल दाजु त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो
18: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
19: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841809029 दमौली शाखाको लागि सम्पर्क 9807613425
20: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
21: ढुक्क भाउ न हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
20: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
22: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
20: होम डेलिभरीको पनि व्यवस्था छ
23: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9560078

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय नेपाल राष्ट्र बैंक लगायत निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। एफटीएफएले 2081 फागुन 9 नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। केही दिन यता तराईमा गर्मी अत्यधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ। अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा तथा बिरामीको विशेष ख्याल राख्न विज्ञको आग्रह छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भेगमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भेगमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। हुम्ला जिल्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती 81 आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। एक विद्यालय, खेतीयोग्य जमीन तथा भेड़ा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भने भएको छैन। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ। तर भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न झण्डै 6 घण्टा लाग्ने अनुमान छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ। हुम्ला सदरमुकाम सिमीकोटबाट नेपका उत्तर पूर्वमा पर्छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी जारी गरेको छ। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। अहिले चिया निर्यातको मुख्य सिजन हो। उहाँका अनुसार अहिले झण्डै 5 लाख किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ। तर भारतीय पक्षको नयाँ र कड़ा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेको अवस्था छैन। 2 हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर नयाँ नियम अनुसार काकटभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी टंकी भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणका लागि 18,000 रूपियाँ शुल्क तिर्नुपर्ने छ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने गर्छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कड़ा प्रावधान राखिएको छ। यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका बन्द हुने अवस्था आएको चिया व्यवसायीले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत हो। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब G2G सम्वाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। चिया उत्पादनमा 15,000 भन्दा धेरै साना किसान प्रत्यक्ष सहभागी छन्। 1 लाख श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा, प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजै बेलुकी सर्वोच्च अदालत पुगेर पदभाली गर्नुभयो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभाली समेत एकै दिन भएको हो। त्यसअघि सिंहदरबारमा हिजो बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल आउँदो 2089 साल असार 4 गतेसम्म हुनेछ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ। अब विदेशको खबर। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 19 जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान गुमाउने 10 जना एकै ठाउँमा भएका आक्रमणमा मारिएका अल जजिराले उल्लेख गरेको छ। दक्षिणी लेबनानको डेइर क्यौनान क्षेत्रमा एक घरलाई लक्षित गरी गरिएको आक्रमणमा 3 बालबालिका र 3 महिलासहित सर्वसाधारणको ज्यान गएको हो। यो आक्रमण इजरायल र लेबनान बीच चलिरहेको तनावका बेला भएको हो। यसअघि इरान समर्थित सिया समूह हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव बढ़ेको हो। अमेरिका र इजरायलले केही समय अघि युद्धविराम 45 दिनका लागि विस्तार गर्ने सहमति भएको बताएका थिए, तर त्यसको एक हप्ता नबित्दै फेरि आक्रमण हुँदा अवस्था अस्थिर बनेको छ। युद्धविरामको घोषणाका बावजूद दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्लाह बीच गोलाबारी तथा आक्रमण निरन्तर भइरहेको खबरमा उल्लेख छ। इजरायलले भने आफ्नो लक्ष्य हिजबुल्लाहका लड़ाकू संरचनालाई ध्वस्त पार्ने भएको दावी गरेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग 2 खेलको श्रृंखला अन्तर्गतको पहिलो टी20 खेल खेलिरहेको छ। 2वटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज पहिलो खेल भइरहेको हो। घरेलु टोली मलेसियाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अर्को खेल पछि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग श्रृंखला खेल्न लागेको हो। यस्तै आईसीसी विश्वकप क्रिकेट लीग 2 आज अंक तालिकाको शीर्ष 2 टोली स्कटल्याण्ड र अमेरिका खेल्दैछन्। खेल बिहान 9:30 बजेदेखि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा शुरू हुँदैछ। स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंक सहित 5औं स्थानमा छ। स्कटल्याण्डले पहिलो 2 खेलमा नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। अस्ति बिहिबार स्कटल्याण्ड नेपालसँग 6 विकेटले पराजित भयो। नेपालसँग अमेरिका 9 विकेटले पराजित भएको थियो। नेपाल र अमेरिकाले पर्सी शुक्रबार काठमाडौँमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्नेछन्। यस्तै इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल एक एकको बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वागलेको प्रतिबद्धता। गर्मी बढ़ेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित, आज कोशी, बागमती र गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प, तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो। हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग टूमा आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो।
2: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 97.6 शुक्ला गण्डकी FM 97.6।
8: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
9: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
11: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
13: सम्पर्क 0654142121, मोबाइल 98565391।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
17: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
20: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित धुलेगौडा मेटल उद्योग सुप्लागण्डकी चार धुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9462614726।
21: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
22: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
23: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
24: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
25: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
25: हो त नि, अब चाहिँ राम्रो भयो।
26: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
25: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
27: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
28: हामी कहाँ पर्दा, सोफा, कारपेट, दराज, तन्ना, पलांग, डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान।

0: आज पनि खाना काँच्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा
6: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
7: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
6: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
8: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
9: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
8: ओम एम आभूषण सुन चाँदी दोकान
6: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0656705537 मोबाइल नम्बर 98469962 46 9898
10: शुक्ला गण्डकी FM 97.6
11: उकाली चढ्दै ओराली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
12: लिम्बी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका
11: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला

हजुर नमस्कार, अनि हार्दिक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बिस्तीको भाका लिएर उपस्थित भइसकेको छु। मरीमा हामीले कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजीसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनजाति उद्योगले दुलेगौडामा रहेको छ। घरगणना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश विजनका घरगणाहरू र संसार पत्थर राखिएका घरगणनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापा लसनका गरगणना आवश्यक परेको छ भने तपाईँ रोमेना भूषण संसार उद्योगमा गएर ढुक्कका साथ गरगणनाहरूको कारोबार गर्न सक्नुहुनेछ। र तपाईँ हामीलाई पक्कै पनि यतिखेरसम्म सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ, सबैजना आफ्नो घर आइसिकामा व्यस्त हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ, स्वेसमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। गाउँघरतिर यतिखेर मकै दोहोऱ्याउने बेला पनि भएको छ है, खेतहरू जोतेर आधिकल्ला गर्ने बेला पनि भएको छ, धानको बिउ कोदोको बिउ राख्ने बेला पनि भएको छ, तिनै कामहरूमा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ, एकदम राम्रोसँग आफ्नो कामहरू चाहिँ गर्नुहोला भन्न चाहन्छु। भाइ राम्रो मसँग कुराकानी गर्नु पर्ला बिहान पानी परेको थियो, अहिले चाहिँ पसिसक्यो जस्तो लागिराखेको छ होइन, बाहिर हेर्न गएको छैन, त्यही भएर पनि अरू त सबै ठिकठाक छ भन्नुपर्छ। आज पनि बुधबारको अवस्थामा छौँ, बुधबारको अवस्थामा तपाईँको माझमा मैले सांस्कृतिक लोकभाका कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समय अलिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। कस्तो लाग्छ कार्यक्रमको बारेमा तपाईँले सरल सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू पनि फोन मार्फत पनि दिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तपाईँको माझमा कार्यक्रममा पहिलो लोक साङ्गीतिक

कसैले स्वरूपी सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा चाहिँ आउनेछु भन्दै यति बेलाको क्रममा कुन चाहिँ भाकालाई राखौ त भनेर म हेर्दैछु ठ्याक्क निकालेर राखेको फेरि भाका यहाँ हराइसकेछ कहिले काहीँ यस्तो हुन्छ निकालेर राखेको गीतहरू पनि स्याट्ट स्याट्ट होइन तानेर राखेको गीतहरू हराउँदाखेरि चाहिँ खोजेको खोजे भइन्छ त्यही भएर ठिकै छ यति बेलाको सुमधुर चालै जो भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु धेरै निबन्धमा भनिरहेको छ राजु गुरुङ र शर्मिला गुरुङको आवाजमा रहेको छ हेमन्त कान्छा रसाइली र भीम गुरुङको पनि रहेको छ व्यासदा शिव अमान राजु गुरुङको लय शब्दमा रहेको छ यति बेलाको सिकाउनुहोस् सुमधुर भाका

हजुर, सुमधुभागमल तपाईँको माझमा राखिसके धैरिणी वनमा भनेर रहेको थियो राजु गुरूङ र शर्मिला गुरूङ, त्यस्तै हेमन्त कान्छा रसाली र भीमु गुरूङको आवाजमा रहेको थियो, लय सदस्य बहमा र राजु गुरूङको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके त्यति बेलाको क्रममा भने अर्को सुमधुरुकबाका कार्यक्रममा स्थान दिन्छु। शुभ साइड भन्यो झ्याउरेबाका हो प्रेमराजा महत र शिलालेको आवाजमा रहेको छ भने लय सद प्रेमराजा महतको रहेको छ। यति बेला क्रम स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यसो मधुरा कमल तपाईँको माझमा राखिसके चौरी भाका रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके बेला कमलको सुमधुर भाकालाई स्थानीय मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्टजमा कार्यक्रम गाम्बेसीको भाका जमिरहेका छौं। बुधबारको बसाइमा बुधबारको बसाइमा तपाईँको माझमा मौलिक अनि सांस्कृतिक लोक भाकालाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेला क्रमको समुद्र लोकपाकलाई स्थान दिन्छु। यस्तो आवाज रहेको छ शिशिर गुरूङ र रूपा दर्लामी मगरको लय शब्द पवन राणा मगरको रहेको छ। यति बेला क्रम सुमधुर भाका स्वीकार्नुहोस्।

हजुर यसो मधुरबा कमल तपाईँको माझमा राखिसकै पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर लुकबाकारलाई कार्यक्रममा स्थान दिइराखेको छु, पक्कै पनि सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने एउटा सुमधुर लुक भाकालाई राख्छु अनि त्यसपछि फेरि आउनेछु। तपाईँहरू सुन्दै गर्नुहोस् यो सुमधुर ठाडो भाका रहेको छ। यसमा आवाज रहेको छ अजिज तामाङ र सन्तोष तामाङको, अनि शब्दजी तामाङ सन्तोष तामाङको रहेको छ। त्यसलाई पुनः स्वीकार्नुहोस् यो सुमधुर ठाडो भाका।

हजुर सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। तीन दिनसम्म सुनाई साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेना उषा संसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा भने तपाईँहरूको माझ सुमधुर सोरठी भाकालाई कार्यक्रममा स्थान दिन्छु। यसमा आवाज रहेको छ सबैजनाको रहेको छ यहाँ त मैले हेरेको भेटाउँदै भेटाउँदिनँ है के गर्नु ठिकै छ। सोरठी भाका रहेको छ पाप हरण गरिदेऊ न भन्ने यस सुमधुर भाकालाई छोड्दै आजको श्रृङ्खलाबाट भने म कार्यक्रम प्रस्तुत आदिमा पनि जान्छु तपाईँको बाँकी बल्छु भन्ने सुख बितोस्। तपाईँ सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769240, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरी, म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0665705725, मोबाइल 98560338 98461568।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563943952 र 98066656।

0: Get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। चालू आर्थिक वर्ष 2082-83 को वैशाख मसन्तसम्म नेपालको कुल सार्वजनिक ऋणको दायित्व 29 खर्ब 75 अर्ब 4 करोड़ रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सार्वजनिक गरेको गत वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गृहस्थ उत्पादनको 45.08% हुने भएको हो। चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 26 खर्ब 74 अर्ब 4 करोड़ रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानी सहित 3 खर्ब 19 अर्बले वृद्धि भएको छ। हाल कायम कुल ऋण मध्ये वैदेशिक ऋणको हिस्सा 53.57%, 15 खर्ब 93 अर्ब 81 करोड़ र आन्तरिक ऋणको हिस्सा 46.43% अर्थात 13 खर्ब 81 अर्ब 22 करोड़ रहेको कार्यालयले जनाएको छ। सरकारले चालू आर्थिक वर्षमा कुल 5 खर्ब 95 अर्ब 66 करोड़ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो, तर वैशाख मसन्तसम्ममा 3 खर्ब 35 अर्ब 16 करोड़ मात्र ऋण प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको 61.30% मात्र हो। ऋण प्राप्तिको प्रगतितर्फ आन्तरिक ऋण उत्साहजनक देखिए पनि वैदेशिक ऋण भने न्यून छ। आन्तरिक ऋण लक्ष्यको 82.50% 2 खर्ब 98 अर्ब 66 करोड़ प्राप्त भइसकेको छ। वैदेशिक ऋण लगायतको केवल 28.46% 66 अर्ब 49 करोड़ मात्र प्राप्त भएको कार्यालयले जनाएको छ। त्यस्तै वैशाख मसन्तसम्मको खुद ऋण परिचालन 1 खर्ब 33 अर्ब 23 करोड़ रहेको छ। मासिक तथ्याङ्क अनुसार वैशाख महिनामा मात्र सरकारले 15 अर्ब 87 करोड़ ऋण प्राप्त गरेको हो। सोही महिनामा 26 खर्ब 81 करोड़ आन्तरिक र 1 अर्ब 59 करोड़ बाह्य ऋणको भुक्तानी सरकारले गरेको कार्यालयले जनाएको छ। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदबहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगतै उहाँले हिजो बेलुकी सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्नुभएको हो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री भालेन्द्र शाहबालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति थियो। संसदीय सुनाई समितिको फास्ट ट्र्याकमा सुनाई गरेसँगै उहाँको नियुक्ति र पदभारी समेत एकै दिनमा भएको हो। नेपालको संविधानको धारा 129 धारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलको हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्ति गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिको अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 असार 4 गते वर्षाको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2070 साल जेठ 27 देखि 2072 मंगसिर 26 सम्म उच्च अदालतका आन्तरिक न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असार 4 सम्म हुनेछ। कृषि वन तथा वातावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मलदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजात मल तरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्यपूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ हर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल उत्पादन आउने विश्वास व्यक्त गर्नुभएको छ। पछिल्लो द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाव बढ़ेको र पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई आइसकेसम्म प्रांगणिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ। अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ। यहाँ बेला रासायनिक मलको माग र विषय जोड़तोड़का साथ उठ्ने गर्दछ। नीति तथा कार्यक्रममा जैविक तथा प्रांगणिक मललाई प्राथमिकता राखिएको छ। जैविक तथा प्रांगणिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ। जैविक तथा प्रांगणिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ। जैविक तथा प्रांगणिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ़दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी गाउँपालिका दुई ज्यामिरेको ओह्रालोमा बस अनियन्त्रित भई दुर्घटना हुँदा अनियन्त्रित भई दुईवटा सवारी साधनसँग ठोकिँदा 13 जना घाइते भएका छन्। बुधबार बिहान नेपालगंजबाट काठमाडौँतर्फ जाँदै गरेको BA03001119 बस सोही दिशातर्फ जाँदै गरेको BA01001039 अर्को बस र विपरीत दिशाबाट आइरहेको BA03001109 ट्रकसँग ठोकिएर सड़कमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ। उक्त बसमा सवार 43 जना यात्रुमध्ये 13 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नागपुरेक अनिल पाण्डेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा बर्दिया बसगढी नगरपालिका 531 वर्षीय चन्द्रकला आचार्य, उहाँकी 55 वर्षीय आमा जोमी सारा शर्मा, 20 वर्षीय सञ्जीव थारू, 31 वर्षीय अनिता थारू, उहाँकी 6 वर्षीय छोरी अनुषा तथा 38 वर्षीय हरिधर लामी मगर रहनु भएको छ। त्यस्तै कैलाली टिकापुर नगरपालिका 1 40 वर्षीय कमला दमाई, बाँके सप्त सोनारी गाउँपालिका 5 का 44 वर्षीय पीमा थारू, कोहलपुर नगरपालिका 11 का 21 वर्षीय केशव शर्मा, सल्यान बनगाड कुपिन्डे नगरपालिका 3 की 19 वर्षीय चेतना फुन मगर, काभ्रे बनेपा नगरपालिका 12 की 26 वर्षीय मुना भुजेल तथा कैलाली घोड़ाघोड़ी नगरपालिका 1 सुखड की 28 वर्षीय पूजा चौधरी र उहाँकी 7 महिना की छोरी कृषा घाइते हुनुभएको प्रहरीले जनाएको छ। घाइते मध्ये 8 जना उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएको छ भने अन्यको विनय त्रिवेणी आधारभूत अस्पताल दुम्गीवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश सरकारले कार्यालयलाई वैधानिक बनाउने नियमावली तय गरी प्रदेश सभामा पेश गर्ने तयारी गरिरहेको बताउनु भएको छ। बागलुङको काठेखोला गाउँपालिका 8 लेखनीमा आयोजित तेस्रो वडा नागरिक मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागलुङ गाजा खेतीका लागि उर्वरा भूमि रहेको उल्लेख गर्दै प्रदेश सरकारले यसलाई वैधानिक बनाउने दिशामा नामावली निर्माणको काम अघि बढ़ाएको बताउनुभयो। उहाँले स्थानीय मदिरालाई पनि वैधानिकता दिने तयारी प्रदेश सरकार रहेको जानकारी दिँदै गाउँलाई उत्पादनसँग जोडेर स्वरोजगार सिर्जना गर्ने योजना रहेको बताउनुभयो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको नागरिकका आधारभूत आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। सड़क, पक्की पुल, घर घरमा धारा तथा उज्यालो, गण्डकी जस्ता कार्यक्रमहरू प्रभावकारी भए पनि जनतामाझ पर्याप्त रूपमा प्रचार नभएको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो संघीय सरकारको नजरमा नपरेका बागलुङका धेरै सड़क कालोपत्री भएका छन्। काठेखोलामा 3 वटा पक्की पुल प्रदेश सरकारले बनाएको छ। अहिले घर घरमा खानेपानीका धारा पुगेका छन्। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी गरेको छ। लेखानी जस्तो गाउँमा फिजियोथेरापी सेवा स्थापना भएको छ तर यी उपलब्धि जनतासँग राम्रोसँग पुग्न सकेन। त्यसैले प्रदेशको आलोचना बढ़ेको छ। हामीले विकास मार्फत जनतालाई सेवा दिइरहेका छौं। मुख्यमन्त्री पाण्डेले काठेखोला गाउँपालिका 8 लेखानीमा रहेको लेखानी स्वास्थ्य चौकीमा स्थापना गरिएको फिजियोथेरापी सेवाको उद्घाटन समेत गर्नुभयो। उहाँले सीमित स्रोत साधनका बावजूद प्रदेश सरकारले आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेश सदस्य चम्पा खड्काले प्रदेश सरकारको स्वास्थ्य कार्यक्रम, शिक्षा र पूर्वाधार क्षेत्रमा गरेको लगानीले जनजीवन सहज भएको बताउनुभयो। उहाँले आगामी प्रदेश नीति तथा कार्यक्रममा बागलुङ प्राथमिकतामा राख्न मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व मन्त्री मणिन्द्र भद्र, मणिभद्र शर्मा कडेल, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, काटेकोला गाउँपालिकाका अध्यक्ष राजु थापा लगायतले मन्तव्य राख्नु भएको थियो। सोही अवसरमा वडाले दुईजना समाजसेवी सम्मान गरेको छ। स्थानीय खर्क बहादुर काउ चापुन र मनबहादुर थापालाई सम्मान पत्र दोस्रोला उडाएर सम्मान गरिएको हो। भीरकोट नगरपालिकामा लगभग सय चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रतिबन्धित विभिन्न लगौसत नगद र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। लगौसत कारोबारको भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनमा वडा प्रहरी कार्यालय वालिम र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त टोलीले भीरकोट नगरपालिका दुईमा राखेको खोजतलासमा चारजनालाई पक्राउ गरेको। प्रहरीले वालिम नगरपालिका दशका 30 वर्षीय सुविनाथ राणा, अर्जुन चौपारी गाउँपालिका पाँचको 27 वर्षीय विशाल गुरूङ र भीरकोट नगरपालिका दुई ओकेसेका 22 वर्षीय रोशन महत र वालिम नगरपालिका 4-1 एला एलादी घर भई हाल भीरकोट दुई दिपेन्द्र मार्ग बस्दै आएका 36 वर्षीय युवराज गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अब सामना दिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्रको लागि समाचार लिएर पुनः उपस्थित हुने नै छ। दिनजेलसम्मको लागि समाचार कक्षिका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@sukl agandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलीगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560।
5: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरी म पनि अब नाचिकेर भरभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0565702625, मोबाइल 98560338, 98461568।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
9: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
10: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 560 22 938 र 98 028 22 938
11: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित

0: परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142733, मोबाइल 98678161887।
2: अरिनीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
3: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
3: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
2: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: पर्याप्त खेल मैदानको व्यवस्था,
2: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
3: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
2: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
3: उचित पुस्तकालयको व्यवस्था।
2: थप जानकारीको लागि सम्पर्क
3: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
2: सम्पर्क नम्बर
3: 0655711195, मोबाइल 98560621122 र 98460181871।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840594530।
2: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
5: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
6: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0657142585, 9560534497 र 9560334085 सम्पर्क गर्नुहोस्।
7: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सक्छ।

0: खैरानी माध्यमिक विद्यालयमा कक्षा एघारमा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी छ, फोन नम्बर 0965702439, मोबाइल 9956363636।
1: यो समाचार त कस्तो असम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
2: प्रश्न सुन्नु, यहाँ केही कुरा सकिँदैन। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौं। सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा एघारको लागि नयाँ भर्ना खुल्यो।
4: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
3: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा एघारमा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सीटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
4: हाम्रा विशेषताहरू:
3: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
4: पुस्तकालयको व्यवस्था,
3: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
4: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
3: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
4: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
3: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहु, सम्पर्क 0655712298 र 9855000181।
5: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
6: Come on, everybody. Hello, Shukla Gandaki.
5: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete console.
7: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुनेछ। विश्वलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। है आजको एपिसोड भनेको छ वेडनेसडेको एपिसोड रहेको छ। वेडनेसडेको एपिसोडमा हामी एउटा टपिकमा रहेर कुराकानी गर्ने दिन र आजको मेन टपिक भनेको चाहिँ यदि तपाईँ सबैभन्दा धनी व्यक्ति बन्नुभयो भने चाहिँ तपाईँले के गर्नुहुन्छ। तपाईँले आफ्नो विचार राख्न चाहिँ सक्नुहुन्छ, कार्यक्रममा जोडिनु होला। जसको लागि हाम्रो स्टुडियोको लाइन 98422 79911 त्यस्तै गरी 98066636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। है अब स्टुडियोको लाइन त यही नै भइहाल्यो। र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा चाहिँ प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। यो पसल रहेको छ दोलेगौंडाको हेल्प पोस्टमा। मोबाइल सम्बन्धी समस्याहरू देखिएका छन्, नयाँ मोडलका मोबाइलहरू लिन चाहनुहुन्छ भने चाहिँ त्यहाँ जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र अब कार्यक्रममा पनि जोडिँदै गर्नुहोला आफ्नो विचार राख्नुको लागि। र यति बेला भने प्रोग्रामको ओपनिङ सङ स्वरूप तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु राधा बोलको। यो गीत यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि बिजुली बलेको होला बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने अर्को गीत राख्दैछु म रिमय बोलको यो मुभी टाइटल सङ चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि रिमय बोलको यो मुभी टाइटल सङ राखिसके सुनिसक्नु भएको छ। अब कार्यक्रममा जोडिनुहोला भनेर त भनिराखेको नै छु। यति बेला गीत रहेको छ छिटको गुन्यो तिमीले लगाउँदा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।
1: जैसराली जस्तो

को खेत बेला भने तपाईँ सम्पूर्णको लागि छिटको गुन्यौ तिमीले लगाउँदा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने अर्को गीतलाई म कार्यक्रममा राख्दैछु। गीत रहेको छ ज्यानले तिमीलाई मन पराउने बोलको गीत चाहिँ रहेको छ। यो गीत सँगै जान्छु म सर्ट कमर सर्ट ब्रेकमा, ब्रेक सँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु सुन्दै गर्नुलाई।

0: शुक्लागन्ध केएफएम 97.6
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा, तनहु। थप जानकारीको लागि सम्पर्क 0635414184, 98562210 र 98562345।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेसनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
5: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौँडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 98562493 र 98562833।
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
3: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
3: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
2: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
3: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
2: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 061-433-385
3: र मोबाइल नम्बर 98560-80-385।
4: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
10: होइन हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0625705974, मोबाइल नम्बर 98460-61268।
12: 98560-61268।
14: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
15: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
14: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
16: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
15: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
16: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
15: पोखरा जाने बाटोतिर।
17: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
15: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
18: With Mission into the future of learning, डायमंड मावी तालचोक को भर्ना संबंधी सूचना।
19: 21 शताब्दी सापेक्ष शिक्षण विधि र प्रविधि को प्रयोग गरी निरंतर उत्कृष्ट नतीजा ल्याउन सफल एस डायमंड मावी पोखरा तालचोक मा शैक्षिक सत्र 2083-84 का लागि विज्ञान कम्प्युटर व्यवस्थापन र होटल व्यवस्थापन विषय मा कक्षा 11 को भर्ना खुलेको जानकारी गराइन्छ। साथै भर्ना कार्यक्रम प्रारम्भ भएको छ।
18: पोखरा देखि तनहु को खैरेनी र साबी को लेखनाथ क्षेत्र का विभिन्न स्थान मा यातायात को व्यवस्था छ।
19: कम वन्स विजिट द डिफरेंट
18: प्रिन्सिपल डायमंड मावी पोखरा 27 तालचोक कास्की। फोन 0615-63-141-9560-63-152।
20: शुक्ला गण्डकी एफएम 97.6।
21: शुक्ला गण्डकी टाइम चेक।
22: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट एकैछिनको यो सर्ट कमर्सल ब्रेकसँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, अब कार्यक्रममा जोडिनुहोला भनेर पनि भनिराखेको नै छु। विशेष त आज हामी टपिकमा रहेर कुराकानी गर्ने दिन है, र आजको टपिक भनेको चाहिँ यदि तपाईँ विश्वकै धनी व्यक्ति बन्नुभयो भने चाहिँ तपाईँले के गर्नुहुन्थ्यो होइन, त्यो पैसा चाहिँ केमा लगानी गर्नुहुन्थ्यो। हुन्छ नि त अब सबैको छुट्टै छुट्टै सोच हुन्छ, कसैले अब दुःखी गरिबलाई चाहिँ सहयोग गर्छु भन्ने हुन्छ, कतिपयले चाहिँ अब म चाहिँ यस्तो किन्छु उस्तो किन्छु भन्ने खालको पनि हुन्छ कतिपयको। अब तपाईँको आफ्नो के छ विचार त्यो चाहिँ राख्नुको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै थिए तर ठ्याक्क फोन चाहिँ डिस्कनेक्ट भयो है। कार्यक्रममा जोडिन सक्नुहुन्छ 98422791, त्यसै गरी 98066361 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु, जेल पनि सहुला बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि जेल पनि सहुला बोलको मेलिना राई त्यसै गरी बलबहादुर राजवंशीका आवाजमा रहेको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने अर्को गीत राख्दैछु म कागजपत्र मुभीबाट चाहिँ माया संसार बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

0: ये सब तेरी को उल्टा दिखाने है।
1: तो मुर्दार रहछ
2: त्यसलाई के गाली गर्छ? आफ्नो कर्म नै त्यस्तै छ। तिमीले जाऊ बे, जान्न म बेसेमा।
3: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि माया संसार बोलको यो गीत मैले राखिसकेँ, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ? म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर। हजुर झोडले, गुड मर्निङ, नमस्ते दाई। सन्चै आरामा हुनुहुन्छ क्यारे है?
4: ठिकै छु, आरामै हुनुपर्छ यति बेला।
3: हजुर, अनि खाना खानुभयो त? हजुर ठिक ठाकै छ, मेरो हाल खबर पनि, खाना पनि खाइसके। के कस्तो छ हो मौसम त्यतातिर?
4: मौसम बिहान 5 बजेदेखि पानी परेको अघिसम्म आइरहेको
3: थियो, अहिले त आएको छैन। अहिले आएको छैन, अहिले कस्तो छ, खुलिरहेको छ कि कस्तो?
4: खुले
3: ल ठिक छ, अब पानी अहिले त परिरहेको छ क्या, अब भोलि पर्सि कस्तो हुन्छ हेर्दै जाउँ है।
4: हजुर त्यही, अब मान्छेले भनेर भएन कि, अब मौसम बिदोले पन्ध्र सोह्रवटा पानी कम हुन्छ भने, अब कम भए पनि त्यहाँदेखि
3: त्यही त नि
4: उपाय चाहिँ छैन
3: हो त नि। ल हुन्छ दाइ, कार्यक्रम सुन्नु भएको छ कि छैन?
4: कार्यक्रम त मैले त सुन्न त अघि यहाँ सुनिरहेको छु, तर सुरुदेखि सुनेको
3: छैन। ल हुन्छ, अब टपिक सुन्नुभयो कि सुन्नु भएन भन्ने कुरो हो।
4: त्यही सुनिन्न।
3: ल ठिक छ, आजको टपिक भनेको चाहिँ अब छुट्टै छ। आज चाहिँ के छ भन्दाखेरि, यदि तपाईँ एकदमै विश्वकै धनी व्यक्ति हुनुभयो भने चाहिँ के गर्नुहुन्थ्यो, हुनुभएको भए के गर्नुहुन्थ्यो, त्यो छ?
4: म त के गर्थे भने, पहिला
3: हजुर
4: आफ्नो एरियामा जति पनि सामाजिक संस्थाहरू चाहिँ निर्माण भइरहेका हुन्छन् नि, जस्तै चाहिँ आमा चोरीहरूले मन्दिर बनाइरहेको छ, अनि त्यो चाहिँ आमा भवन बनाउँछन् होइन, त्यो वार्ड कार्यालयले पनि पैसा त्यति दिँदैन पुग्ने तरिकाले होइन, उनीहरूलाई चाहिँ म चाहिँ त्यो पुरा यसो हल पुग्ने तरिकाले चाहिँ त्यो मन्दिरहरू बनाउन लाग्छ भने, अनि आमा भवन टोलीको भवन बनाउन लाग्छ भने, त्यहाँ जाने बाटो अप्ठ्यारो छ भने, ती सबै चाहिँ नम्बर एकमा चाहिँ तिनीहरूलाई चाहिँ सहज है। नम्बर टूमा चाहिँ अब पैसा त छँदैछ, थुप्रै छ एक्सिनको लागि होइन, एक्सिनको लागि भनेपछि 8-10 वटा चाहिँ बस हालिदिएँ, कोही पोखरा काठमाडौँ, कोही पोखरा भएर भए, कोही कता यता यता हालिदिएर 10-10 वटा बस हाल्यो भने 20 जनालाई रोजगारी दिन सकिन्छ होइन, त्यो गराइदिन्थे, त्यो 19-20 जनाले रोजगारी पाउँथ्यो, त्यो पनि गराइदिन्थे। अनि तेस्रो नम्बरमा चाहिँ तपाईँको चाहिँ जति पनि आफूले देखेका जानेका या सर्वहारा चाहिँ गरिबीहरू हुन्छन्, गरिब पनि धेरै गरिब पनि हुन्छन् कोही होइन, कोही घरबारे नभएका पनि हुन्छन्, कोही यत्रीको झुप्रो बनाएर चाहिँ यसो गर्न बसेका हुन्छन् होइन, त्यस्तालाई छन् चाहिँ मजा जाने पनि उनीहरूलाई पुरा पुरै चाहिँ घर बनाइदिने, बसोबास मिलाइदिने, उनीहरूलाई वातावरण मिलाइदिने क्या, त्यो गर्ने अब आफूसँग मात्रै पैसा राखेर त क्यारे होइन, त्यसैले चाहिँ कता कता चाहिँ आवश्यक पर्छ, सबभन्दा त सामाजिक चाहिँ संस्थातिरै चाहिँ बढी मात्रामा खर्च गराइदिन्छु, अन्य त के गर्ने, आफ्नो अब आफ्नो एरियालाई पनि बाटोघाटो चाहिँ पुल पुरेसा करेसा आदि इत्यादि तटबन्धनहरू चाहिँ खलाखालीमा जाने जालिहाल्ने तटबन्धन के के आवश्यक छ ती सम्पूर्णलाई चाहिँ म सहयोग गरिदिन्छु नि, अन्य त के गर्ने हो त्यही।
3: ल ठिक छ दाई, हुन्छ, अब हजुरले चाहिँ सबभन्दा मेन भनेको चाहिँ प्रमुख मेन पोइन्टको रूपमा चाहिँ हजुरले सामाजिक सेवालाई राख्नुहुन्छ होइन? ठिक छ, अब तपाईँले आफ्नो विचार त राखिने हाल्नुभयो, साथीहरूले पनि आफ्नो विचार त राख्नु नै होला होइन, हजुर आउनु भएको होइन, आउनु भएको थियो तर ठ्याक्कै फोन उठाएको थिएन, त्यही नै भइरहेको थियो अघि चाहिँ। ल हुन्छ दाई, अब साथीहरूलाई सम्झाउनुहोस् है त।
4: हुन्छ, फर्स्ट अफ अल तपाईँ अब शुक्रबारका यात्रा भनिदिँदा थियो, अगाडि कोही आउनु भयो भने चाहिँ पछाडि आउने सबैलाई भन्दै बिदा भए, अलिकति चार छैन क्या बत्तीको हिजोदेखि,
3: हजुर हजुर
4: त्यही भएर म साथी सम्झिन सकिनँ। ओके बाई।
3: हुन्छ ओके भाइ. यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमाल दाई हुनुहुन्थ्यो र दाईले आफ्नो विचार राखेर गई नै हाल्नुभयो. तपाईँले पनि आफ्नो विचार राख्नको लागि 9842279111 त्यस्तै गरी 9806636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनुहोला भनेर त भनिराखेको नै छु. र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म बसमा सर रबलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त.

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले यो गीत राखिसके है सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन पनि एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु विशेष गरेर आज चाहिँ हामी टपिकमा रहेर कुराकानी गरिराखेका छौँ तपाईँले आफ्नो विचार राख्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाटको हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु हेलो नमस्कार हजुर हजुर दर्शन नमस्ते नमस्कार दिदी सन्चारम हुनुहुन्छ क्या अरे है हजुर हामी पनि एकदमै ठिकठाकै छौ अनि के गर्दै हुनुहुन्थ्यो अहिले खाना खानुभयो कि खानु भयो होइन के भन्नुभयो दिदी हेलो हजुर आवाजै आउँदैन आएको कि मलाई त सुन्नु भएको थियो हजुर अहिले चाहिँ बल्ल सुने के भन्नुभयो अरे फेरि भन्नुहोस् त
1: हजुर त्यही खाना बनाउँदै खाना दिँदैछु
0: हजुर हजुर
1: अब आज कार्यक्रम टपिस भन्नु पर्यो अब धनी गरेर गरेको भन्नु भयो है त धनी भयो भने भनेको भन्नुभएको होइन तपाईँले
0: हजुर हो धनी गरेको होइन धनी हुनुभयो यदि तपाईँसँग मजाले प्रशस्त पैसा छ भने चाहिँ तपाईँले त्यो केसमा केमा चाहिँ लगानी गर्नुहुन्थ्यो भन्ने कुरो आज चाहिँ
1: ए हजुर म अब प्रशस्त मात्रामा धनी भएको भए मसँग धन धन हुनेको मन हुनु मन हुनुको धन हुनु भयो त उस्तो छ है त्यो त अरू छसँग त है अनि म मेरो आफ्नै व्यक्तिगत पर्सनल म आफै धनी व्यक्ति भएको भए म मेरो मनकै म गाडी मन मेरो मनले म बराबर मेरो लगा लेभल लगायत के भन्छ अरे के भन्छ अरे यो दुखी गरिबलाई दिन दुखीहरूलाई चाहिँ नि अलिकति चाहिँ नि अब घर नभएन घर आवासको गाँस बास कपास त्यसमा चाहिँ म सहयोग गर्छौँ होला भन्ने कुरो मेरो विचार हो हेर्नुहोस् है दोस्रो कुरो चाहिँ नि अब आफ्नो समाजमा चाहिँ नि अब भर्खर हाम्रो नरेन्द्र दाई भन्नुभयो जस्तै अब गाउँठाउँ समाजमा चाहिँ नि समाजमा चाहिँ नि अलिकति सहयोग धेरै साह्रै अब सबको सहयोग गर्छौँ होला भन्ने कुरो मेरो समाज
0: सेवीमा हजुर ल ठिक छ हजुरलाई पनि धेरै धेरै धन्यवाद छ है आफ्नो विचार त राखि नै हाल्नु
1: मेरो एक नम्बरमा पनि मेरो आयो दिन दुखी गरेलाई म जस्तै

0: कपाउनुलाई अब जस्तै मेरो अब हुन्छ नि म लगाए धेरै हुनुहुन्छ नि उहाँहरूले पनि मैले म लेभलमा ल्याउने मेरो कोसिस लिएर चाहिँ
1: हजुर जो चाहिँ अब गरिब निमुखा छ उनीहरूलाई चाहिँ सहयोग गर्छु भन्ने पक्षमा चाहिँ हजुर हुनुहुन्छ है।
0: कोहीको मुखमा आँसु कोहीको मुखमा मासु भएन गन्त भएन त्यो लेभल हुनु पर्छ भन्ने कुरो मेरो कुरो चाहिँ त्यति हो अनि दोस्रो कुरोमा चाहिँ अब मेरो आफ्नो गाउँ ठाउँलाई लगायत मेरो मेरो जिल्ला मेरो
1: ल हुन्छ दिदी हजुरलाई धेरै धेरै धन्यवाद छ। ल अब साथीहरूलाई सम्झनुहोस् है त
0: हजुर साथीहरूलाई भन्नुपर्दा अब सर्वप्रथम हजुरको लागि
1: हजुर धन्यवाद
0: मेरो हाम्रो धरबारे धरबारे भन्नु आए के भन्छ अरे शुक्ल गण्डकीहरूको लागि मेरो साथीहरू धेरै हुनुहुन्छ ताईहरू दिदीहरू मेरो आफन्तजनहरू धेरै सुन्नु सुन्नुहुन्छ लागि भने मेरो अर्को ती मेरो कारण सबैले नाम लिन नसकि पनि सम्पूर्ण सम्झिनु पिता पिता हुन्छ नमस्ते बाई बाई स्मरदिन भनेर थाहा
1: छ। हुन्छ नमस्कार शुभ दिन यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट। अब दिदीले पनि आफ्नो विचार राखेर त गइ नै हाल्नुभयो है। आजको मेन टपिक भनेको चाहिँ दिदी तपाईँ विश्वकै धनी व्यक्ति हुनुभयो होइन तपाईँसँग मजाले प्रशस्त रूपमा पैसा छ भने चाहिँ के गर्नुहुन्छ सुरुमा प्राथमिकता चाहिँ केलाई राख्नुहुन्छ भन्ने छ नि त। अब तपाईँले आफ्नो विचार राख्नुको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब पैसा हुने चिज नहुने चिज होइन सबै चिजको लागि अब अहिले पैसा त अति आवश्यक छँदै नै छ। अब यसमा पनि पैसा चाहिँ कस्तो ठाउँमा लगानी गर्दा ठिक होला के ठाउँमा चाहिँ के गर्दा ठिक होला भन्ने खालको त अब आफ्नो सोचाइमा भर पर्छ नि त। अहिले त के छ भन्दाखेरि हुनेसँग मजाले छ नहुनेसँग कति छैन भने जस्तै हो होइन। त्यही भएको भएर पनि अब सकेसम्म अब मेरो विचारमा चाहिँ के लाग्छ भन्दाखेरि अब पैसा त हुने नहुने आफ्नो ठाउँमा छ तर मेन कुरा चाहिँ पैसा भए पनि मन चाहिँ हुन आवश्यक छ होइन। कतिपयको बानी हुन्छ नि पैसा भएर चाहिँ म यस्तो गर्छु मसँग त यति पैसा छ भनेर धाक लगाउने हुन्छ नि त। त्योभन्दा पनि अब आफ्नो स्वास्थ्यको ख्याल राख्नु त्यो त एकदमै अति आवश्यक कुरा नै हो। स्वास्थ्यको ख्याल पनि राख्नु पर्यो। पैसा छ भनेर पैसा नै सकथोक भन्ने पनि हुँदैन होइन। अब पैसा अति आवश्यक छ तर पैसा नै सकथोक भन्ने त हुँदैन नि त। मन पनि चाहिन्छ त्यही भएको भएर पनि अब पैसा हुँदै गर्दाखेरि न नहुँदाखेरि कतिपय चाहिँ अब अभाव पैसा नहुँदाखेरि पनि कतिपय अभावहरू चाहिँ पूर्ति गर्न सकिराखेको हुँदैन होइन। आवश्यकता जति चाहिँ पैसा हुँदै जान्छ उति आवश्यकता थपिँदै जान्छ भनेर भनिन्छ नि त। पैसाले त कहिल्यै पनि कुनै हिसाबमा पनि ल मसँग चाहिँ पूर्ण रूपमा यति छ भनेर ढुक्क भएर बस्ने अवस्था त कहिले पनि हुँदैन। जति नै कमाए पनि अब पैसा चाहिँ आवश्यक परिराखेको हुन्छ र अब यसको मतलब पनि अब यसमा पनि हामीले चाहिँ अब के कुरामा खर्च गर्छौं कति कुरा सेभिङ गर्छौं। अब अहिले जोगाएर राखेको छ भने अहिले मसँग यति पैसा छ होइन यसरी उडाउँछु भन्ने खालको के हुन्छ नि त। कतिपयको सोचाइ कमाउँदै गर्दाखेरि पनि अब त्यसै अनुसारको खर्चहरू त भइ नै राखेको हुन्छ। अब थोरै कमाएको भए पनि त्यसबाट म्यानेज गरेर थोरै भइराखेको हुन्छ खर्च अनि धेरै कमायो भने पनि त्यसै अनुसारको आवश्यकता थपिँदै जाँदाखेरि चाहिँ अब त्यो खर्च चाहिँ बढ्दै जान्छ कि वृद्धि हुँदै जान्छ। अब अहिले त झन् महँगोको कुरै नगरौं होइन महँगाई कति बढेको छ आर्थिक रूपमा त कि सामान्य अब टमाटरै किन्दा भनौँ प्याजै किन्दा भनौँ होइन अहिले कति चाहिँ बढेर कि एकदमै वृद्धि भएर कति मात्रामा चाहिँ गाह्रो भइराखेको छ चल्नको लागि। त्यही भएको भएर पनि अब पसलहरू चाहिँ कतिपय ठाउँमा बन्द पनि भइराखेको छ। कतिपय ठाउँमा अब गल्ली पछि नै होइन घरै पछि भनौँ न पसलहरू चाहिँ खोलिरहँदाखेरि त्यसले गर्दाखेरि पनि अब आमदानी होइन आर्थिक बजार चाहिँ बिस्तारै कम हुँदै गएको पनि छ। अब त्यही नै हो मेरो विचार त म राखि नै रहन्छु होइन। अब सबैको फरक फरक विचार आफ्नो हुन्छ नै। अब तपाईँले पनि आफ्नो विचार राख्नको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। ए र अब कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि पुत्ता दि बोलको गीत चाहिँ रहेको छ। यो गीत सँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा। ब्रेकपछि आउने नै छु। सुन्दै गर्नुहोला फोन ट्राई पनि गर्दै गर्नुहोला।

0: ¡Ah!
1: Mira, Laure.
2: Shukla Gandaki FM 97.6.
3: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
5: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
10: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट।
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गंगोबु बसपार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
15: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
15: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
16: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
0: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
12: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0658 75076, मोबाइल 9855602676।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843723811।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अलराइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजकै एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको विचारलाई राखिराखेको छु आजको यस एपिसोडमा। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। आउँदै गर्नुहोला यति बेला भने गीत राख्दैछु। घरमा छिटिक्क बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि मितिनी मुभीबाट घरमा छेची टिक्क परे कि कुमारी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब तपाईँसँग कुराकानी गर्दा गर्दै यिनै गीत राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सके। तिनजेलसम्म सुनेर साथ दिनुभयो, सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा हाम्रो यस कार्यक्रमलाई कार्यक्रमको प्राइज स्पोन्सर गरिदिनु भएको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि सज्जन राज वैद्यका आवाजमा रहेको बेहुली बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्लागण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
4: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
1: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0665702090। मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु।
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0665709 सार। मोबाइल नम्बर 9847061268।
9: 9857602068।
11: प्रसन्न, होमवर्क देखाउ त।
12: हस् टिचर।
11: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
12: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
11: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
13: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
14: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0665714484। मोबाइल 9856033384 र 9856067988।
15: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
16: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
15: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
16: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
15: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
15: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला मध्याह्नको ठिक 12 बज्यो.
5: र मलेसियासँगको पहिलो टी ट्वेन्टी खेलमा नेपालको महिला टोली विजयी. विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै. नेपाल खबरमा अब पूरा खबर. सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदा बस्नु भएको छ. प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो. सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल आजदेखि 20 दिन विदामा बसेको जानकारी दिनुभयो. तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो. तर वैशाख 24 बसेको संवैधानिक परिषदले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो. नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले हिजो पदबहाली गर्नुभएको हो. संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै वहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ. प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टीका सांसदलाई आफ्ना क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ. आज बसेको प्रतिनिधि सभा बैठकमा पनि पार्टीका अध्यक्ष अर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख अर्यालले चेतावनी दिनुभएको हो. प्रतिनिधि सभाको बैठक अहिले पनि बसिरहेको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ. मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो. मध्य पूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै वहाँले स्टेट अफ हर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो. पछिल्लो द्वन्द्वका कारण विगत वर्षको तुलनामा मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ. विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ. सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मललाई प्राथमिकतामा राखेको छ. कास्कीको पोखरा महानगरपालिकाले बस पार्क क्षेत्र र फिर्के खोलामा भइरहेको अतिक्रमण हटाउन तयारी थालेको छ. महानगरका मेयर धनराज आचार्यले पोखरा बस पार्क निर्माण, फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सड़क क्षेत्रको अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो. 2030-31 सालदेखि अधिग्रहण गरिएको 186 रोपनी जग्गा मध्ये अहिले 26 रोपनीमा मात्र बस पार्क सञ्चालनमा छ. बाँकी जग्गामा रहेका विवाद र मुआवजा सम्बन्धी समस्या समाधानका लागि महानगरले अन्तिम तयारी गरेको छ. बस पार्क क्षेत्रमा सुकुम्बासीको नाममा बसोबास गरिरहेका झण्डै 500 परिवारको वास्तविक अवस्था छानबिन गरी उचित व्यवस्थापन गर्ने आश्वासन महानगरले दिएको छ. फिर्के खोलाको प्राकृतिक बहाव नै थुनिने गरी निर्माण गरिएका 160 भन्दा धेरै अनधिकृत संरचना हटाउन महानगरले 35 दिने सार्वजनिक सूचना समेत निकालेको छ. यसअघि अदालतको स्टे अर्डरका कारण रोकिएको यो प्रक्रिया अदालतले महानगरको पक्षमा फैसला गरेसँगै पुनः शुरू भएको हो. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज कोशी, बागमती, गण्डकी सहित मधेशमा पनि पानी पर्ने सम्भावना, सुनको भाव तोलामा 3,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्. सुन्दै गर्नुहोला.
6: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना.
7: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो.
6: कोर्सका विशेषताहरू। तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले न्यायाधीश सपना प्रधान मल्ल आजदेखि 20 दिन विदामा झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विगत 3 हप्तादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ। चिया परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ। भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ। नेपालबाट भारततर्फ चिया निर्यातमा विगत झण्डै 3 हप्तादेखि अवरोध थियो र अवरोध हटेको छ र निर्यात पूर्ववत सञ्चालन हुने भएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा पनि आंशिक बादल लाग्नेछ भने तराई भागमा मुख्यतया सफा रहने अनुमान छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता तराई क्षेत्रमा गर्मी अत्यधिक बढ़ेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। हिजो तोलाको 5,085 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 4,960 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिङपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। सीले ग्रेट हल अफ द पीपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो। बेजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको बताएको बीबीसीले जनाएको छ। लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पपछि चीनिया राष्ट्रपति सीसँगको शीर्ष वार्ताका लागि रूसी राष्ट्रपति पुटिन हिजो बेजिङ पुग्नु भएको हो। बेजिङमा रहँदा पुटिनले रूस र चीनबीच महत्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ। चीनिया विदेश मन्त्रालयले पनि पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ़ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ। यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति श्रृंखला तथा विश्व राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण ठानिएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग भएको पहिलो टी20 खेलमा नेपाली टोली विजयी भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको हो। मलेसियाले दिएको 78 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले दुई विकेट लिए। अर्को खेल पर्सी शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। खेलकै अर्को खबरमा आईसीसी विश्वकप क्रिकेट लीग टूमा अहिले अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाले खेलिरहेका छन्। काठमाण्डु किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा भइरहेको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। उसले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा स्कटल्याण्डले 34 ओभरको खेल सकिदा 7 विकेट गुमाएर 122 रन बनाएको छ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित पाँचौं स्थानमा छ। नेपाल र अमेरिकाले पर्सी शुक्रबार अहिले काठमाण्डुमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछन्। खेल अन्तर्गत आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका पाउने 8 बजे इडेन गार्डन्समा शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेजिङमा भेटवार्ता, दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तर उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग 2 अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Yeah, आज पनि खाना काच्छे होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
7: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डरा हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
8: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
8: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
9: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 9956033 78 9461656
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
10: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
11: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9867861887
12: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
14: शुद्ध सुन तथा चाँदीका गर गहना
13: छापावाला सुन चाँदीका गर गहना
14: राशि अनुसारका पत्थर
13: कम्प्युटर तौल प्रविधि
14: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
13: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069 9067725229
14: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9141433222 9087769142
15: ए कान्छा बा कता हिँड्नु भयो छोरालाई लिएर
16: कता हुनु नि नानी छोराले एसी सक्यो यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको
15: ल कान्छा बा पनि अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न कलेज पढायो डिग्री सक्यो जागिर पाउने होइन बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा
16: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
4: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ शुरू भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल। फोन नम्बर टिप्नुहोस् त कान्छा बा।
10: फोन 0654140056, मोबाइल 9850603412 र 9860806615।
16: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
4: एचए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटिबिटीद्वारा मान्यता प्राप्त, एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एचए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
0: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पस

0: शुक्लागण्डकी चार दुलेगौड़ा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9111796902।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुलेगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560 56996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङ्गुबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0657414142, मोबाइल 98560231128 र 98462014726।
11: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
2: प्रोप्राइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827109066 र 9840609543।
4: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
4: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
6: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143677 र 9856043443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी छ।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईं सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्लागण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
7: विशेषताहरू
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: 12 अल्मुनियम, अब यूपीबीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क 12 यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
12: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
13: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
12: पढाइ हुने विषयहरू
13: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
12: फारम बुझाउने अन्तिम मिति
13: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
12: अन्य जानकारीको लागि
13: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 0 61 58 2 7 9 8 र 5 8 3 5 0 7। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
14: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु।
16: सम्पर्क 0 65 4 14 2 21, मोबाइल 98 5 60 35 921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: यस,
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
17: धूम्रपान भनेको के हो?
9: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
17: धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने असरहरू:
17: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
9: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
17: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
9: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
17: साथीभाइको लहलहैमा नपरौं,
9: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
17: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
9: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
17: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
18: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
19: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
20: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
21: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
22: रिमाल हार्डवेयर, सम्पर्क 0564142450, 0564143450।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहू। थप जानकारीको लागि सम्पर्क 0654141184, 98562210 र 98562345।
5: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
8: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड त्यतै।
10: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
13: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
14: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
15: हाम्रो वन हाम्रो धन डडेलो बाटो जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
16: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
17: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
18: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
19: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
17: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
20: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
21: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
22: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
23: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739849।
24: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
25: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
20: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
25: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
20: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
25: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
20: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
25: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
20: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको

0: शुक्ला गंडकी एफएम 97.6।
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
3: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
4: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
3: सम्पर्क
4: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
3: फोन नम्बर 0161578053 र 5255015।
5: इट्स न्यू ग्यालेक्सी टाइम।
6: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
4: संस्थाका विशेषताहरू,
6: गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
4: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
6: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
4: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
6: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
4: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
6: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: विस्तृत जानकारीका लागि
6: न्यू ग्यालेक्सी स्कूल, +2 कलेज अफ साइन्स, म्यानेजमेन्ट, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट,
4: नदीपुर, पोखरा।
6: फोन 0615702110 र 5853077।
5: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स। जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
11: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
10: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9850602676।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
14: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268 र 9864350031।
5: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
5: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702039 मोबाइल 9956063636।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी 6 भुरुङ्गी।
11: हाम्रा विशेषताहरू
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
10: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0965714479 र 9856062065।
12: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ,
12: अहिले हतार छ पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
15: 9856602068।
16: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है,
17: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
18: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
19: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
20: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ ए भाइ? कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
21: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-5773। कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463-23811।
23: ए नानीको बुवा, आज त नयाँ सन्धी सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
24: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
23: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
24: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
23: होम डेलिभरीको पनि व्यवस्था छ।
25: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: अरणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो
6: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा विशेषताहरू
6: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
5: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
6: पर्याप्त खेल मैदानको व्यवस्था
5: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
6: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
5: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
6: उचित पुस्तकालयको व्यवस्था
5: थप जानकारीको लागि सम्पर्क
6: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ
7: सम्पर्क नम्बर
6: 0655711195 मोबाइल 9856062112 र 9846018171
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना
6: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
9: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौं
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन
6: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
9: गरीब तथा जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 0164303385
6: र मोबाइल नम्बर 9856080385
10: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
11: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
10: हो त नि अब चाहिँ राम्रो भयो
12: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
10: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
12: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564100194, मोबाइल 98560206।
15: विगत लामो समय देखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
14: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
16: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
17: सम्पर्क 0564142121, मोबाइल 98560935।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
20: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
21: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
22: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
23: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
15: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
23: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
24: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
25: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
24: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
25: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
24: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोपराइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171996902।
26: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
27: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: Ashiji, I'll be yours forever.
1: Oh, really?
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
7: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
8: एसईई 2082 4 GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू:
8: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
7: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: पर्याप्त खेल मैदानको व्यवस्था,
7: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
8: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
7: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
8: उचित पुस्तकालयको व्यवस्था।
7: थप जानकारीको लागि सम्पर्क
8: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
9: सम्पर्क नम्बर
8: 0655711195, मोबाइल 9856062112 र 9846018171।
10: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
10: पुराना गरगहना सँग नयाँ साथ फेर,
12: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहु, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
13: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहालेँ।

0: चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर शोरूम, दिल्लीगौडा त नहुँ,
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460268
2: 98560268।
4: With mission into the future of learning.
5: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
4: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
5: देखि तनहुको खैरेनी र साबिकको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
4: कम वान्स भिजिट द डिफरेन्ट
5: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0161-563-146 98560-63-152।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
8: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
8: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6।
1: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइल बाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक।

0: इलेक्ट्रोनिक पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840626617 र 9811638981।
1: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840607022।
3: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुले गौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
4: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
5: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585 98565394997 र 98565384085 सम्पर्क गर्नुहोस्।
6: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुले गौडा।
0: मोबाइल 9856055770।
3: याङ बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
8: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
3: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कुलमा कक्षा 11 मा कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
8: हाम्रा विशेषताहरू
3: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
8: पुस्तकालयको व्यवस्था,
3: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
8: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
3: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
8: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
3: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी 5 सेराटोल तनहुँ। सम्पर्क 0655571298 र 9856001818।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई
3: एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
4: नेपाल सरकार विज्ञापन।

0: नमस्कार, म विकास थापागाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार प्रभावहीन र कमजोर बन्दै गएको, प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा, हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग 2 अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जाति विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज 2 विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थ मन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सर्वार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रेभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रेड लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजुरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिला सुस्तीका कारण नेपाली चिया उद्योगी निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहने। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् र 50 देखि 60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4.75 अर्ब रूपियाँ बराबरको चिया निर्यात भएको थियो। काभ्रेको नवबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। मरेका कागहरूमा बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको थियो। प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि भएसँग सँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पुर्ने, शुद्धा झोलभित्र सुत्ने जस्ता कार्य गर्नु आवश्यक रहेको केसीले बताउनुभयो। अब विदेशको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनीय राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको हो। रूसी राष्ट्रपति पुटिनको 2 दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा शी र पुटिनले दुई बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको बारे समयसीमा सार्वजनिक भएको छैन। चीनिया र रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको 1 हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेजिङ पुग्नु भएको हो। भेटमा चीनीय राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ। यस्तै रूसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको उल्लेख गर्नुभयो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले अमेरिकालाई 170 स्कटल्याण्डले अमेरिकालाई 170 रनको लक्ष्य दिएको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भयो। स्कटल्याण्डले दिएको 173 रनको लक्ष्य पछाएको अमेरिकाले ताजा अवस्थामा 26 ओभर एक बलमा 4 विकेट गुमाएर 157 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लिग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रीलंका श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग टू तालिकामा स्कटल्याण्ड 31 खेलमा 38 अङ्क सहित शीर्ष स्थानमा छ। अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अङ्क सहित पाँचौं स्थानमा रहेको छ। यस्तै खेल खबरमै पाकिस्तानसँगको दुई खेलको टेस्ट श्रृंखला क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौं दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भयो। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप डब्ल्यूटीसी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पाकिस्तान आठौं स्थानमा यथावत छ। बंगलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको छैठौं स्थानमा झरेको छ। तालिकामा अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा छन्। चार भन्सेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रेड लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री ग्वागलेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग टूमा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
5: नेपाल ब्याङ्क लिमिटेड शुक्ला गण्डकी एफएम 97.6।
6: सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण टेस्टिङ तथा नदीमा पानीको बहाव बढ्ने सम्बन्धी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलाङ र वडा नम्बर 30 मुसेटुण्डाको सिमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाटको परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीय वासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्लागण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739849।
11: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
14: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जान्न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
20: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
19: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
20: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
19: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
20: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852283073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: Where is our digital entertaining the nation?

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेङ्गाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गुबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5273
4: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560333484 र 98560667988
7: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
7: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
1: यही जेट 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 98678168
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
10: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
11: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9842614726।
14: हाम्रो मोबाइल पसल दुलेगौडामा
15: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
14: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी
16: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
14: प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्लागण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996।
17: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
18: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
17: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
18: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
17: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
18: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
17: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
19: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
5: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो। न गहना राम्रो, न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
5: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
8: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत। गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
8: ओम एम आभूषण सुनचाँदी दोकान।
5: प्रोप्राइटर मीन बहादुर सुनार। फोन 0656075537, मोबाइल नम्बर 9460692446 98058008।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
12: चिया त पिएर जाऊ।
11: अहिले हतार छ, पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानसँग साटफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
13: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0656 मोबाइल नम्बर 9840 61268
14: 98560 62068।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
1: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
0: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
1: हाम्रा विशेषताहरू:
0: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
1: पुस्तकालयको व्यवस्था,
0: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
1: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
0: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
1: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
0: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655571298 र 98560001।
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
3: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार।
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
4: ओमकार।
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार।
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
5: With mission into the future of learning.
6: डायमंड मावी तालचुकको भर्ना सम्बन्धी सूचना।
5: 21 शताब्दी सापेक्ष शिक्षण विधि र प्रविधिको प्रयोग गरी निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल एस डायमंड मावी पोखरा तालचुकमा शैक्षिक सत्र 2083-84 का लागि विज्ञान, कम्प्युटर व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा 11 भर्ना खुलेको जानकारी गराइन्छ। साथै भर्ना कार्यक्रम प्रारम्भ भएको छ।
6: पोखरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
5: कम वान्स भिजिट द डिफरेंट
6: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की। फोन 0165-63-146, 98560-63-152।
7: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, शीतला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
11: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
12: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
13: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
17: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
18: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
19: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
20: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क टाली।
2: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 98565391।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
0: बाल विद्या मन्दिर मावि बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि बीबीएममा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
5: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
6: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0657142585, 98565394 र 98565384 सम्पर्क गर्नुहोस्।
7: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी 4 दुलेगौंडा।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
12: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
13: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
13: ओम एम आभूषण सुन चाँदी दोकान।
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
15: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
16: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
17: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
19: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
18: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
18: प्रोप्राइटर रोशनी श्रेष्ठ।
19: मोबाइल नम्बर 9827109466 र 9840694530।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो।
22: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
20: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
23: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
25: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 9856602630।
23: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: एकान्छी
27: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
26: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
27: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
26: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
27: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
28: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
26: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
2: म बुझ्दैछु तिमी टाढा हुँदैछौ र म अझै पनि यही बसिरहेको छु। कति अजीब छ, मायामा पनि कहिले काहीँ कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा फाकेसँग हार्ने डर्छ। सायद म यो छेडे यतिकै रोक्न सक्थे भने यो अङ्गालो यो न्यानो भन कहिले छुट्न दिने थिएन।

0: शुक्लागन्ध केएफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
3: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: धुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4, धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
13: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
13: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
14: मोबाइल 98560043952 र 98066656586।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463283811।
2: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
16: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
17: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
18: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
16: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847349839।
19: अरिको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
20: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा विशेषताहरू:
20: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
19: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
20: पर्याप्त खेल मैदानको व्यवस्था,
19: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
20: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
19: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
20: उचित पुस्तकालयको व्यवस्था।
19: थप जानकारीको लागि सम्पर्क
20: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
19: सम्पर्क नम्बर
20: 0655711195, मोबाइल 9850602112 र 9846018171।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना,
3: कला संस्कृति,
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको बताउनु भएको छ। आज बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले 4 वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर 90% भौतिक पूर्वाधार विकास प्रदेश सरकार मार्फत भएको उहाँले दावी गर्नुभयो। प्रदेश सरकार मार्फत थुप्रै महत्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाई छ। जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनु पर्ने उहाँले बताउनुभयो। हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड़ दिनुभयो। प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच जनताको चाहना पूरा गर्न लागेको जनतालाई स्वास्थ्य शिक्षा विद्युतबाट वञ्चित हुन नदिन जनस्तरबाटै योजना बनाएर काम गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। यसै गरी यातायात खानेपानी र उज्यालो गण्डकी कार्यक्रम मार्फत जनता प्रत्यक्ष लाभान्वित हुने गरी काम भइरहेको पनि उहाँको भनाई छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका स्थायी सबै संरचना 9Z हटाउन सम्बन्धित व्यक्ति र संस्थालाई अन्तिम चेतावनी दिएको छ। तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिका आफैले डोजर लगाएर हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असूल गरिने जनाएको छ। महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर 18 अधेरी कुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 गाईघाटसम्म फैलिएको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन निर्देशन दिएको हो। फिर्के खोला फेवातालमा मिसिने प्रमुख खोला हो। सूचनामा महानगरपालिकाले सगी 2080 कार्तिक 10 गते 35 दिने सूचना जारी गरेको उल्लेख गरेको छ। त्यति बेला महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी खोला घरको सीमांकन गर्दै पोल गाडेको थियो। महानगरले अहिले ती पोलभित्र पर्ने सबै संरचना हटाउन भनेको हो। महानगरपालिकाका अनुसार उक्त सूचना विरूद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो। अदालतले उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानगरले फेरि संरचना हटाउने प्रक्रिया अगाडि बढ़ाएको हो। महानगरले 2083 वैशाख 4 गते पनि अर्को सूचना जारी गरेको जनाएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चौक स्थित बस पार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई आफ्नो विवरण 3 दिनभित्र बुझाउन ऊर्जी जारी गरेको छ। बस पार्कमा बस्दै आएका भूमिहीन दलित सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूलाई आफ्नो विवरण वडा कार्यालयमा बुझाउन भनिएको हो। बुधबार सूचना जारी गर्दै महानगरले निवेदनको ढाँचा समेत दिएर विवरण बुझाउन भनेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा यसअघि नै महानगरपालिकाबाट निशा वितरण गरिसकेको छ। अब सुकुम्बासीले जेठ 8 गतेसम्ममा वडा कार्यालयमा कागजात सहित उपस्थित हुनुपर्नेछ। त्यसका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्ताको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, घरमूली र परिवारका सदस्य बीचको नाता प्रमाणित पत्र वा सो घोषणा पत्र पनि सँगै पेश गर्नुपर्ने महानगरले जनाएको छ। गण्डकी प्रदेशमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कार्यवाहीबाट 1,37,19,500 रूपियाँ राजस्व संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभर 15,544 वटा सवारी साधनलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानमा भएको 40 वटा 40 सवारी दुर्घटनामा परे 26 ज्यान गुमाएका छन्। मृत हुनेहरूमा 15 पुरूष, 8 महिला, 2 बालक र 1 बालिका रहेका छन्। दुर्घटनामा 64 जना घाइते भएकोमा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। घाइते हुनेमा 42 पुरूष, 19 महिला, 2 बालक र 1 बालिका रहेका छन्। तथ्याङ्क अनुसार सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्या 95 रहेको छ भने प्रहरीले 40 जनाको सफल उद्धार गरेको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। चालकका कारण 31 सड़कको अवस्थाको कारण 4, सड़क प्रयोगकर्ताको कारण 4 र सवारी साधनको यान्त्रिक गडबड़ीका कारण 1 दुर्घटना भएका छन्। चालकको लापरवाही अन्तर्गत तीव्र गतिले 12, मापस्तेले 5, चालकको अक्षमताले 6, लेन अनुशासन उल्लंघनले 2 र ओभरटेकको कारण 1 दुर्घटना भएका छन्। ट्राफिक व्यवस्थापनको लागि कार्यालयले महिनाभर 3504 सवारी साधनको चेक जाँच गरेको छ। पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पूर्व पश्चिम राजमार्ग, बुपी शेरसन राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रमा प्रहरी निरीक्षक सहितको टोलीले 14 पटक राजमार्ग गस्ती गरेको छ। बन्द, चक्काजाम र हड़ताल नभएको अवस्थामा पनि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि 2911 पटक ट्राफिक प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ। हवाई इन्धनको मूल्यवृद्धि सँगै हवाई भाडा महँगिएपछि पोखरा काठमाडौँको उडानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायु सेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका हुन्। लामो समयदेखि दैनिक उच्च चापमा सञ्चालन हुँदै आएको पोखरा काठमाडौँ रूटमा अहिले उडान संख्या घटेको बुद्ध एयर पोखरा प्रमुख गौतम बराल ले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 15 सञ्चालन गर्दै आएको पोखरा काठमाडौँ उडान अहिले घटेर दैनिक 9 10 सीमित भएको छ। बरालका अनुसार भाडा दर वृद्धि भएपछि यात्रुको चाप घटेकाले केही उडान मर्ज गरेर सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। यी सेवा वालेटमा हाल पोखरा काठमाडौँ र काठमाडौँ पोखरा रूटमा हवाई भाडा 6200 6600 रूपियाँसम्म पुगेको छ। यसअघि यही रोडमा न्यूनतम भाडा करिब 4200 रूपियाँसम्ममा उपलब्ध हुने गरेको थियो। इन्धनको मूल्य लगातार बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाडा दर समायोजन गर्नु परेको बरालले बताउनुभयो। लमजुङका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरोजगार रहेको पाइएको छ। जिल्लाको 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरोजगार देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाको स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरोजगार कम भएको छ। आर्थिक वर्ष 2080-81 कार्यान्वयनमा रहेको 9,09,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरोजगार देखिएको थियो। महालेखा परीक्षकको 63 प्रतिवेदन अनुसार जिल्लामा रकमको आधारमा सबैभन्दा बढ़ी राइनास गाउँपालिकामा राइनास नगरपालिकामा बेरोजगार देखिएको छ। राइनासमा मात्र 1,74,09,000 रूपियाँ बेरोजगार देखिएको हो। लेखा परीक्षण भएको 1,34,60,15,000 रूपियाँको 1.29% रकम बेरोजगार देखिएको हो। त्यसै गरी गत आर्थिक वर्षको लेखा परीक्षणमा सुन्दरबजार नगरपालिकामा 1,42,72,000 रूपियाँ बेरोजगार देखिएको छ। लेखा परीक्षण भएको कुल रकम 1,55,63,51,000 मध्ये 0.92% बेरोजगार देखिएको छ। त्यस्तै जिल्लाको मर्स्याङदी गाउँपालिकामा पनि लेखा परीक्षण भएको कुल रकम 1,31,73,56,000 रूपियाँ मध्ये 1.08% अर्थात 1,21,86,000 रूपियाँ बेरोजगार देखिएको छ। वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आगामी 5 रणनीतिक योजना सहभागितामूलक र व्यवहारमुखी बनाउने उद्देश्यसहित अभिभावकसँग अन्तर्क्रिया तथा परामर्श गरेको छ। कार्यक्रममा अभिभावकहरूले विद्यार्थी मैत्री वातावरण, अनुसन्धानमुखी शिक्षा, अनुशासन, करियर परामर्श र नियमित अभिभावक क्याम्पस समन्वयलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्। क्याम्पस प्रशासन, प्रधान अध्यापक र अभिभावक बीच भएको छलफलमा शैक्षिक गुणस्तर, विद्यार्थीको समग्र विकास, अनुसन्धानमुखी शिक्षा, सिकाई वातावरण प्रबन्धन तथा दीर्घकालीन विकास योजनाको विषयमा विस्तृत बहस भएको थियो। क्याम्पस प्रशासनले अध्ययन तथा भौतिक पूर्वाधारसँग सम्बन्धित समस्या, क्याम्पसलाई सुरक्षित र प्रभावकारी बनाउने उपाय, विद्यार्थीलाई भविष्यको पेशा तथा रोजगारीको लागि आवश्यक सिप र अवसर साथै क्याम्पस अभिभावक बीच सूचना आदान प्रदान र संचार सुधारको विषयमा सुझाव संकलन गरेको जनाएको छ। नेपाल प्रेस युनियन गण्डकीले एआई प्रविधि र पत्रकारिता सम्बन्धी आवश्यक क्षमता अभिवृद्धि तालिम गरेको छ। प्रेस रजिष्ट्रको कार्यालय गण्डकी प्रदेशको सहयोगमा आयोजित तालिम आइतबार र सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका छ चन्द्रकोटमा भएको हो। तालिमको उद्घाटन गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रलाई जिम्मेवार, तथ्यपरक र चुनौतदायी बनाउन यो प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रविधिसँगै अपडेटेड हुन नसकी आउटडेटेड हुनुपर्ने अवस्था आउन सक्ने भएको पत्रकारलाई सचेत रहन उहाँको आग्रह थियो। तालिममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं विषय विज्ञ जीवन भण्डारी र इन्जिनियर सन्तोष पन्थले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो। तनहुको भानु नगरपालिकामा आगामी जेठ अन्तिम हप्ताबाट मालपोत सम्बन्धी सेवा शुरू हुने भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहको लागि देशभरबाट आशय पेश गरेका 214 पालिका मध्ये पहिलो चरणमा छनौट भएका 35 पालिका मध्ये भानु नगरपालिका पनि परेको हो। जेठमा शान्तसम्म नगरपालिकाबाटै सेवा विस्तार गरिने नगर प्रमुख आनन्द राज त्रिपाठीले जानकारी दिनुभयो। सेवा सञ्चालनको लागि नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई मालपुत शाखा प्रमुखको जिम्मेवारी तोकिएको नगर प्रमुखका स्वकीय सचिव अमित लामाले बताउनुभयो। मालपुत तथा नापी सेवा सञ्चालन भएपछि नागरिकले अब पालिकाबाटै जग्गा किनबेच, पास, अंश बण्डा, बकस पत्र तथा दानपत्र, पास, रोक्का तथा फुकुवा, धितो राख्ने र फुकुवा गर्ने, लालपूर्जा विवरण सच्याउने, मालपोत कर बुझाउने लगायतका सेवा लिन सक्नेछन्। साथै जग्गाको नक्सा, श्रेष्ठा, किता विवरण, जग्गा एकीकरण, किता काट, मोही तथा गुठी सम्बन्धी प्रक्रिया र डिजिटल अभिलेख तथा अनलाइन सेवा सहायता समेत स्थानीय स्तरमै उपलब्ध हुने जनाइएको छ। तनहु जिल्लाका सबै सामुदायिक विद्यालयमा पुनर्व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ। गत वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशन भएको केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2083 शिक्षा ऐन 2028 समेत संशोधन गरे बमोजिम शिक्षा ऐन 2028 दफा 12 उपदफा 1 खण्ड गमा भएको व्यवस्था खारेज गरेकाले उक्त खण्ड ग बमोजिम मनोनित भएका विद्यालय व्यवस्थापन समिति स्वत पदमुक्त भएका छन्। शिक्षा विकास समन्वय इकाई तनहुले जिल्ला स्थित सबै विद्यालयहरूमा पुनर्व्यवस्थापन समिति गठन गर्नुपर्ने जनाएको छ। इकाई प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक विद्यालय व्यवस्थापन समिति सम्बन्धमा विभिन्न स्थानीय तह र विद्यालयबाट सोध्ने भएकोले उक्त कुरा प्रष्ट पार्नु भएको हो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 8 27 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
6: मोबाइल 98 5 60 55 77।
10: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि
11: है। ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98 1 41 11 178, 98 5 60 00 778।
12: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 2 0 4 12 1 60 र 98 4 60 78 0 22।
2: शुक्ला गण्डकी एफएम 97.6।
1: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
4: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोकसौदारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकसौदारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि मैले पाँचवटा उत्कृष्ट भाका दिएर आएको

0: नम्बर तीनमा रहेको छ सुन्दर बजार कटे सेकुन्छा बोलको गीत चाहिँ रहेको छ आवाज रहेको छ विवेक धिताल त्यस्तै गरी रेजिना परियारको अनि नम्बर चारमा रहेको छ लमजुङ्गे ठाडो भाका राजु परियार त्यस्तै गरी मन्जु बिकेको अनि नम्बर पाँचमा रहेको छ घुमाउने घर पोखरामा बोलको ईश्वरी परिकार त्यस्तै गरी शान्तिश्री परियारको आवाजमा सजिएको अब यो पाँचवटा उत्कृष्ट भाकाहरू त भइ नै हाले यो भाकाहरू मध्येबाट चाहिँ आफूलाई मनपर्ने भाका चाहिँ तपाईँले रोज्न सक्नुहुन्छ है र अब हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुन शान्ति पसलले यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ पुराना घर गहना साटफेर गर्न चाहनुहुन्छ त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झाउन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई र यो पसल चाहिँ रहेको छ खैरेनी टारमा है र खैरेनटार वडा कार्यालयको गाइड चाहिँ रहेको छ त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ जानुहोला सेवा गर्ने मौका दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट पो हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्दैछु हेलो नमस्कार हजुर
1: हजुर
0: नमस्कार आरामै हुनुहुन्छ क्या अरे है
1: हजुर आरामै ठिकै छ हजुर कस्तो छ
0: हजुर म पनि एकदमै ठिकठाकै छु है त
1: हजुर
0: कस्तो रह्यो त नि आजको दिन
1: घुर्माले घुर्माले भयो के खासै बिहान त पानीले पर्थ्यो जस्तो भएको थियो
0: हजुर
1: पानी त परेन घुर्माले घुमाएर ठिकै ठिकै नै भयो
0: हजुर ल ठिक छ आज चाहिँ कुन गीत रोज्नुहुन्छ त नि पाँचै नम्बरको ल हुन्छ तपाईँको लागि यो भाका त म राख्छु नै ल साथीहरूलाई सम्झनुहोस् है त
1: हजुर
0: धन्यवाद
1: बहिनी जलमा बहिनी ताराजी रस्तिका बहिनी सम्झदाजी धेरै भयो निकै छैन त
0: त्यही त नि
1: बाहिर विदेशतिर जानुभएको कि हो सुन्नेकै छैन अनि नरेन्द्रजीहरू अमनाजीहरू त्यहाँबाट एकदा बाबु भन्दै सम्पूर्णलाई दर्शन गरेँ हजुरलाई

कठोर श्रोता मित्र यति बेला भने घुमाउने घर पोखरामा माया भरिदेऊ यो दिलको टोखरामा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। नम्बर पाँचको भाका चाहिँ रहेको थियो हाम्रो ऋषिरामजीको रजाइमा रहेको है। र यति बेला भने अर्को भाका राख्दैछु म नम्बर दुईमा रहेको भाका सोल्टिनीको सिरेमा चन्द्रमा बोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि हेरिरहन मन छ हाँसेको बोलको यो भाग मैले राखिसके सुनिसक्नु भएको छ र अब नम्बर पाँचको अनि त्यसै गरी नम्बर दुईको भाका त गइ नै सक्यो। यति बेला कोही साथी हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर। हेलो नमस्कार हजुर।
1: हेलो
0: हजुर नमस्ते। हेलो नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? हजुर यति बेला भने कोही साथी हुनुहुन्थ्यो तर ठ्याक्कै फोन चाहिँ काटियो भन्ने कि के भन्ने है फोन, उहाँले उहाँको आवाज मैले सुन्न सकिनँ। अब उहाँले सुन्नुभएको थियो कि कसो भएको थियो नि त है। यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु। नम्बर तिनको भाका चाहिँ रहेको छ सुन्दर बजार काटे सेकुन छाबोलको भाका चाहिँ रहेको छ र यो भाका सँगै जान्छु म छोटो व्यापारी विश्राममा। विश्राम पछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9856124474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9846601688, 9235527763।

0: सकिनेमा सकिन यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98416568।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0765412100460 र 98460728022।
6: शुक्ला गण्डकी FM 97.6।
7: हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा बाकाहरू राखिराखेको नै छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। नम्बर 2 भाका अनि त्यस्तै गरी नम्बर 3 भाका र नम्बर 5 भाका चाहिँ गइ नै सक्यो। अब नम्बर 1 र नम्बर 4 भाका चाहिँ रहेको छ। अब तपाईँले यो दुईटा भाका मध्ये चाहिँ कुन रचन चाहनुहुन्छ कार्यक्रममा जोडिनु होला, जसको लागि हाम्रो स्टुडियोको लाइन 98422972911 त्यसै गरी 98066636111 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनु होला भनेर त भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म नम्बर 4 रहेको भाकालाई नै राख्छु है। भाका रहेको छ लमजुङे ठाडो भाका चाहिँ हो यो राजु परियार, त्यसै गरी मन्जु बिकेको आवाजमा रहेको यो भाका यति बेला भने स्वीकार।

0: हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र विशेष त आजको श्रृङ्खलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ र आजको श्रृङ्खलामा साथीहरूले सहभागिता पनि जनाउनु भएको थियो। अब चाहिँ कार्यक्रमको अन्तिमतर्फ चाहिँ छु, विदा मागेर जानुपर्ने बेला चाहिँ भएको छ है। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर।
1: हेलो
0: हजुर दाई नमस्कार।
1: हेलो
0: हजुर हजुर
1: बहिनी
0: हजुर जोरले सुन्नु भएको छैन कि कसो हो?
1: हेलो
0: हजुर
1: भनेको सुनेन?
0: हजुर मैले सुनिरहेको छु, हजुरले सुन्नु भएन कि कसो भने कि
1: मैले पनि सुनिनँ होला, मेघ गर्छ
0: कि। हजुर हजुर ल ठिक छ, अब एउटा मात्रै भाका रह्यो के अरे है,
1: कुन चाहिँ भाका हो अब त्यही बजाइदिनु
0: ल। हुन्छ साथीहरूलाई सम्झाउनुहोस् है त।
1: साथीहरू फर्स्ट पनि तपाईँ अनि शुक्ला गण्डकी यात्रा हुनुहुन्छ, त्यो अगाडि आउने सबै अनि दिने दिउँसोभरि अफिसमा हुनुहुन्छ भर्ती गरेर भयो।
0: हजुर घरतिर यताउता अब बाहिरतिर जतासुकै भनौँ है,
1: न्युज पढ्दै थियो कि यसो सुनेको थिएँ।
0: हजुर हजुर
1: ल
0: हुन्छ दाइ।
1: बिहान कि बिहान?
0: हजुर हजुर
1: कसले रेडियो खोल्छ बिहान?
0: बिहानमा यहाँ दिदी बस्नुहुन्छ,
1: 4:55 पाँच बज्ने बेला भनौँ न।
0: हजुर हजुर
1: को को को रिमा हो?
0: हजुर
1: को अलि राम्रो राम्रो गीतहरू बजाउनु भन्नु त, भजन गीतहरू।
0: हस् हस् हुन्छ हस्,
1: खालि चाहिँ एउटा ऊ मात्रै बजाउनुहुन्छ क्या, त्यो झोरो बराइले कति राम्रो राम्रो बजाउँछ।
0: ए ल हुन्छ दाई म यो कुरा चाहिँ राख्छु ल।
1: त्यो लोक लयमा चाहिँ भजनहरू छन् क्या, कति राम्रो राम्रो भजन छन् तिमी बजाउनु भन्नु न, झ्याम झ्याम 8-10 मिनट।
0: हजुर हजुर हस् हुन्छ
1: हस्
0: ल हुन्छ। हजुर यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो स्याङ्जाबाट, अब दाईले पनि अब एउटा मात्र गीत बाँकी रहेको थियो, अब त्यही गीत नै राख्नुपर्ने हुन्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रममा सहभागिता जनाउनुहुने फोन ट्राई गर्नुहुने सबै सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसारी पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा रानी फूल बसाए वर्गको यो भाका राख्दै आजको यस श्रृङ्खलाबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार शुभ साँझ।

0: 97.6
1: Shukla Gandhi KFM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही डुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेज स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम डुलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: चालू आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
4: कृषि क्षेत्रमा वर्षेनी बजेट बढ़े पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
5: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देशन। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
4: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क हटाउने प्रयास गर्ने।
5: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
6: क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556-94-33 4-93-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.31% मात्र हुने अनुमान गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 4.43% आर्थिक वृद्धि दर हासिल गरेको मध्यमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो। यो वर्ष राष्ट्रिय औषध वृद्धि दर भने 3.85% हुने प्रारम्भिक अनुमान छ। कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% र गण्डकी 5.01% रहने अनुमान छ। यसै गरी कोशीको 3.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.38% वृद्धि दर हुने अनुमान छ। राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ। यस वर्ष देशको कुल गृहस्थ उत्पादन 66 अर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै 36.7% हिस्सा ओगट्नेछ। प्रति व्यक्ति आयतर्फ पनि बागमती र मधेसमा ठूलो अन्तर देखिएको छ। बागमतीको प्रति व्यक्ति आय 2,644 डलर सहित सबैभन्दा माथि रहँदा मध्य प्रदेशको 934 डलर सहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय 1,513 अमेरिकी डलर हुने कार्यालयको अनुमान छ।
5: संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
4: निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै निजी क्षेत्रले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न नीतिगत सुधारको माग गरेको हो। अहिले देशको औद्योगिक उत्पादन क्षमता 40% सीमित छ भने कुल पूँजी निर्माणमा निजी क्षेत्रको योगदान 4 वर्षमा 28% घटेर 16% झरेको छ। हरेक वर्ष कर नीति बदलिने प्रवृत्तिको अन्त्य गरी व्याख्यासहित एकल राजस्व संहिता र अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्नुपर्ने माग पनि निजी क्षेत्रको रहेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पहिलो पटक मिशन मोडका आधारमा काम अघि बढ़ाउने बताउनु भएको छ। नागरिकले भाषण होइन परिणाम खोज्ने भन्दै उहाँले कानूनी सुधार, संस्थागत उत्तरदायित्व र परिणाम मापनलाई केन्द्रमा राखेको बताउनुभयो। उहाँका अनुसार सुशासनको लाभांश, अर्थतन्त्रको पुनसंरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धमा आधारित बजेट तयार पार्नेछ।
5: कृषि क्षेत्रमा सरकारको बजेट बढ़दै गए पनि उत्पादन र खेतीयोग्य जमीन भने घट्दै गएको छ। पछिल्लो एक दशकमा सरकारले कृषि बजेट प्रतिवर्ष 10.7% बढ़ाउँदै लगेको छ। आर्थिक वर्ष 2070-71 21 अर्ब 40 करोड़ रहेको बजेट 2081-82 57 अर्ब 29 करोड़ पुगेको छ। तर उत्पादनको अवस्था भिन्न छ। मकै र गहुँको उत्पादनमा केही वृद्धि भए पनि धानको उत्पादन प्रतिवर्ष 1% भन्दा कम मात्र बढ़ेको छ। कोदो र फापर को अवस्था झनै चिन्ताजनक छ। कोदोको उत्पादन प्रतिवर्ष 22% र फापरको 17% घटेको छ। आर्थिक वर्ष 2081-82 नेपालले धान, चामल, मकै, कोदो र फापर आयातमा मात्र झण्डै 60 अर्ब रूपियाँ बाहिर पठाएको छ, जुन त्यही वर्षको कृषि बजेट भन्दा बढ़ी हो। खेतीयोग्य जमीन पनि घट्दो छ। 2068 कृषि गणनामा 25 लाख हेक्टर भन्दा बढ़ी रहेको खेतीयोग्य जमीन 2078 आइपुग्दा 22 लाख हेक्टरमा झरेको छ। 10 वर्षमा झण्डै 3 लाख हेक्टर जमीन कृषिबाट बाहिरिएको छ। विज्ञहरूका अनुसार 3 करोड़ जनसंख्यालाई धान्न झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक छ, जसका लागि अझै 13 लाख मेट्रिक टन उत्पादन वृद्धि गर्नुपर्नेछ। बजेट र उत्पादन बीचको बढ़दो खाडल नेपालको खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको विज्ञहरू बताउँछन्।
4: यसैबीच नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्यूरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक को अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत मिलेको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् भने 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। वर्ष मात्रै 4 अर्ब 75 करोड़ रूपियाँ बराबरको चिया निर्यात भएको थियो।
5: सरकारले कक्षा 11 पठन पाठन असार 1 गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 एसईको नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा त्यसपछि नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो। यसपालि भने 1 महिनामै नतिजा निकालिसकिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ।
4: चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3093 जनाको नमूना परीक्षण गर्दा 13 जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। रोग लाग्दा ज्वरो आउने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लगायतका लक्षण देखा पर्छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा देशमा बढ़िरहेको बेरुजु र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
15: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
14: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
15: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714314 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान, बागमतीमा झण्डै 5.5% हुने, प्रदेश र पालिकाको वित्तीय सामान्यकरण अनुदान यस वर्ष पनि कटौती, कृषि क्षेत्रमा वर्षेनी बजेट बढ़े पनि उत्पादन घट्दो, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने, कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्ने सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
5: सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समयसीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालोसूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका छन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरूवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई प्रमुख विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रीन लिस्टमा परेको हो। ग्रीन लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनल को अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभयो।
4: आर्थिक पारदर्शिता र वित्तीय अनुशासनसँग प्रत्यक्ष जोड़िएको बेरोजगीको मात्रा झनै बढ़ेको छ। महालेखा कार्यालयले गएको शुक्रबार राष्ट्रपति समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन अनुसार देशको कुल बेरोजगी रकम झण्डै 7 खर्ब 55 अर्ब रूपियाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको हो। बेरोजगी भन्नाले सरकारी निकायहरूले नियम विपरीत खर्च गरेको, प्रमाण नपुगेको वा प्रक्रिया नपुर्याई गरेको भुक्तानले जनाउँछ। यसले सार्वजनिक वित्त व्यवस्थापनमा कमजोरी रहेको स्पष्ट संकेत गर्छ। यो वर्षको प्रतिवेदनले देखाएको बेरोजगीको आकार केवल संख्या मात्र होइन, यो राज्यको आर्थिक अनुशासन र जवाबदेहितामाथि उठेको गम्भीर प्रश्न पनि हो। वर्षेनी बेरोजगी बढ़दै जानुले सरकारी निकायहरूमा सुधारको गति सुस्त रहेको देखाउँछ। साथी हृदय रिमालले महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्री कुमार राईलाई वर्षेनी बेरोजगी बढ़दै जानुको कारण के हो भनेर सोध्नु भएको छ।
16: अलिकति अब लेखा परीक्षण गर्ने, लेखा परीक्षण गराउने, सम्परीक्षण गराउने निकायहरूमा सम्परीक्षण गर्ने, लेखा परीक्षण गराइसकेपछि सम्परीक्षण गर्ने, प्रतिक्रिया दिने, यसलाई नियमित गर्ने, प्रमाणहरू चाहिँ अब जुटाउने, असुल उपमा चाहिँ अब अलिकति तदारुकता नदेखाउने भएको हुनाले चाहिँ यो अलिकति बढेको जस्तो देखिन्छ।
17: अब यो महालेखाले दिएको सुझावहरू मध्ये कति प्रतिशत कार्यान्वयन भएको अवस्था छ अहिले चाहिँ?
16: 8 प्रकारको चाहिँ अब सुझावहरू हुन्छन्। अब नियमित गर्नुपर्नेमा 57% जति बेरोजगारहरू हुन्छन्। असुल उपर गर्नुपर्नेमा यो पल्ट 37% छ। 35-37% असुल उपर गर्नुपर्ने हुन्छ। त्यसकी चाहिँ लगभग 5.8% भनेको लगभग 6% उसमा छ। त्यो चाहिँ म्याद माएको पेस्की भनेको चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने अवधि समाप्त भइसकेको अथवा ठेक्काको म्याद समाप्त भइसकेको म्यादहरू चाहिँ अब नथपिएको त्यस्तो अवस्थामा चाहिँ पेस्कीहरू सरकार नगरिएकोमा चाहिँ अब पर्छ। यी नै 3 क्याटेगोरीमा र अर्को नीतिगत अब जो अङ्क चाहिँ नखुल्ने चाहिँ नीतिगत चाहिँ अब हामीले सैद्धान्तिक बेहोरा भन्छौँ, सैद्धान्तिक बेरोजगी भन्छौँ, सैद्धान्तिक बेहोरा पनि हामीले चाहिँ दिने गरेका छौँ होइन। 2,00,000 यो पल्ट हामीले लेखा परीक्षण गर्दाखेरि 2,00,000 दफाहरू चाहिँ अब कोड गरेकोमा जम्मा 18,060 दफा मात्रै चाहिँ हाम्रो फर्चोट भएको देखिन्छ। खर्च गरिएका खर्च शीर्षकहरू, बजेट शीर्षकहरू, अब रकमान्तर चाहिँ अब सीमाभन्दा बढी गरिएकाहरू त्यसमा पर्छन् क्या।
17: अब यो लेखा परीक्षण प्रतिवेदन पछाडि कानूनी या प्रशासनिक कारवाही वास्तवमै हुन्छ कि हुँदैन, अथवा त्यो रिपोर्टमै सीमित हुने अवस्था हुन्छ कि, अथवा त्यो महालेखाको क्षेत्राधिकारीभित्र पर्ने विषय हो अथवा होइन, के हुन्छ?
16: सरकारी स्रोत साधनहरूको चाहिँ अब ठूलो मात्रामा दुरूपयोग भयो भन्ने चाहिँ अब लाग्यो भने महालेखा परीक्षणलाई विभागीय कारवाहीको लागि लेखी पठाउन चाहिँ अब सक्ने लेखा परीक्षण ऐनले चाहिँ अब व्यवस्था गरेको छ। अर्को बाध्यकारी रूपमा चाहिँ लेखा परीक्षण ऐन अथवा संविधानले महालेखा परीक्षकलाई र महालेखा परीक्षक कार्यालयलाई यो बेरोजगी सम्परीक्षण गर्नै पर्ने भन्ने चाहिँ अब बाध्यकारी व्यवस्था चाहिँ गरेको छैन। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संघको होस् या प्रदेशहरूको होस् ती ऐनहरूले चाहिँ ती कानूनहरूले चाहिँ तोकिएको समय अवधिभित्र चाहिँ बेरोजगीको चाहिँ अब प्रतिक्रिया अथवा रेस्पोन्स गर्न पर्छ।
17: कस्ता क्षेत्रहरूमा कस्ता निकायहरूमा अत्यधिक बेरुजु देखिने अवस्था छ र सुधारका लागि के गर्ने?
16: अर्थ मन्त्रालयतिरको अब राजस्व आमदानी बाँध्नेदेखि लिएर कर छुटकाहरू कुराहरू चाहिँ अब अरबौं रुपियाँको कर छुटको चाहिँ अब कुराहरू छन् जो चाहिँ कानूनमा प्रष्ट लेखेको छैन, यकिन गर्नुपर्छ, त्यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले लेख्ने गरेका छौँ। त्यतातिर प्रष्ट कानूनहरूको प्रोभिजन गर्नुपर्ने देखिन्छ भने यतातिर चाहिँ अब निर्माणसँग सम्बन्धित, खरिदसँग सम्बन्धित कामहरूमा ठेक्काको म्याद थपेर पनि मूल्य वृद्धि गराउने, भेरिएसन अर्डर भन्छ होइन, मूल्य समायोजन गर्ने, यस्ताहरू अनावश्यक अनुत्पादक खर्चहरूमा पनि खर्च भएको देखिन्छ र स्थानीय र प्रदेशहरूमा वितरणमुखी खर्चहरू चाहिँ देखिन्छ, तिनीहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ। त्यसको लागि चाहिँ प्रष्ट भिजन चाहियो र संयुक्त चाहिँ कानून नै चाहिँ अब बनाउनु पर्ने हुन्छ र चुस्त दुरुस्त चाहिँ प्रशासनिक संयन्त्र भयो भने बिरजुहरू चाहिँ अलिकति न्यूनीकरण हुन्छ। सम्बन्धित प्रदेश सभाका लेखा समितिहरू र प्रतिनिधि सभाको लेखा समितिले महालेखा परीक्षकको प्रतिवेदनमाथि नियमित रूपमा चाहिँ छलफल गरेर टुङ्ग्याउनु पर्छ।
5: उहाँ हुनुहुन्थ्यो महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई। नेपाल दर्पणमा खबरकै सिलसिला प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछूत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083लाई पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र रिसमको रमाइलो टिभीमा।
18: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
21: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
18: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको

0: 6 लाख किता शेयर 3 अर्ब 82 करोड़ रूपियांमा किनबेच भएको छ।
1: झन्डै 22 अर्ब रूपियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहँदा पर्यटन व्यवसाय निराश बन्दै गएका छन्। सन् 2023 जनवरीमा उद्घाटन भएको विमानस्थलबाट हिमालय एयरलाइन्सले गएको वर्ष पोखरा लासा नियमित उडान शुरू गरेको थियो, तर यात्रु संख्या कम भएको कारण देखाउँदै कम्पनीले 1 वर्षमै सेवा बन्द गरेको छ। पोखराको पर्यटन क्षेत्रमा झण्डै 6 खर्ब रूपियाँ लगानी रहेकाले व्यवसायीहरू भारत र चीनका प्रमुख शहरमा उडान शुरू गर्न सरकारसँग माग गर्दै आएका छन्।
0: बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खारपुनाथ गाउँपालिकामा सीमा विवाद हुँदा भएको झडपमा घाइते भएका 4 जनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खारपुनाथ गाउँपालिका 2 थालीका बासिन्दाले आक्रमण गरेका हुन्। आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर 3 का वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय बासिन्दा मीनु कुंवर र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो।
1: काभ्रेको नमबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित भएको नगरपालिकाले निकालेको सूचनामा भनिएको छ। बर्ड फ्लू पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन अपील गरेको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले अमेरिकी विमान कम्पनी बोइङ 200 विमान खरीद गर्ने सम्झौताको पुष्टि गरेको छ। गत हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्ट पूर्जा आपूर्तिको सुनिश्चितता गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएको खबरमा उल्लेख छ। यसका साथै दुवै पक्षले कम्तीमा 30 अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्नेछन्। ट्रम्पको चीन भ्रमणको केही दिनपछि सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला यो घोषणा आएको हो। यसैबीच चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देश बीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ।
1: तेलले भरिएका 2 चिनिया पानी जहाज हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडै समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तामा प्रगति भइरहेको उल्लेख गर्नुभएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधमा ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण पनि रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाएपछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% धेरै तेल आपूर्ति हुने हर्मुज जलमार्ग युद्ध शुरू भएदेखि अवरूद्ध छ।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग 2 श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87 कुशल भुटेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37 ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54 दिपेन्द्र सिंह एरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25 सन्दीप 3 स्थान सुधार गर्दै 68 ललित 12 स्थान सुधार गर्दै 74 गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुगेका छन्।
1: आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर भेट्टायो। त्यसअघि कीर्तिपुरको क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गएको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रृंखलाको अन्तिम खेलमा पर्सी नेपाल र अमेरिका बीच खेल हुनेछ।

0: त्यो तालिकामा नेपाल 27 खेलमा 22 अङ्क सहित 5 औं स्थानमा छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। कोलकाता 12 खेलमा 11 अङ्क सहित तालिकाको 8 औं स्थानमा छ। कोलकाता प्लेअफ पुग्ने सम्भावना कायमै छ। प्लेअफ होडबाट बाहिरिसकेको मुम्बई 12 खेलमा 8 अङ्क सहित पुछरमा छ। आईपीएलका यी दुई टोलीबीच अहिलेसम्म 36 पटक भेट भएकोमा मुम्बई 25 र कोलकाता 11 खेलमा विजयी भएको छ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढ़े पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो। अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
1: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देश। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 वटा विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्ने।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678167।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171996902।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: बक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98560285587।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
14: छौ। मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: सेफी खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण टेस्टिंग तथा नदीमा पानी को बहाव बढ़ने संबंधी सूचना कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 33 तिकलांग र वडा नम्बर 30 मुसेटुंडा को सीमाना सेती नदीमा निर्माणाधीन सेती खोला जलविद्युत आयोजना 22 मेगावाट को परीक्षण कार्य शुरू हुन लागेको हुनाले सेती नदीमा निर्माण भएको ड्यामको तल्लो तटीय क्षेत्रमा आयोजना परीक्षणको क्रममा नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रूपमा बढ्न सक्ने भएको कारणले उक्त परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिनु हुन अनुरोध गर्दछौ। सुरक्षा सतर्कता: नदी किनारमा नजानुहोला। नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशु चौपाया चराउने कार्य नगर्नुहोला। बाल बालिकाहरूलाई नदी नजिक जान नदिनुहोला। यो परीक्षण यस जलविद्युत आयोजना सञ्चालनका लागि महत्वपूर्ण रहेको छ। यहाँको स्थानीयवासीको सहयोगको अपेक्षा गर्दछौ। उज्जवल रेग्मी, आयोजना प्रमुख, सेती खोला हाइड्रो पावर लिमिटेड, कान्तिपथ, काठमाडौँ।
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
3: सम्पर्क मोबाइल 98575619 र 98694057056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: धूम्रपान भनेको के हो?
4: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
5: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
5: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
4: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
5: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
5: साथी भाइको लहलहैमा नपरौ,
4: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
5: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
4: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
5: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ।
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
12: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
11: पढाइ हुने विषयहरू
12: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
11: फारम बुझाउने अन्तिम मिति
12: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
11: अन्य जानकारीको लागि
12: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 5835057। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050, मोबाइल 9843723811।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्स र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

0: सभामुख अर्याल र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ बीच बैठकमै सवाल जवाब, सर्वोच्च प्रशासनद्वारा प्रधान न्यायाधीश शर्मा विरूद्धको दर्पित निवेदन दर्ता शुक्रबार पेशी। असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारको निर्देशन, मेडिकल व्यवसायी दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई अदालतको आदेश। पोखराको फिर्की खोलाको खोला घरभित्रका संरचना जेठ 9 गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी, भाडा बढ़ेपछि पोखरा काठमाडौँ उडान घट्यो, पोखरा नेपालगंज स्थगित। अमेरिका इरान युद्ध अन्त्य हुने आशा बढ़्यो र आईसीसी वरियतामा नेपाली खेलाड़ीको उल्लेखीय सुधार। सभामुख डोल प्रसाद अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरूबीच प्रतिनिधि सभा बैठकमा सवाल जवाब भएको छ। प्रतिनिधि सभा बैठकमा आज दुईवटा मन्त्रीले संसदको आकस्मिक शून्य र विशेष समय उठेका प्रश्नको जवाब दिने कार्यक्रम थियो। सोही अनुसार शुरूआतमा सूचना तथा संचार मन्त्री विक्रम तेमसेनाले रोस्टमबाट सम्बोधन गरिरहनु भएको थियो। उहाँले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको, 4G नेटवर्कको गुणस्तर वृद्धि गर्ने बताइरहनु भएको थियो। त्यतिक्रममा श्रम संस्कृति पार्टी दलका नेता हर्कराज राई हर्क साम्पाङले उठेर सुझाव राख्न थाल्नुभयो। उहाँले धरानको विषयमा सुझाव दिन खोज्नु भएको थियो तर सभामुख अर्यालले उहाँको माइक अन गरिदिनु भएन। सभामुख अर्यालले त्यसपछि साम्पाङलाई समय मागेर विषयवस्तु जनाएर मात्र बोल्न सुझाव दिनुभयो। मन्त्रीले विभिन्न समयमा उठेको प्रश्नमा जवाब दिएकाले स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी गराउँछु, सभामुख अर्यालले भन्नुभयो। तर साम्पाङले भने सदनबाटै डिजिटल नेपाल शुरू गर्ने विषयमा सुझाव राख्न चाहेको बताउनुभयो। साम्पाङ बोलिरहे पनि सभामुखले माइक अन गर्नु भएन। सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्धको दरपिट गरिएको निवेदन दुई दिनपछि कार्यान्वयन गरेको छ। न्यायाधीश सपना प्रधान मल्लले जेठ 4 गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा दिउँसो 1 बजेसम्म निवेदन दर्ता गर्नु भनी निर्देशन दिनुभएको थियो। रिट निवेदक प्रेमराज सिलवालले दायर गरेको उक्त निवेदनको पेशी जेठ 11 गतेका लागि तोकिएको छ। यसअघि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि 14 वरियतामा रहेका डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। सरकारले असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै असार 1 गतदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेकोले असार 1 गतदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा एसईई नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा आइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्र कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई आदेश दिएको छ। राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक रहनुभएका प्रसाईको बन्दी प्रतिसीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आज उक्त आदेश दिएको हो। साथै सर्वोच्चले प्रसाईको अनुसन्धान फाइल समेत सुनवाईका दिन पेश गर्ने आदेशमा भनेको छ। प्रसाईको हकमा अधिवक्ता आशिष लुइटेले सर्वोच्चमा बन्दी प्रतिसीकरणको रिट दायर गर्नुभएको थियो। जिल्ला प्रहरीकारले प्रसाईले प्रसाईलाई विद्युतीय कारोबार ऐन र राज्य विरूद्ध कसुरमा अनुसन्धान गर्न सोमबार साँझ वीरगंजबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरीकारले प्रसाईलाई वीरगंजको दियालो होटलबाट पक्राउ गरी हिरासतमा राखेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको बताउनु भएको छ। आज बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले 4 वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर 90% भौतिक पूर्वाधार विकास प्रदेश सरकार मार्फत भएको उहाँले दावी गर्नुभयो। प्रदेश सरकार मार्फत थुप्रै महत्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ। जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनु पनि उहाँले बताउनुभयो। हरेक जनप्रतिनिधिले नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड़ दिनुभयो। प्रदेश सरकारले सीमित स्रोत र साधनका बीच जनताको चाहना पूरा गर्न लागेको उहाँले उल्लेख गर्नुभयो। विभिन्न विश्वविद्यालयहरूको उपकुलपति बन्न 218 जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरेर उपकुलपतिका लागि 218 जनाको आवेदन परेको जानकारी दिएको छ। विभिन्न 8 विश्वविद्यालय मध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय त्रिवीमा आवेदन परेको छ। मन्त्रालयका अनुसार त्रिवीमा 50 जनाको आवेदन परेको छ। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि 38, पोखरा विश्वविद्यालयका लागि 38, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 जनाको उम्मेद्वारी परेको छ। तनहुँका स्थानीय तहमध्ये आबुखैरेनी गाउँपालिकाको सबभन्दा बढ़ी बेरुजी देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजन गरेको आर्थिक वर्ष 81-82 विवरण अनुसार जिल्लामा सबभन्दा बढ़ी बेरुजू आबुखैरेनी गाउँपालिकाको रहेको छ। त्यस्तै सबभन्दा कम बेरुजू भीमात नगरपालिकाको छ। आबुखैरेनी गाउँपालिकाको 3.36% बेरुजू छ। उक्त आर्थिक वर्षमा गाउँपालिकाको 4,02,19,000 बेरुजू छ। त्यस अवधिमा 1,19,80,48,000 लेखा परीक्षण गरिएको थियो। भीमात नगरपालिकाको बेरुजू भने 0.31% मात्रै छ। नगरपालिकाको 1,53,74,07,000 लेखा परीक्षण गरिएकोमा 47,06,000 बेरुजू छ। यस्तै व्यास नगरपालिकाको 3,19,61,94,000 लेखा परीक्षण गरिएकोमा 9,54,82,000, गिरिङ गाउँपालिकाको 94,43,93,000 लेखा परीक्षण गरिएकोमा 91,35,000 0.97%, देवघाट गाउँपालिकाको 1,06,88,97,000 लेखा परीक्षण गरिएकोमा 1,43,55,000 1.34% बेरुजू देखिएको छ। शुक्लागण्डी नगरपालिकाको 2,37,23,55,000 लेखा परीक्षण गरिएकोमा 4,75,32,000 2%, रिसिङ गाउँपालिकाको 1,23,04,33,000 लेखा परीक्षण गरिएकोमा 1,52,32,000 1.24%, भानु नगरपालिकाको 2,09,02,75,000 लेखा परीक्षण गरिएकोमा 4,06,36,000 1.94%, बन्दीपुर गाउँपालिकाको 1,10,66,40,000 लेखा परीक्षण गरिएकोमा 3,05,84,000 र म्याग्दी गाउँपालिकाको 1,29,16,31,000 लेखा परीक्षण गरिएकोमा 2,40,40,000 1.8% बेरोजू रहेको छ। नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य वसुन्धरा घत्तीले पार्टी परित्याग गर्नुभएको छ। उहाँले आज जिल्ला कमिटी अध्यक्ष हरिराज पण्डेललाई राजीनामा पत्र बुझाउनु भएको छ। उहाँले जिल्ला कमिटी सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। लामो समयसम्म पार्टीको संगठन निर्माण र राजनैतिक अभियानहरूमा सक्रिय रहे तापनि हाल केही व्यक्तिगत एवं पारिवारिक कारणहरूले गर्दा समय व्यवस्थापन गर्न कठिन भएको र सोही कारणले पदीय जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उहाँले उल्लेख गर्नुभएको छ। एमाले छाड्नुभए घत्ती राजसभा प्रवेश गर्ने पोखरा महानगरपालिकाले फिर्की खोलाको खोलाघरभित्र निर्माण गरेका स्थायी र अस्थायी सबै संरचना 9 जेठभित्र हटाउन सम्बन्धित व्यक्ति र संस्थालाई अन्तिम चेतावनी दिएको छ। तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिका आफैले डोजर लगाएर हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने जनाएको छ। महानगरपालिकाले आज मंगलबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर 18 को अँधेरी कुनादेखि वार्ड नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वार्ड नम्बर 6 को गाईघारसम्म फैलिएको फिर्की खोलाको खोलाघरभित्र बनेका संरचना हटाउन निर्देशन दिएको हो। फिर्की खोला फेवातालमा मिसिने प्रमुख खोला हो। सूचनामा महानगरपालिकाले यसअघि 2080 कार्तिक 10 गते 35 दिने सूचना जारी गरेको उल्लेख गरेको छ। त्यति बेला महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी खोलाघरको सीमाङ्कन गर्दै पोल गाडेको थियो। महानगरले अहिले ती पोलभित्र पनि सबै संरचना हटाउन भनेको हो। महानगरपालिकाका अनुसार उक्त सूचना विरूद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो। अदालतले उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानगरले फेरि संरचना हटाउने प्रक्रिया अघि बढ़ाएको हो। महानगरले 2083 वैशाख 4 गति पनि अर्को सूचना जारी गरेको जनाएको छ। पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई पनि आफ्नो विवरण 3 दिनभित्र बुझाउन उर्दी जारी गरेको छ। बसपारमा बस्दै आएका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसवासीहरूलाई आफ्नो विवरण वडा कार्यालयमा बुझाउन भनिएको हो। आज सूचना जारी गर्दै महानगरले निवेदनको ढाँचा समेत दिएर विवरण बुझाउन भनेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा यसअघि नै महानगरपालिकाबाट निशा वितरण गरिसकेको छ। अब सुकुम्बासीले जेठ 8 गतेसम्ममा वडा कार्यालयमा कागजात सहित उपस्थित हुनुपर्छ। त्यसका लागि महानगरपालिकाबाट वितरण गरिएको निशाको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, घरमूली र परिवारका सदस्य बीचको नाता प्रमाणित पत्र वा सो घोषणा पत्र पनि सँगै पेश गर्नुपर्ने महानगरले जनाएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्, एकैछिन विश्रामको पालो।
1: हाम्रो मोबाइल पसल धुलेगौंडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
3: अरिनीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
4: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिनीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
4: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
3: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: पर्याप्त खेल मैदानको व्यवस्था,
3: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
4: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
3: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
4: उचित पुस्तकालयको व्यवस्था।
3: थप जानकारीको लागि सम्पर्क
4: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहुँ।
3: सम्पर्क नम्बर
4: 0655711195, मोबाइल 98560-62112 र 98460-1817।
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
1: खैरेनी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
1: खैरेनी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा, अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरेनी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0665702039, मोबाइल 98560-63636।
7: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
8: We say future leaders, managers, hotel entrepreneurs and IT personnel. Join Must Shape Your Future.
7: भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर। फोन 061-570-718 98463-32836 98562-0900।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
10: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
9: मोबाइल 98563-43952 र 98066-56586।
3: बाल विद्या मन्दिर मावी BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावी BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
11: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
12: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 065-414-285, 98-560-35497 र 98-560-34485 सम्पर्क गर्नुहोस्।
13: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
14: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
3: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
14: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
3: विज्ञान सँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
14: सम्पर्क
3: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
14: फोन नम्बर 061-578-053 र 525-515।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
0: बाँकी समाचार। गण्डकी प्रदेशमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कार्यवाही गरिएको कार्यवाहीबाट 1,37,19,000 रूपियाँ राजस्व संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभर 15,544 सवारी साधनलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानमा भएका 40 सवारी दुर्घटना परि 26 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमा 15 पुरूष र 8 महिला, 2 बालक र 1 बालिका छन्। दुर्घटनामा 64 जना घाइते भएकोमा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। घाइते हुनेमा 42 पुरूष, 19 महिला, 2 बालक र 1 बालिका रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्लो 1 वर्षको अवधिमा अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। प्रहरीले विक्रमसम्म 2082 जेठदेखि 2083 वैशाख मसान्तसम्मको अवधिमा ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गरी करोड़ौं रूपियाँ जरिवाना असूल गरेको हो। यस अवधिमा 279 वर्ष 4 महिना 14 दिन कैद सजाय तोकिएको तोकिएका 209 जना फरार प्रतिवादीलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा 3,01,96,483 रूपियाँ जरिवाना असूल भएको छ। जिल्लामा दर्ता भएका कुल 248 मुद्दामा 60 जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन्। यी मुद्दामा संलग्न 216 जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ। प्रहरीले सार्वजनिक चासोका पुराना र पेण्डिङ मुद्दाको अनुसन्धानलाई तीव्र पार्दै दशकदेखि फरार अभियुक्तलाई समेत पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ गर्ने क्रममा प्रहरीले कर्तव्यज्ञान मुद्दामा 31 वर्षदेखि फरार 46 वर्षे बजिन्द्र बहादुर श्रुति मगरलाई पक्राउ गरेको छ। 2050 फागुनमा साविक रत्नपुर गाविसमा भएको हत्या घटनामा सर्वोच्च अदालतले उहाँलाई 2059 सालमा 2 वर्ष कैद सजाय सुनाएको थियो। त्यस्तै कुटपिट मुद्दामा 30 वर्षपछि फरार प्रतिवादी 74 वर्षीय थम प्रसाद पोखरेल र 29 वर्षपछि बहुविवाह मुद्दाका अभियुक्त 52 वर्षीय उमाकान्त पोखरेल र 46 वर्षीय शारदा देवी पोखरेललाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। कर्तव्यज्ञान मुद्दामा 29 वर्षदेखि फरार 63 वर्षीय हेमबहादुर जोगी पनि सोही अवधिमा समातिएको जनाइएको छ। हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा महँगिएपछि

थियो। इन्धनको मूल्य लगातार बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भारदार समायोजन गर्नु परेको बराले बताउनुभयो। विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धिले नेपालमा पनि प्रत्यक्ष असर पारेको बराले जानकारी दिनुभयो। विशेष गरी अमेरिका इरान तनावपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ महँगिँदा त्यसको प्रभाव नेपालमा हवाई इन्धनदेखि पेट्रोल डिजेलसम्म परेको छ। हवाई भाड़ा वृद्धि र यात्रु घट्ने समस्या पोखरा काठमाडौँ रूटमा मात्र सीमित छैन। देशका अन्य आन्तरिक रूटहरूमा पनि वायुसेवा कम्पनीहरूले यस्तै समस्या झेलिरहेका छन्। यात्रु अभावकै कारण करिब 5 वर्षदेखि सञ्चालन हुँदै आएको पोखरा नेपालगंज सीधा हवाई सेवा पनि केही समयका लागि स्थगित गरिएको छ। लमजुङका स्थानीय तहमा 9 करोड़ बढ़ी रकम बेरोजी रहेको पाइएको छ। जिल्लाको 8 स्थानीय तहमा आर्थिक वर्ष 81-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरोजी देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरोजी कम भएको छ। आर्थिक वर्ष 80-81 कार्यान्वयन रहेको 9,79,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरोजी देखिएको थियो। वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आगामी 5 वर्षको रणनीतिक योजना सहभागितामूलक र व्यवहारमुखी बनाउने उद्देश्यसहित अभिभावक संघ अन्तर्क्रिया तथा परामर्श गरेको छ। कार्यक्रममा अभिभावकहरूले विद्यार्थी मैत्री वातावरण, अनुसन्धानमुखी शिक्षा, अनुशासन, करियर परामर्श र नियमित अभिभावक क्याम्पस समन्वयलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्। क्याम्पस प्रशासन, प्राध्यापक र अभिभावक बीच भएको छलफलमा शैक्षिक गुणस्तर, विद्यार्थीको समग्र विकास, अनुसन्धानमुखी शिक्षा, सिकाई वातावरण तथा दीर्घकालीन विकास योजनाका विषयमा विस्तृत बहस भएको जनाइएको ब्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापन र बजार सुरक्षालाई थप व्यवस्थित बनाउन विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा आज ब्यास नगरपालिका सभाकक्षमा बसेको बैठकले बजार क्षेत्रको पार्किङ व्यवस्थापन, सवारी सञ्चालन, सीसीटीभी निगरानी र सड़क सुरक्षा सम्बन्धी निर्णय सार्वजनिक गरेको हो। बैठकले दमौली बजारमा जथाभावी पार्किङका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै बजार सुरक्षाका लागि जडान गरिएका सीसीटीभी, जेब्रा क्रसिङ र फुटपाथ व्यवस्थापनको समीक्षा गरेको छ। नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बिग्रिएका सीसीटीभी मर्मत तथा आवश्यक स्थानमा नयाँ क्यामेरा जडान गर्नेछ भने निगरानीको जिम्मा जिल्ला प्रहरी कार्यालयले लिनेछ। लगातार 2 दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.08 अंकले बढ़ेर 2,754.48 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा होटल तथा पर्यटन जलविद्युत समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 248 कम्पनीको शेयर बढ़ेकोमा 21 घटेको छ। एनएलजी इन्सुरेन्सको शेयर भने गडबड़ भएको छैन। आज अप्पर लोहरे खोला जलविद्युतको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर 13.26% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,08,00,00,000 कारोबार भएकोमा आज 346 कम्पनीका 1,06,00,00,000 किता शेयर 3,82,00,00,000 रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। तेलले भरिएका 2 चिनिया पानी जहाज स्ट्रेट अफ हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडै समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तामा प्रगति भइरहेको उल्लेख गर्नुभएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स यूएईको अनुरोधमा ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाएपछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% भन्दा धेरै तेल आपूर्ति हुने हर्मुज जलमार्ग युद्ध शुरू भएदेखि अवरूद्ध छ। खेल समाचार। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेखनीय सुधार गरेका छन्। घरेलू मैदानमा चलिएको लीग टू श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87 कुशल भुर्तेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुग्नु भएको छ। यस्तै एक दिवसीय बोलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54, दिपेन्द्र सिंह ऐरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुग्नु भएको छ। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25, सन्दीप 3 स्थान सुधार गर्दै 68, ललित 12 स्थान सुधार गर्दै 74, गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुग्नु भएको छ।
यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: सभामुख अर्याल र श्रम संस्कृति पार्टीका हर्क साम्पाङबीच प्रतिनिधि सभा बैठकमै सवाल जवाब सर्वोच्च प्रशासनद्वारा प्रधान न्यायाधीश शर्मा विरूद्धको दरपीट निवेदन दर्ता शुक्रबार पेशी असार एक गतदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारको निर्देशन मेडिकल व्यवसाय दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई अदालतको आदेश पोखराको फिर्की खोलाको खोला घरभित्रका संरचना जेठ 9 गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी भाडा बढेपछि पोखरा काठमाडौँ उडान घट्यो पोखरा नेपालगंज स्थगित अमेरिका इरान युद्ध अन्त्य हुने आशा बढ्यो र आईसीसी वरियतामा नेपाली खेलाड़ीको उल्लेखनीय सुधार हवस् त हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ हामीलाई सुन्दै गर्नुहोला नमस्कार
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन् यदि छन् भने हामीलाई जानकारी दिनुहोला हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
3: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
4: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565174779 र 98562625
5: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
6: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
5: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
6: फोन गर्नुहोस् 0565905511
7: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ
8: संस्थाका विशेषताहरू
7: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
8: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम
7: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
8: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
7: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
8: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
7: पढ़ाई तथा खेलकुदमा जेहिन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
8: विस्तृत जानकारीका लागि
7: न्यू ग्यालेक्सी स्कूल +2 कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
8: नदीपुर पोखरा
7: फोन 0615702010 र 5853077
9: Feel the difference. Dedicated to academic excellence since 1994.
10: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइराछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
12: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
15: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0564141184, 98562210 र 98562345।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
16: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
17: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
18: बाराही अल्मुनियम, अब युपीभीसीको साथमा।
17: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
19: ए कान्छा बा, कता हिँड्नु भयो छोरालाई लिएर?
20: कता हुनु नि नानी, छोराले एसी सक्यो, यसो कलेज खोज्नु पर्यो भनेर बजारतिर बुझ्न जान लागेको।
19: ल कान्छा बा पनि, अबको जमानामा प्राविधिक विषय नपढाएर कहाँ अरू कलेज भन्नुभएको? छोरालाई प्राविधिक विषय पढाएर उसको भविष्य उज्जवल बनाइदिनुहोस् न। कलेज पढायो, डिग्री सक्यो, जागिर पाउने होइन, बरु प्राविधिक विषय पढाए त पास हुने बित्तिकै जागिर पाइन्छ नि बुवा।
20: ए हो र नानी, त्यस्तो पढाइ हुने ठाउँ कहाँ रहेछ?
19: दुलेगौडा बजारमै छ नि, तनहुँ सेवा हस्पिटलद्वारा सञ्चालित पश्चिमाञ्चल प्राविधिक शिक्षालयमा एचए र ल्याब विषयको पढाइ सुरु भएको छ। छोरालाई त्यही लगेर भर्ना गर्नुहोस् ल। फोन नम्बर टिप्नुहोस् त कान्छा बा,
15: फोन 0564140056, मोबाइल 98563412 र 98660615।
20: त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
15: एसए डाक्टरको अर्को नाम 3 वर्षे कोर्स, सिटीबिटीद्वारा मान्यता प्राप्त, एसएमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, नेपाल सरकारले प्रत्येक वडाको स्वास्थ्य केन्द्रमा अनिवार्य एसए राख्ने व्यवस्था गरेकाले सजिलै सरकारी जागिर खान पाइने, पढाइपछि राम्रो तलबको व्यवस्था, ल्याब तर्फ प्रत्येक हस्पिटल तथा स्वास्थ्य संस्थामा जागिर पाइने, आफ्नै रिप्लेस ल्याब खोलेर बस्न सकिने, सरकारले प्रत्येक वडामा अनिवार्य ल्याब राख्ने निर्णय गरेकोले सरकारी जागिरमा प्रवेश गर्न सकिने, त्यसैले तपाईँका छोरा छोरीलाई आजै प्राविधिक विषय पढाउन भर्ना गर्नुहोस्।
16: सुन्नुहोस् है, फर्म भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: मोबाइल 98560055770।
3: आज पनि खाना काच्छे? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
7: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
11: चिसा पानी, चिसा पानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461-16878, 98235-52763।
14: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
15: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 को लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
14: पढाइ हुने विषयहरू
15: विज्ञान तर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
14: फारम बुझाउने अन्तिम मिति
15: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
14: अन्य जानकारीको लागि
15: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 5835077। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँमा व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला रातिको ठिक 8 बज्यो.

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप

0: जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
1: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो।
2: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिँदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
2: हाम्रा विशेषताहरू:
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
2: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
2: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
2: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 9856000181।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372।
10: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
11: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0655702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
13: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
13: हाम्रा विशेषताहरू:
12: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
13: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
12: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
13: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
12: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562625।
14: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98560338, 98461656।
18: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
19: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
15: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171600069, 98067725229।
16: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141033222, 98087769142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665579 7, मोबाइल नम्बर 9847061268,
2: 9857062068।
7: पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनि देव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनि देव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4, दोलेगौडा तनहू। थप जानकारीको लागि सम्पर्क 0564141184, 9856062110 र 9856062345।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007078।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
2: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
9: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
2: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
2: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
9: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: भर्ना कार्यक्रम बिहान 7 4 बजेसम्म भइरहेको छ।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164333385
2: र मोबाइल नम्बर 9856080385।
7: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
7: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
7: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
7: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
11: शुक्ला गण्डकी FM 97.6।

बुझ्दैछु, तिमी टाढा हुँदैछौ र म अझै पनि यहीँ बसिरहेको छु। कति अजीब छ, मायामा पनि कहिलेकाहीँ कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

0: तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा हाकीसँग हार्ने डर छ। सायद म यो छेड यतिकै रोक्न सक्थेँ भने यो अङ्गालो यो न्यानो
1: शुक्ला गण्डकी एफएम 97.6
2: भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम रूपमा उपलब्ध हुने ठानिएको छ। डीआर कंगोको राजधानी किन्सासाबाट बीबीसी संवाददाता इमेरी माकुमेनो भन्छन्, इबोलाको केन्द्रबिन्दु इतोरी र खास गरी माङ्वालुका कुनै पनि ठाउँमा इबोला उपचार केन्द्र बनिसकेका छैनन्। मानिसहरूको उपचार अहिले पनि सामान्य अस्पतालमा भइरहेको छ। बीबीसी संवाददाताको भनाई। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेजिङ भ्रमणका क्रममा रूस र चीनबीच हुने ठानिएको बहुप्रतीक्षित ग्यास पाइपलाइनबारे सम्झौता नभएको विवरण आएका छन्। चिनिया राष्ट्रपति सी जिनपिङसँगको कुराकानीमा पुटिनले पाइपलाइनको मार्ग र निर्माण प्रक्रिया लगायतका परियोजनाबारे आधारभूत जानकारी लिएको क्रेमलिनले जनाएको छ, तर त्यसबारे स्पष्ट समयरेखा तय नगरिएको रूसी पक्षले जनाएको छ। युक्रेन युद्धका कारण प्रतिबन्धहरूको सामना गरिरहेको रूसका लागि चीन उसको सबैभन्दा ठूलो ग्यासको बजार हो। इरान युद्ध शुरू भएपछि फेब्रुअरीबाट गल्फ सागरमा अलपत्र परेको तेल भरिएको दक्षिण कोरियाली ट्याङ्कर होर्मुज जलमार्गतर्फ अघि बढेको छ। इरानसँगको सहकार्यमा उक्त जहाज पार गराउन लागि दक्षिण कोरियाली परराष्ट्र मन्त्रीले देशको संसदलाई जानकारी गराएका छन्। कोरियाली ट्याङ्करसँगै 40 लाख ब्यारल तेल बोकेका 2 चिनिया ट्याङ्करले पनि आज यो जलमार्ग पार गरेको जहाजहरूको निगरानी गर्ने तथ्याङ्कमा देखिएको छ। तर पछिल्ला दिनमा यो जलमार्गबाट पार भएका जहाजहरूको संख्या ज्यादै न्यून छ। र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले विद्युतीय सवारी साधनहरूको बिक्रीले यो वर्ष नयाँ कीर्तिमान कायम गर्ने प्रक्षेपण गरेको छ। यो वर्ष बिक्री हुने सबै प्रकारका सवारी साधनहरूको 28% हिस्सा विद्युतीय साधनले लिने आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साँझ पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार 1 मुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
4: बिमारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्छ चाहिँ दिलको रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नु पर्ने छ ठुलो सिलिन्डर दिदी हस्पिटलले दिएको। अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन दौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाओ नखाए घिस के मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
3: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
5: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती त्यहाँ अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ।
3: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब दुई सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
6: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा चाहिँ थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजेको हो। त्यो अनुमान चाहिँ त्यही हो, तीन महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले करिब करिब तीन महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
3: उपत्यका नदीकिनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर, नयाँ बसपार र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित दुईवटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा, भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
7: रिजन नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिएको छैन। विभिन्न विषयहरूमा घनीकृत संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत देश कनेक्टिभिटीका विषयहरूमा पनि हामी संवाद गरिरहेका छौँ।
3: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।
7: लिपुलेखको प्रसंग पनि उठ्यो, हामीले त्यो पाँच सौवर्ग यात्राको निस्किसकेपछि नेपालले कुटनीतिक नोट हामीले पठायौँ, हामीले स्वाभाविक हाम्रो आफ्नो दावा क्लेम सहित हामीले पठायौँ। भारतले पनि अब त्यहाँ उहाँले आफ्नो पनि क्लेम राखेको विषय र तर कुटनीतिक पहलद्वारा हल गर्ने भनेर उहाँहरूको रिस्पन्स आएको छ।
3: रासायनिक मल आपूर्ति तथा सिंचाईका मामिलामा हाल भारतसँग छलफलहरू भइरहेको मन्त्री खनालले बताएका छन्। अब अर्को विषय, नेपालले अतिकम विकसित मुलुक एलडीसीको श्रेणीबाट यही वर्षको नोभेम्बरमा स्तरोन्नति गर्ने भनिएकोमा सरकारले आर्थिक चुनौतीहरूका कारण उक्त प्रक्रिया पर धकेल्न पत्राचार गरेको बताइएको छ। आर्थिक प्रगति भएको जनिने स्तरोन्नति गर्न नेपाल किन हच्किएको होला, अहिलेको अवस्थामा थप समय माग्नु ठिक हो भनेर हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठलाई सोधेका छौं।
8: सारेको स्थिति हो, अब यसपटक 26 नोभेम्बरमा गर्नुपर्ने स्थिति हो, तर अहिले पनि फेरि अलिकति इकोनोमिक ट्रान्जिसन चाहिँ छ। यो भर्खर जेन्जी मुभमेन्ट भयो, भर्खर नयाँ सरकार आएको स्थिति छ, हामीका कति चाहिँ त्यो एलडीसी ग्रेजुएसनमा गर्नुपर्ने तयारी चाहिँ त्यति पर्याप्त चाहिँ पुगेको छैन। फेरि बंगलादेशले पनि सार्नको लागि रिक्वेस्ट गरेको सन्दर्भमा अनि बंगलादेशकै लाइनमा गर्दा ठिकै हुने जस्तो लाग्छ, किनभने भोलि हामीलाई केही निर्यातमा असर गर्न सक्छ अनि नजिकैको छिमेकीले गर्ने नेपालले नगर्ने हुँदाखेरि निर्यातमा हाम्रो अझ थप प्रभावित हुने सम्भावना हुन्छ। त्यही हिसाबले गर्दा केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
9: अब यहाँनिर अघि तपाईँले जुन भन्नुभयो दुई पटक अगाडि पनि सारिसकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो, अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
8: हाम्रो तयारी चाहिँ गर्नु पर्यो, विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो, अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ, त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो, कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ, त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ, त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल फेरि फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो, सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन, एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ, तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त, अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ, हाम्रो क्षमता चाहिँ हेल्दी चौराका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो, त्यसकारण क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
9: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ, सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
8: अब सरकारले सबै विधेयक दृष्टिकोणबाट हेरेर गर्नु पर्यो, कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवार त सरकार हो होइन, प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी, इकोनोमिक आर्थिक वृद्धि दर, निर्यातमा पर्ने प्रभावका सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन, अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन प्रति सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेश पनि पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
3: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति शीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।
4: म बुझ्दैछु तिमी टाढा हुँदैछौ र म अझै पनि यहीँ बसिरहेको छु। कति अजिब छ है, मायामा पनि पेरिकाएँ, कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर छ। सायद म यो छेड यतिखेर हुन सक्थेँ भने यो अङ्गालो यो न्यानो भन कहिले छुट्न दिने थिएन।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्लागन्जकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
0: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707444
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
7: With mission into the future of learning.
8: Diamond Mavi, Talchukko Bharna Sambandhi Suchana.
7: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari. Nirantar Utkrishta Natija Lyauna Safal S. Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Bigyan, Computer, Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kakshya 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
8: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ
7: कम वान्स भिजिट द डिफरेन्ट
8: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0161563146 9856063152
9: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी
10: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
10: कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434
12: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
15: पञ्चमुनि देव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनि देव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0564141184, 98562210 र 98562345।
16: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
20: दुलेगौंडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
21: सम्पर्क मोबाइल 9857065119 र 9864957056।
22: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: सगरमाथा माविको भर्ना सम्बन्धी सूचना।
4: स्थापना कालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको राष्ट्रिय परीक्षा बोर्डद्वारा विभिन्न वर्षहरूमा क्षेत्रीय पुरस्कारबाट विभूषित र शुरूकै वर्षदेखि नै निरन्तर उत्कृष्ट 10 उच्च माविमा सूचीकृत यस सगरमाथा माविमा शैक्षिक सत्र 2082-83 लागि विज्ञान तथा व्यवस्थापन विषयको कक्षा 11 भर्ना खुल्यो।
3: पढाइ हुने विषयहरू
4: विज्ञानतर्फ बायोलोजी तथा कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ कम्प्युटर र होटल म्यानेजमेन्ट सहित विषयहरू पढाइ हुनेछ।
3: फारम बुझाउने अन्तिम मिति
4: 2083 जेठ 9 गते शनिबार दिउँसो 4 बजेसम्म।
3: अन्य जानकारीको लागि
4: सगरमाथा मावि पोखरामा सम्पर्क गर्नुहोला। सम्पर्क फोन नम्बर 061582798 र 5835057। हाल सगरमाथा मावि पोखरा 4 पस्याङ चोकदेखि अगाडि पोखरा बागलुङ बस पार्क नजिक हाइवेबाट 50 मिटर भित्र शान्त र शैक्षिक वातावरण भएको ठाउँ व्यवस्थित तथा आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालनमा रहेको बेहोरा जानकारी गराइन्छ।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
5: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास चिन्ह सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142045, 0654143।

0: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
0: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
1: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
0: सम्पर्क
1: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
0: फोन नम्बर 061 578053 र 525515।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 60554।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप स्मार्ट फोन विश्वभरि के साथ सुन्न सक्नुहुनेछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिल राज पाण्डेले प्रदेश सरकारले भक्तिपुर पदारफडको ठूलो फड्को मारेको बताउनु भएको छ। बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि 4 वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर 90% भौतिक पूर्वाधार विकास सरकार मार्फत भएको उहाँले दावी गर्नुभएको छ। प्रदेश सरकारमा थुप्रै महत्वपूर्ण काम भएर पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ। जनतामा केही भन्ने भएन भन्ने भाषा निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिहरूले गरेको काम निराशालाई आशा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड़ दिनुभयो। प्रदेश सरकारले सीमित र साधन स्रोत र साधनका बीच जनताको चाहना पूरा गर्न लागेको उहाँले बताउनुभयो। विभिन्न विश्वविद्यालयको उपकुलपति बन्न 218 जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरे। उपकुलपतिका लागि 218 जनाले आवेदन दिएको जानकारी दिएको छ। विभिन्न 8 विश्वविद्यालय मध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयमा आवेदन भएको छ। तनहुँका स्थानीय तह मध्ये आबुखानी गाउँपालिकाको सबैभन्दा बढी पेटो देखिएको छ। महालेखा पालिकाको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 विभिन्न विवरण अनुसार जिल्लामा सबैभन्दा धेरै बेरोजु आबुखानी गाउँपालिकाले रहेको छ। त्यस्तै सबैभन्दा कम बेरोजु बिहार नगरपालिकाको रहेको छ। आबुखानी गाउँपालिकाको 3.36% बेरोजु छ भने उक्त आर्थिक वर्षमा गाउँपालिकाले ₹4,02,19,000 बेरोजु छ। त्यस अवधिमा 1,19,80,48,000 लेखा परीक्षण गरिएको थियो। बिमा नगरपालिकाको बेरोजु 0.31 मात्रै छ भने नगरपालिकाको 1,53,77,007,000 लेखा परीक्षण गरिएकोमा ₹47,06,000 बेरोजु रहेको छ। नेकपा एमाले तनहुँ जिल्ला कमिटिका सदस्य वसुन्धरा घरतीले पार्टी परित्याग गरेका छन्। उहाँले बुधबार जिल्ला कमिटीको अध्यक्ष हरिपराज पटेललाई राजीनामा पत्र बुझाउनु भएको। उहाँले जिल्ला कमिटी सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ। लामो समयसम्म पार्टीको संगठन निर्माण सांस्कृतिक अभियानहरूमा सक्रिय रहे तापनि हाल केही व्यक्तिगत एवं पारिवारिक कारणले गर्दा समय स्थापन गर्न कठिन भएको र सोही कारणले सदस्य पदीय जिम्मेवारीलाई पूर्ण न्याय दिन असमर्थ भएको उहाँले उल्लेख गर्नुभएको छ। एमाले छाडेकी घरतिर शोभा प्रदेश गर्ने तयारीमा छन्। पोखरा महानगरपालिकाले कृत्रिम खोलाको खोला घरभित्र निर्माण गरिएका स्थायी र अस्थायी सबै संरचना जेठ 9 भित्र हटाउन सम्बन्धित व्यक्ति र संस्थालाई अन्तिम चेतावनी दिएको छ। तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिका आफैले डोजर लगाएर हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गर्ने जनाएको छ। पोखरा महानगरपालिकाले पितिचोकी स्थित बसपाकमा बसोबास गर्दै आएका सुगमवासीहरूलाई आफ्नो विवरण 3 दिनभित्र बुझाउन उर्दी जारी गरेको छ। बसपाकमा बस्दै आएका भूमिहीनहरूले सुगमवासी र व्यवस्थित बसोबासीहरूलाई आफ्नो विवरण वडा कार्यालयमा बुझाउन भनिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पछिल्लो 1 वर्षको अवधिमा अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा उल्लेख्य सफलता प्राप्त गरेको छ। प्रहरीले विक्रम सम्बत 2082 जेठदेखि 2083 वैशाखसम्मको अवधिमा ठूलो संख्यामा अपराध प्रतिवादी पक्राउ गरी करोडौं रूपियाँ जरिवाना वसुल गरेको हो। इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडाबाट महँगी पछि पोखरा काठमाडौँ उडानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायु सेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका छन्। लामो समयदेखि देखि नै उच्च चापमा सञ्चालन हुँदै आएको पोखरा काठमाडौँ रूटमा अहिले संख्या घटेको बुद्ध एयर पोखराका प्रमुख गौतम बराले जानकारी दिनुभयो। स्थानीय तहमा 9 करोड़ बढी रकम बेरोजुबाइएको जनाएको छ। जिल्लाको 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्य रहेको 10,32,72,67,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,74,76,000 रूपियाँ बेरोजु देखिएकोमा लेखा परीक्षकले प्रतिवेदनमा देखाएको हो। व्यास नगरपालिकाले दमोली बजार क्षेत्रको ट्राफिक व्यवस्थापन र बजार सुरक्षालाई व्यवस्था थप व्यवस्थित बनाउन विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। नगरपालिका उठाउने पानीको समय जगतमा बुधबार व्यास नगरपालिकाका सभाकक्षमा बसेको बैठकले बजार क्षेत्रको पार्किङ व्यवस्थापन सवारी सञ्चालन सीसीटीभी निगरानी र सड़क सुरक्षा सम्बन्धी निर्णय सार्वजनिक गरेको। बैठकले दमोली बजारमा जथाभावी पार्किङका कारण ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त भएका यसका सैनिकले बजारलाई स्वच्छताका लागि जडान गरिएका सचिव जेब्रा क्रसिङ र फुटपाथ व्यवस्थापनको समीक्षा गरिएको छ। हवस् त हामीलाई तिनजेलसम्म सुन्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौँ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै म रिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। तिनजेलसम्मको लागि सहपरिवार समूहसँग जाँडाको चुको लगाएर सुत्नु होला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नु होला। साथै सेयर मेरो बदल पानी राख्न तपाईँ सम्पूर्ण शुभरात्रि नमस्कार।
1: छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SSUKLAGANDAKI@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

घड़ीको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
3: मंगलम पुनरी कक्ष मंगलाया तनुहरी
4: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0565705052। मोबाइल 98560285587।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
5: शुक्ला गण्डकी एफएम 97.6।
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रिय
11: अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचार।
13: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल जेठ महिनाको 7 गते बिहिबार अधिक ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि अंग्रेजी मिति अनुसार मे 21 तारीक सन् 2026 नेपाल सम्म 1146। आज विश्व संस्कृति दिवस सूर्यदेव बिहान 5:13 भयो भने सूर्यास्त साँझ 6:50 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका सभा मुख्यालय श्रम संस्कृति पार्टीका हर्क चाम्पाङ बीच बैठकमा सवाल जवाब सर्वोच्च प्रशासनद्वारा प्रधान न्यायाधीश शर्मा विरूद्धको दरपीठ निवेदन दर्ता शुक्रबार पेशी। असारी गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्न सरकारको निर्देशन। मेडिकल व्यवसायी दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई अदालतको आदेश। पोखराको फिर्के खोलाको खोलाघर भित्रका संरचना देख 9 गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी। भाडा बढ़ेपछि पोखरा काठमाडौँ उडान घट्यो। पोखरा नेपालगंज स्थगित। अमेरिका इरान युद्ध अन्त्य हुने आशा बढ़्यो। र आईसीसी वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। सभामुख डोलप्रसाद अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरू बीच प्रतिनिधि सभा बैठकमा सवाल जवाफ भएको छ। प्रतिनिधि सभा बैठकमा बुधबार दुईवटा मन्त्रीले संसदको आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिने क्रम थियो। सोही अनुसार शुरूआतमा सूचना तथा संचार मन्त्री विक्रम देमल सिन्हाले रोस्टमबाट सम्बोधन गरिरहेका थिए। उहाँले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको, 4G नेटवर्कको गुणस्तर वृद्धि गर्ने बताइरहेको थियो। त्यतिकैमा श्रम संस्कृति पार्टीका दलका नेता हर्क साम्पाङले उठेर सुझाव राख्न थाल्नुभयो। उहाँले धरानको विषयमा सुझाव दिन खोजेको थियो तर सभामुख अर्यालले उहाँको माइक अन गरिदिएनन्। सभामुख अर्यालले त्यसपछि साम्पाङलाई समय मागेर विषयवस्तु जनाएर मात्र बोल्न सुझाव दिनुभयो। मन्त्रीले विभिन्न समयमा उठेको प्रश्नमा जवाफ दिएकाले स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी गराउँदछु, सभामुख अर्यालले भन्नुभयो। तर साम्पाङले भने सदनबाट डिजिटल नेपाल शुरू गर्ने विषयमा सुझाव राख्न चाहेको बताउनुभयो। साम्पाङ बोलिरहे पनि सभामुखले माइक अन गरेनन्। सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्धको दरपीठ गरिएको निवेदन दुई दिनपछि कार्यान्वयन गरेको छ। न्यायाधीश सपना प्रधान मल्लले ज्येष्ठ 4 गते आफ्नो इजलासमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुखिया रजिष्टर रजिष्टरको नाममा दिउँसो 1 बजेसम्म निवेदन दर्ता गर्नु भनी निर्देशन दिनुभएको थियो। रिट निवेदन प्रेमराज सुवालले दायर गरेको उक्त निवेदनको बेसी जेठ 11 गतेका लागि तोकिएको छ। यसअघि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतबाट रिट दायर गरिएको थियो। सरकारले 4 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने निर्देशन दिएको छ। शिक्षा र मानव स्रोत विकास केन्द्रले हिजो शिक्षा विकास तथा सम्बन्धित इकाई केन्द्रहरूलाई पत्रचार गर्दै 4 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षार्थीको नतिजा प्रकाशन भइसकेकाले 4 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा एसी नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा आइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्र कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसीको ग्रेड वृद्धि परीक्षा पनि 4 गतेदेखि नै हुँदैछ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको थुना प्रकरणमा 24 घण्टाभित्र लिखित जवाब पेश गर्न सुरक्षा निकायलाई आदेश दिएको छ। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईको बन्दी प्रत्यक्षीकरण रेडमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार उक्त आदेश गरेको हो। साथै सर्वोच्चले प्रसाईको अनुसन्धान फाइल समेत सुनाएका दिन पेश गर्न आदेशमा भनेको छ। प्रसाईको हकमा अधिवक्ता आशिष लुइटेलले सर्वोच्चमा बन्द प्रत्यक्षीकरणको रिट दायर गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईलाई विद्युतीय कारोबार एन राज्य विरूद्धको कसुर अनुसन्धान गर्न सोमबार साँझ वीरगंजबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्सालले प्रसाईलाई वीरगंजको दियालो होटलबाट पक्राउ गरी हिरासतमा राखेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रमा ठूलो फड्को मारेको बताउनु भएको छ। बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले 4 वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर 90% भौतिक पूर्वाधार विकास प्रदेश सरकार मार्फत भएको उहाँले दावी गर्नुभयो। प्रदेश सरकार मार्फत थुप्रै महत्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाई छ। केही भएन भन्ने भाषा निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनु पर्ने उहाँले बताउनुभयो। हरेक जनप्रतिनिधि नागरिकमा भएको निराशालाई आशामा बदल्ने काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड़ दिनुभयो। प्रदेश सरकारले सीमित स्रोत र साधन बीच जनताको चाहना पूरा गर्न लागेको उहाँले बताउनुभयो।
1: विभिन्न विश्वविद्यालयहरूको प्रकल्पति बन्न 218 जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरेर उपकुलपतिका लागि 218 जनाले आवेदन दिएको जानकारी दिएको छ। विभिन्न 8 विश्वविद्यालय मध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय त्रिवीमा आवेदन परेको छ। मन्त्रालयका अनुसार त्रिवीमा 50 जनाको आवेदन परेको छ। त्यस्तै पूर्व अञ्चल विश्वविद्यालयका लागि 38, पोखरा विश्वविद्यालयका लागि 30, सुदूरपश्चिम विश्वविद्यालयका लागि 19, मध्यपश्चिम विश्वविद्यालयका लागि 20, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 र रजसी जनकसी विश्वविद्यालयका लागि 27 जनाको उम्मेद्वारी परेको छ। तनहुँको स्थानीय तहमा धेरै आफूखानी गाउँपालिकाको सबैभन्दा बढी बेरेजु देखिएको छ। मालेका परिषदको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 विवरण अनुसार जिल्लामा बढी बेरेजु आफूखैरेनी गाउँपालिकाको रहेको छ। त्यसै सबैभन्दा कम बेरेजु बिहार नगरपालिकाको रहेको छ। आफूखैरेनी गाउँपालिकाको 3.36% बेरेजु छ। उक्त आर्थिक वर्षमा गाउँपालिकाले रू 4,02,19,000 बेरेजु छ। त्यस अवधिमा 1,19,80,48,000 लेखा परीक्षण गरिएको थियो। विमान नगरपालिकाको बेरेजु भने 0.31% मात्रै छ। नगरपालिकाको रू 1,53,74,07,000 लेखा परीक्षण गरिएकोमा रू 47,06,000 बेरेजु रहेको छ। यस्तै व्यास नगरपालिकाको 3,19,61,94,000 लेखा परीक्षण गरिएकोमा 9,54,82,000 2.99%। गिरी नगरपालिकाको रू 94,43,93,000 लेखा परीक्षण गरिएकोमा रू 91,65,0.97%। देवघाट गाउँपालिकाको 1,06,88,97,000 लेखा परीक्षण गरिएकोमा रू 1,43,55,000 अर्थात 1.34% बेरेजु देखिएको छ। शुक्ला गण्डकी नगरपालिकाको 2,37,23,55,000 लेखा परीक्षण गरेकामा रू 4,75,32,000 अर्थात 2%। ऋषिङ गाउँपालिकाको रू 1,23,04,33,000 परीक्षणमा गरिएकोमा रू 1,52,32,000 अर्थात 1.24%। भारु नगरपालिकाको रू 2,09,02,95,75,000 लेखा परीक्षण गरिएकोमा रू 4,06,36,000 1.94%। बन्दीपुर गाउँपालिकाको 1,10,67,40,000 लेखा परीक्षण गरिएकोमा रू 3,05,84,000 र म्याग्दी गाउँपालिकाको रू 1,29,16,31,000 लेखा परीक्षण गरिएकोमा रू 2,40,40,000 1.86% बेरेजु भएको छ। नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य वसुन्धरा घरतीले पार्टी परित्याग गरेका छन्। उहाँले बुधबार जिल्ला कमिटी अध्यक्ष हरिराज कडेललाई राजीनामा पत्र बुझाउनु भएको हो। उहाँले जिल्ला कमिटी सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्। लामो समयसम्म पार्टीको संगठन निर्माण र राजनैतिक अभियानहरूमा सक्रिय रहे तापनि हाल केही व्यक्तिगत एवं पारिवारिक कारणले गर्दा समय व्यवस्थापन गर्न कठिन भएको र सोही कारणले पद जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उहाँले उल्लेख गर्नुभएको छ। एमाले छाडेकी घरती राजसभा प्रवेश गर्ने तयारीमा छन्। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका स्थानीय र अस्थायी सबै संरचना 9 जेटभित्र हटाउन सम्बन्धित व्यक्ति र संस्थाहरूलाई अन्तिम चेतावनी दिएको छ। तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिका आफैले डोजर लगाएर हटाउने र त्यसभित्र पर्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने जनाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर 18 अँधेरी गुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 एकासम्म फैलिएको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन निर्देशन दिएको हो। फिर्के खोला फेवातालमा मिसिने प्रमुख खोला हो। सूचनामा महानगरपालिकाले यसअघि 2080 कार्तिक 10 गते 35 दिने सूचना जारी गरेको उल्लेख गरेको छ। त्यस बेला महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी खोला घरको सीमाङ्कन गर्दै पोल गाडेको थियो। महानगरले अहिले ती पोलभित्र पर्ने सबै संरचना हटाउन भनेको हो। महानगरपालिकाका अनुसार उक्त सूचना विरूद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो। अदालतले उत्प्रेषण र परामर्श र परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानगरले फेरि संरचना हटाउने प्रक्रिया अगाडि बढ़ाएको हो। महानगरले 83/4 पनि अर्को सूचना जारी गरेको जनाएको छ।
2: पोखरा महानगरपालिकाले पृथ्वी चोक स्थित वर्षा क्षेत्रमा बसोबास गर्दै आएका सुकुवासीहरूलाई आफ्नो विवरण 3 दिनभित्र बुझाउन उर्दी जारी गरेको छ। बसपाक बस्दै आएका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई आफ्नो विवरण वडा कार्यालयमा बुझाउन भनिएको छ। बुधबार सूचना जारी गर्दै महानगरले निवेदनको ढाँचा समेत दिएर विवरण बुझाउन भनेको छ। पोखरा उपत्यका नगर विकास समितिको समितिमा रहेको उक्त जग्गामा यसअघि नै महानगरपालिकाबाट निष्ठा वितरण गरिसकेको छ। अब सुकुम्बासीले जेठ 8 गतेसम्ममा वडा कार्यालयमा कागजात सहित उपस्थित हुनुपर्छ। त्यसका लागि महानगरपालिकाबाट विवरण गरिएको निष्ठाको प्रतिलिपि, घरमूली र घर परिवारका सदस्यहरूको नाम, नागरिकताको प्रतिलिपि र घरमूली र परिवारको सदस्य बीचको नाता प्रमाण पत्र वा सो घोषणा पत्र पनि सँगै पेश गर्नुपर्ने महानगरले जनाएको छ।
1: गण्डकी प्रदेशमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरूबाट गरिएको कार्यवाहीबाट 1,37,19,500 रूपियाँ संकलन गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा र ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभर 15,544 सवारी साधनलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानहरूमा भएका 40 सवारी दुर्घटनामा परि 26 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमा 15 पुरूष, 8 महिला र 2 बालक र 1 बालिका छन्। दुर्घटनामा 64 जना घाइते भएकोमा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। घाइते हुनेमा 42 पुरूष, 19 महिला, 2 बालक र 1 बालिका रहेका छन्। तथ्याङ्क अनुसार सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्या 95 रहेको छ भने प्रहरीले 40 जनाको सफल उद्धार गरेको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। चालकका कारण 31, सड़कको अवस्थाका कारण 4, सड़क परिकर्ताको कारण 4 र सवारी साधनको यान्त्रिक गडबड़ीका कारण 1 दुर्घटना भएका छन्। चालकको लापरवाही अन्तर्गत तीव्र गतिले 12, वापसीले 5, चालकको असक्षमताले 6, लेन अनुसार उल्लंघन ले 2, ओभरटेकका कारण 1 दुर्घटना भएका छन्। ट्राफिक व्यवस्थापनका लागि कार्यालयले महिनाभर 3,504 सवारी साधनको चेकजाँच गरेको छ। पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पूर्व पश्चिम राजमार्ग, भूपिसर्जन राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रमा प्रहरी निरीक्षक सहितको टोलीले 14 पटक राजमार्ग गस्ती गरेको छ। बन्द चक्का जाम र हड़ताल नभएको अवस्थामा पनि ट्राफिक प्रहरी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि 2,911 पटक ट्राफिक प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ। जिल्ला प्रहरीकाले साङ्जाले पछिल्लो 1 वर्षको अवधिमा अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा उल्लेख्य सफलता प्राप्त गरेको छ। प्रहरीले विक्रमसम्म 2082 जेठदेखि 2083 वैशाखमय सन्त्रसम्मको अवधिमा ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गरी करोड़ रूपियाँ जरिमाना वसूल गरेको छ। यस अवधिमा 299 वर्ष 4 महिना 14 दिन कैद सजाय तोकिएका 209 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको साङ्जा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा 3,01,96,483 रूपियाँ जरिमाना असुल भएको छ। जिल्लामा दर्ता भएका कुल 248 मुद्दामा 60 जघन्य तथा गम्भीर प्राकृतिक रहेका छन्। यी मुद्दामा संलग्न 216 प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ। प्रहरीले सार्वजनिक चासोका पुराना र पेण्डिङ मुद्दाको अनुसन्धानलाई तीव्रता पार्दै र सकौदेखि फरार अभियुक्तहरूलाई समेत पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ पर्ने प्रहरीले कर्तव्य जन मुद्दामा 31 वर्षदेखि फरार 46 वर्षीय बजिन्द्र बहादुर सुती मगरलाई पक्राउ गरेको छ। विक्रमसम्म 2050 फागुनमा साबिकको रत्नपुर गाविसमा भएको हत्या घटनामा सर्वोच्च अदालतले उनलाई 2059 सालमा 2 वर्ष कैद सजाय सुनाएको थियो। त्यस्तै कुटपिट मुद्दामा 30 वर्षपछि फरार प्रतिवादी 74 वर्षीय थमप्रसाद पोखरेल र 29 वर्षपछि बहुविवाह मुद्दाका अभियुक्त 52 वर्षीय मकान्त पोखरेल र 46 वर्षीय शारदा देवी पोखरेललाई प्रहरीले पक्राउ गरे कारागार कारागार चलन गरेको छ। कर्तव्यजन मुद्दामा 29 वर्षदेखि फरार 63 वर्षीय हिमबहादुर जोगी पनि सोही अवधिमा समातिएका छन्। हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा महँगिएपछि पोखरा काठमाडौँ उडानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायु सेवा कम्पनीहरूले उडान कटौती गर्न थालेका हुन्। लामो समयदेखि दैनिक उच्च चापमा सञ्चालन हुँदै आएको पोखरा काठमाडौँ रूटमा अहिले उडान संख्या घटेको बुदयार पोखरा प्रमुख गौतम बरालले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 15 सञ्चालन गर्दै आएको पोखरा काठमाडौँ उडान अहिले घटेर दैनिक 9-10 सीमित भएको बरालका अनुसार भाडादर वृद्धि भएपछि यात्रुको चाप घटेकाले यी उडानहरू मर्ज गरेर सञ्चालन गर्नुपर्ने अवस्था आएको हो। यी सेवा बुलेटमा हाल पोखरा काठमाडौँ र काठमाडौँ पोखरा रूटमा हवाई भाडा 6,200 6,600 रूपियाँसम्म पुगेको छ। यसअघि यही रूटमा न्यूनतम भाडा 4,200 रूपियाँमा उपलब्ध हुने गरेको थियो। इन्धनको मूल्य लगातार बढ्दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाडादर समायोजन गर्नु परेको बराले बताउनुभयो। विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धिले नेपालमा प्रत्यक्ष असर परेको बराले जानकारी दिनुभयो। विशेष गरी अमेरिका इरान तनावपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ महँगिँदा त्यसको प्रभाव नेपालमा पनि हवाई इन्धनदेखि पेट्रोलियम डिजेलसम्म परेको छ। इन्धन मूल्य बढेपछि हवाई सेवा सञ्चालन खर्च बढेकाले त्यसको भार यात्रुमाथि परेको हो। सवारी हवाई भाडा वृद्धि र यात्रु घट्ने समस्या पोखरा काठमाडौँमा मात्र सीमित छैन, देशका अन्य आन्तरिक रूटहरूमा पनि वायु सेवा कम्पनीहरूले यस्तै समस्या झेलिरहेका छन्। यात्रु अभावकै कारण करिब 5 सञ्चालन हुँदै आएको पोखरा नेपालगंज सीधा हवाई सेवा पनि केही समयका लागि स्थगित गरिएको छ। लमजुङका स्थानीय तहमा 9 बढ़ी रकम बेरुजु पाइएको छ। जिल्लाको 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण गरिएकोमा 9,54,96,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाको स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजु कम भएको छ। आर्थिक वर्ष 2081-82 कार्यान्वयनमै रहेको 9,39,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बजेट बेरुजु देखिएको थियो। वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आगामी 5 रणनीतिक योजना समूह सहभागितामूलक र व्यवहारमुखी बनाउने उद्देश्यसहित अभिभावकसँग अन्तर्क्रिया तथा परामर्श गरेको छ। कार्यक्रममा अभिभावकहरूले विद्यार्थी मान्छे वातावरण अनुसन्धानमुखी शिक्षा अनुशासन करियर परामर्श र नियमित अभिभावक क्याम्पस समन्वयलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्। क्याम्पस प्रशासन प्रधानाध्यापक र अभिभावक बीच भएको छलफलमा शैक्षिक गुणस्तर विद्यार्थीहरूको समग्र विकास अनुसन्धानमुखी शिक्षा सिकाई वातावरण तथा दीर्घकालीन विकास योजनाका विषयमा विस्तृत बहस भएको थियो। ब्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापन र बजार सुधारलाई थप व्यवस्थित बनाउन विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ नेपानीलेको समयोगतमा बुधबार ब्यास नगरपालिकाका सभाकक्षमा बसेको बैठकले बजार क्षेत्रको पार्किङ व्यवस्थापन सवारी सञ्चालन सीसीटीभी निगरानी र सड़क सुरक्षा सम्बन्धी निर्णय सार्वजनिक गरेको। बैठकले दमौली बजार र जथाभावी पार्किङका कारण ट्राफिक व्यवस्थापन अस्त व्यस्त भएको निष्कर्ष निकाल्दै बजार सुरक्षाका लागि धरान गरिएका सीसीटीभी जेब्रा क्रस र फुटपाथ व्यवस्थापनको समीक्षा गरिएको छ। निर्णय अनुसार नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बिग्रिएका सीसीटीभी मर्मत र आवश्यक स्थानहरूमा नयाँ क्यामेरा जडान गर्नुपर्ने छ भन्ने निगरानीको जिम्मा जिल्ला प्रहरी कार्यालयले लिए। सर्वपृथ्वी राजमार्ग पुननिर्माणसँगै सर्भिस लेन व्यवस्थापनलाई प्रभावकारी बनाउन जेठ 10 15 दिन परीक्षणका रूपमा नयाँ ट्राफिक योजना लागू गरिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
5: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि। हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0658 590 511।
8: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
9: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0658